नियमित खर्च बढ़ने अध्ययन में त्यति ध्यान दिन न सकिएला यात्रा में माल सामान हरा सकता सांझ में लगनशीलता काम अगाड़ी बढ़ने सम्पत्ति को पछाड़ी लाग्दा इज्जत गुम्ने जोखिम छ राजनीतिक क्षेत्र में ठगले सताउने जोखिम छ खानपान में ख्याल नगर्दा स्वास्थ्य में समस्या हुने छ पारिवारिक झमेला हुने छ सिंह राशि दिन सामान्य भएकाले काममा सतर्क रहनु पर्ने छ व्यापारमा एकरूपता नहुँदा परिवारमा खटपटी पर्ने छ राजनीतिक क्षेत्रमा साथीको साथ मिल्न सक्ने योग देखिन्छ लामो समयदेखि रोकिएको कामको गाँठो पनि आज फुट्नेछ मठ मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ शेयर बजारको कारोबार सन्तोषजनक रहनेछ प्रेमको सम्बन्ध कसिलो बन्नेछ कन्या राशि कडा परिश्रम व्यर्थै खेर जान सक्छ कार्य सम्पादनमा समस्या आउने र आलस्य जाग्नेछ वैदेशिक कार्यमा अवरोध हुनेछ भने कता कता स्मरण शक्ति कमी भएको आभास हुनेछ गरेका कामहरूमा ढिलाइ हुन सक्छ समय आज खर्चालु छ विचार गरेर खर्च गर्नुहोला शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ मन शान्त बन्नेछ परोपकारको भावना जागृत हुनेछ स्वास्थ्यमा सुधारका संकेतहरू देखिनेछ तुला राशि आज गुम्न लागेको धन हात पर्नेछ पुराना साथी संघको भेटले नयाँ योजना बन्नेछ निर्णय गर्ने क्षमता बढ़ेर जानेछ उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ परिवार संघको सम्बन्ध सुमधुर हुनेछ तुला राशि नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ विशिष्ट व्यक्तिसँगको भेटघाटले मन प्रसन्न होला कहीँ कतैबाट उपहार प्राप्त हुनेछ भने सवारी साधनको खरिद बिक्री हुने योग छ बुद्धिको उपयोग गर्नाले जटिल थानिएका काम समेत सम्पादन हुन सक्नेछन् वृश्चिक राशि स्थानान्तरण र टाढा यात्राको सम्भावना रहेको छ रोकिएको कामहरू पूर्ण थालनी हुनेछ शुभ समाचारहरू सुन्न पाइएला नजिकका साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहनेछ अचल सम्पत्तिहरू हात पर्न सक्ने योग देखिन्छ अनावश्यक यात्रामा खर्च बढ्न सक्छ शिक्षाको क्षेत्रमा गरेको मेहनतको फल अर्कैले खाने जोखिम छ स्वास्थ्यमा सुधार भएर जानेछ राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ धनुराशि पुराना रोगबाट छुटकारा पाउने दिन छ धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गर्न उचित रहनेछ संकटमा परिवारको साथ र सहयोग मिल्नेछ भने शिक्षामा प्रगति हुन सक्ने देखिन्छ स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ विश्वास गरेकैहरूबाट धोका हुने देखिन्छ यात्रा कष्टकर हुन सक्छ सचेत रहनु पर्ला साँझमा आफन्तसँग भेटघाट हुनेछ र नयाँ योजना बन्नेछ साथीभाइको विशेष सहयोग प्राप्त हुनेछ मकर राशि धर्मकर्म र सामाजिक कार्यमा मन जानेछ अचल सम्पत्ति हात पर्ने योग छ स्थान परिवर्तनको विशेष योग देखिन्छ आमदानी बढ़ने र उठ्नुपर्ने रकम हात लागि हुने समय छ प्रेम जीवनमा सफलता मिल्न सक्ने योग देखिन्छ आजको दिन तपाईँको सामान्य भए पनि साथीहरूको पनि साथ मिल्नेछ शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ परीक्षाको नतिजाका लागि केही समय कुर्नुपर्ने देखिन्छ भने प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ कुम्भ राशि तपाईँको दिन सामान्य छ सानो कुराले मनमा झन्झट थपिन सक्छ रोगले सताउनेछ मनमा चिन्ता थपिनेछ भने राजनीतिक क्षेत्रमा अवसर गर्न मिल्ने सम्भावना छ बुद्धिको उपयोग गर्दा जटिल ठानिएका कामहरू सम्पादन भएर जानेछन् यात्रा सफल हुनेछ चलाखीपूर्ण बोलीले काम बन्नेछ शिक्षामा सफलता मिल्नेछ विशिष्ट व्यक्तिको सहयोग रहनेछ भने धनार्जनमा नयाँ स्रोतहरू पत्ता लाग्नेछन् अन्त्यमा मीन राशि साथीभाइको भेटघाटले मन प्रफुल्ल रहनेछ राजनीतिक कार्यमा ख्याति कमाउने योग रहेको छ व्यापार व्यवसायमा वृद्धि हुनका साथै आमदानीका स्रोतहरू बढ़नेछन् आत्मबल नै सफलताको पहिलो घण्टी भन्ने आत्मविश्वास गरेर अगाडि बढ़नु तपाईँका लागि राम्रो हुनेछ
लगानी गरेको भए व्यापारमा फाइदा हुन्छ, स्वास्थ्यका क्षेत्रमा मेहनत सफल बन्नेछ भने बोल्दा भने सोचेर बोल्नु राम्रो हुनेछ, परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग रहेको छ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा धेरै कर्ममा विश्वास गर्नुहोला, तपाईँको आजको दिन शुभ रहनेछ। कार्यक्रम शुभ प्रभातमा तपाईँको जन्मदिनको शुभकामनालाई पनि हामी प्रसारण गर्दै आइरहेका छौं। रेडियो मार्फत कसैलाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने अघिल्लो दिन नै हामीलाई हाम्रो टेलिफोन नम्बर 0564141000 फोन गरेर अथवा हाम्रो इमेल अथवा सामाजिक सञ्जाल मार्फत पनि शुभकामना पठाउन सक्नुहुनेछ। आज राशिफलसँगै जन्मदिन पर्ने तपाईँ सम्पूर्णलाई रेडियो ढोरबाराही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

श्रोतावृन्द, यही प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर हामी फेरि उपस्थित हुनेछौ। आजको श्रृंखलाबाट म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।

0: 103.8 अंतर्मन को आवाज
1: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाण पत्र,
2: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाण पत्र,
1: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाण पत्र,
2: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।

0: बेलामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98466188817।
8: हेलो बा,
9: कति बन्यो घर? अनि ढलान भयो त?
10: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
9: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
10: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
11: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
12: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
11: प्रोप्राइटर राम भुजेल, सम्पर्क 98191 50630 र 97476 80681।
13: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98066 13195 र 98467 15368।
14: स्टुडियो अहिले बिहानको 6 बज्यो।

0: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816395301
1: पीड़ित विरुद्ध घृणा फैलाउने खोज्दै सरकार कसैको अपमान हुने गरी कमेन्ट लेख्नेलाई जरिवाना र कैद सम्म हुने कानूनी व्यवस्था
2: बाढ़ी प्रभावित क्षेत्रका बालबालिकामा मनोवैज्ञानिक असरको जोखिम कक्षा शुरू हुनु अघि सामान्य जीवनमा फर्काउन सहयोग जरूरी
3: नयाँ एटमोस्फियरमा एडजस्ट गर्न सक्ने नयाँ टिचरहरू नयाँ साथीहरूसित एडजस्ट गर्न सक्ने र आफ्नो जीवनलाई एउटा नर्मल प्याटर्नमा ल्याउन सक्ने काम गराउनुपर्छ
1: जर्मनीको राज्य चुनावमा दक्षिण पश्चिमी एएफडी पार्टीको ऐतिहासिक सफलता परम्परागत मूलधारका दलहरूलाई ठूलो धक्का
2: र एनभीएलमा कर्णाली शिवराजको लगातार दोस्रो जित
4: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने
5: के भयो दाई पैसा भएपछि नि के को तनाव हो र
4: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु
6: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी पिभीसी पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0654142636 मोबाइल 9556078302 र 9846078302
7: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
8: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
7: अनि बन्छ त दाई
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
11: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
10: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
12: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
13: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
12: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्पोस्ट चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
13: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
14: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
15: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
14: प्रोप्राइटर रबिन थापा सम्पर्क 9556033398 र 9465610950
16: शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत वर्णा स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा
17: पनि लाजिमपाट काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढ़ीले गुमेका जीवनको सम्झना आफन्त गुमाएका परिवारको पीड़ा र अझै फर्किने आशामा बाटो कुरिरहेका हजारौं आँखाको प्रतीक्षामा त्यस शोकमग्न छ भोटेकोसीको बाढ़ीले छोडेको पीड़ा तत्काल मेटिने छैन हजारौं परिवार अझै आफन्तको खोजीमा छन् सयौं परिवार घरबार विहीन छन् र ध्वस्त संरचनाले सामान्य जनजीवन फर्काउन समय लाग्ने देखिएको छ राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्झना व्यक्त गर्ने मात्र नभई बेपत्ताको खोजीलाई तीव्र बनाउने विस्थापितलाई सुरक्षित घर आधार फर्काउने र विपदले भत्काएको जीवन पुननिर्माण गर्ने राष्ट्रिय संकल्प गर्ने दिन हो भनेर आजको गोर्खापत्रले खबर लेखेको छ। यही विनाशकारी घटनाको 13 दिनमा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ। मृतकप्रति सम्मान र शोक संतप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। गृह मन्त्रालयका अनुसार राष्ट्रिय शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। आज सार्वजनिक विदा भने नरहेको सरकारले प्रश्न पारिसकेको छ।
2: यसैबीच बाढ़ीपछि रसुवाका जंगल भीर तथा नदी किनारामा मानिस फसेको हुन सक्ने आशंकामा नेपाली सेना र सशस्त्र प्रहरीले ती क्षेत्रमा गस्ती तीव्र पारेका छन्। सुरक्षा निकायका अनुसार जंगल तथा नदी आसपासका सम्भावित जोखिमयुक्त क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ। सम्पर्कविहीन भएका व्यक्तिले आफ्ना आफन्तहरू जंगल तथा भीरमा रहेको आशंका गरेका छन्। यसैलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले सम्भावित ठाउँमा निगरानी बढ़ाएका छन्। बाढ़ी आएको पहिलो दिनदेखि नै नदी किनार तथा त्यस आसपासका माथिल्ला क्षेत्रमा हेलिकप्टर मार्फत निगरानी र रेकी गरिएको सुरक्षा निकायले जनाएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा निगरानी बढ़ाए पनि अहिलेसम्म कसैलाई फेला पार्न नसकिएको सुरक्षा निकायको भनाई छ। नयाँ पत्रिकामा खबर छ।
1: भोटेकोशी नदीमा बाढ़ी आएको 10-11 दिनमा गरी 4 जनाको उद्धार भएपछि प्रभावित क्षेत्रमा सम्पर्कविहीन व्यक्तिको उद्धारको आशालाई अझै जीवित राखेको छ। सरकारले उपलब्ध सबै संयन्त्रलाई परिचालन गरी उद्धारलाई निरन्तरता दिएको छ। खोज तथा उद्धारमा विदेशका सुरुङ विज्ञ समेत सहभागी छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उद्धार तथा खोज कार्यको संयोजन गर्नुभएका उपसचिव रामबहादुर केसीका अनुसार भारत चीन र दक्षिण कोरियाको विज्ञ सम्मिलित टोलीले नेपाली सेनाको नेतृत्वमा खोज तथा उद्धारलाई निरन्तरता दिएको छ। जलविद्युत आयोजनाको सुरुङ र घर बस्ती तथा बजार क्षेत्रमा गरी दुई तहमा उद्धार तथा खोजी भइरहेको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित तथा विस्थापित परिवारको उद्धारसँगै सरकारले पुनर्स्थापनाको काम पनि अघि बढ़ाएको छ। बाढ़ीका कारण घर जग्गा गुमाएका तथा जोखिमयुक्त ठाउँमा बसिरहेका परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरी पुनर्स्थापना गर्ने उद्देश्यले भूमि व्यवस्था सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समिति गठन गरेको हो।
2: यसैबीच सरकारले नदी र खोला किनारका जोखिमयुक्त ठाउँको बसोबास सार्न कानून निर्माणको गृह कार्य थालेको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले तटीय क्षेत्रका बस्ती र बजार ध्वस्त पारेपछि सरकार कानून बनाएर दीर्घकालीन समाधान र सुरक्षित आवासको प्रबन्ध गर्ने योजनामा अघि बढ़ेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नागरिकको सुरक्षित आवासको प्रबन्ध सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो। त्यसैले कानून बनाएरै जोखिमयुक्त बस्ती स्थानान्तरणलाई अगाडि बढ़ाउन लागि उहाँको भनाई छ। भूमि मन्त्रालयले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक गरेको छ। त्यहाँ जोखिमयुक्त स्थानको बसोबास सार्ने कानूनी व्यवस्था प्रस्ताव गरिएको छ। सरकारले जोखिमयुक्त ठाउँमा बसेका भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि केन्द्र र जिल्ला तहमा समिति र कार्यदल गठन गर्न सक्ने भनिएको छ। कार्यदलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान जग्गा पहिचान गर्ने स्थलगत अध्ययन गरी जग्गाको लगत लिने र प्रमाण संकलन गरी जग्गा उपलब्ध गराउन सक्ने मस्यौदामा भनिएको खबर आजको नयाँ पत्रिकामा छ।
1: सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउने विरूद्ध सरकार निर्मम बन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि नेपाल प्रहरीको साइबर ब्यूरोले 10 जनाको टीम बनाएर अनुसन्धान अगाडि बढ़ाएको छ। पीड़ितका तर्फबाट कुनै उजुरी नपरे पनि पीड़ितमाथि असंवेदनशील कमेन्ट गर्नेहरूको सूची बनाइरहेको ब्यूरोले जनाएको छ। ब्यूरोका प्रवक्ता प्रहरी उपेक्षक दिलीप कुमार गिरीले सामाजिक सञ्जालमा बाढ़ी पीड़ितलाई थप पीड़ा दिने गरी कमेन्ट टेक्नेहरूको प्रोफाइल हेर्ने ठेगाना र फोन नम्बर पत्ता लगाउने काम भइरहेको जानकारी दिनुभयो। यसमा 10 जनाको टीमले काम गरिरहेको छ। बाढ़ी पीड़ितलाई थप पीड़ा दिने यस्ता कामलाई निरुत्साहित गरिन्छ। जसले गरेको छ कार्यवाही हुन्छ उहाँले भन्नुभएको छ। प्रधानमन्त्री शाहले शनिबार अस्तिको फेसबुक स्टाटसप्रति पनि बाढ़ी पीड़ितमाथि नकारात्मक कमेन्ट गर्ने क्रम रोकिएको छैन। सामाजिक सञ्जालमा कसैको अपमान हुने गरी कमेन्ट लेख्नेलाई जरिवाना र कैदसम्म हुने कानूनी व्यवस्था छ। कान्तिपुरमा खबर छ। काया कैरनमा बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकामा पर्न सक्ने मनोवैज्ञानिक असर र ध्यान दिनुपर्ने विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ।
18: भर्ना खुल्यो।
19: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
20: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
19: फोन नम्बर 01-5670-920 5670-925।
21: सपना तपाईको साथ नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिवल पर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दर में सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्म को निःशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 भाद्र देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5-97-12-22 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
22: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
23: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान।
24: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीको पीड़ामा आज राष्ट्रिय शोक उद्धार सँगै पुनर्स्थापनामा जोड जलविद्युतको सुरुङभित्र खोजी चल्दै रसुवाका जंगल र नदी किनारामा बस्ती जोखिमयुक्त ठाउँको बसोबास सार्न कानून बनाउँदै सरकार सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउनेलाई खोज्दै लगायतका खबर प्रस्तुत गरे।
2: अब बाँकी प्रसंग बाढ़ी प्रभावित क्षेत्रका बालबालिकाहरूको समस्या घर र विद्यालय क्षतिग्रस्त हुनुमा मात्र सीमित छैन, उनीहरूको मानसिक स्वास्थ्य, पढ़ाई, सामाजिक सम्बन्ध र दैनिक दिनचर्यामा समेत गहिरो असर पर्न थालेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार आपतकालीन घटनाबाट प्रभावित अधिकांश मानिसमा कुनै न कुनै स्तरको मनोवैज्ञानिक तनाव देखिन सक्छ। त्यसमध्ये बालबालिका अझ बढ़ी संवेदनशील भएकाले उनीहरूको मनोविज्ञानमा छिटै असर पुर्याउने सम्भावना धेरै हुन्छ। यो समयमा उनीहरूलाई शिक्षासँग जोड्नु अघि के गर्ने भनेर साथी सम्झना महर्जनले मनोविद प्राध्यापक डाक्टर गंगा पाठकलाई सोध्नु भएको छ।
3: अहिले 3 कुरामा चाहिँ जोड़ दिनुपर्छ। एउटा कुरा, त्यहाँ भएका हरेक व्यक्तिलाई फर्स्ट एड काउन्सिल, हरेकलाई उहाँ अडल जतिलाई बेग्लै एउटा काउन्सिलिङ, अनि अर्को भनेको टिनएज अडोलेसेन्सलाई अर्कै काउन्सिलिङ हुन्छ। उनीहरूलाई पनि त्यो कति काम गर्न सक्छन् जिम्मेवारी दिने के बच्चा अर्को बच्चालाई तिमीले यो सिकाऊ, तिमी यो पढाउ, यसो गर, यो खेलाऊ, है तिमीले आफ्नो अभिभावकलाई यो भन, यस्तो भन इत्यादि जिम्मेवारी दिने। अनि त्यसपछि सानो बालबालिकालाई त एकदमै प्रोटेक्सन चाहिन्छ, साइकोलोजिकल एस्योरेन्स चाहियो। साँच्चै मैले भने साइकोलोजिकल कोमा हो, त्यो साइकोलोजिकल कोमा अवस्थाबाट बाहिरै निकाल्नु पर्यो। यो 3 काम चाहिँ एकदमै जरुरी छ र यो 3 काम गर्ने भनेको यो व्यक्तिगत रूपमा हामी एक्लै एक्लै गएर हुँदैन, अथवा कुनै एउटा पार्टीका केही विचारजना केही उसले गएर पनि हुँदैन। यो एउटा के छ भने नेसनल रूपमा एउटा टिम तयार गर्नुपर्छ, गभर्मेन्टको लिडिङमा उहाँहरूले नेतृत्वमा चाहिँ यस्तो विज्ञहरूको, यो भनेको चाइल्ड साइकोलोजिस्ट पनि चाहियो, एडोलेसेन्ट साइकोलोजिस्ट पनि चाहियो, काउन्सिलर पनि चाहियो, हेर्नुहोस् त्यो सबैलाई एउटा टिम बनाएर त्यो ठाउँमा लगेर फिल्डमा जानुपर्छ र त्यसको एउटा प्रोटोकल तयार गर्नुपर्छ जसमा त्यो सहयोगी व्यक्तिहरूले के गर्ने के चाहिँ गर्ने हुँदैन,
25: बाल बालिकालाई शिक्षासँग जोड्ने कि नजोड्ने त्यतिखेर अथवा कुन अवस्थामा जोड्ने,
3: पढ्ने वातावरण अब तुरन्तै गर्नुपर्छ, त्यसको लागि ब्रिज बनाउनु पर्यो। कसरी हुन्छ र यो टेन्टमा बसेको छ भने अर्को एउटा टेन्ट बनाउनु पर्यो र यो चाहिँ तिनीहरूको स्कुल थियो टिचर भाइले बनाउनु पर्यो, अनि त्यहाँ गएर उनीहरूको किताबको सबै ब्यागहरू स्कुल जाने बाल बालिकाको एकदम अभिन्न साथी भनेको त्यही ब्याग हो।
25: पढाइ सुरु गर्दाखेरि चाहिँ जोसँग पढिरहेको हो ती नै शिक्षकहरू हुनु कतिको जरुरी छ यो विषय चाहिँ जरुरी त छ तर त्यो सम्भावना पनि कमै हुन्छ। त्यसकै निम्ति पुल बनाउने हो कि यो पुलको कुरा गर्दैछु नि, त्यो पुल बनाउने काम त विज्ञ टोलीले गरिदिन्छ नि त, अनि उनीहरूको जम्मै ब्यागहरू त गभर्मेन्टले प्रोभाइड गर्नु पर्यो होइन। कमसे कम स्टोरी टेलिङ मात्रै भने गर्नु पर्यो, कमसे कम चित्र मात्रै भने कोर्नु पर्यो, कमसे कम त्यो दुःख पल्टाएर इन्जोय गरोस् होइन, कमसे कम उसलाई मन लागेको कुरा लेखोस्। त्यो भनेको ब्रिज हो जुन पठन पाठन सुरु गर्नु अगाडि उनीहरूको ध्यान केन्द्रित गर्न सक्ने, एक ठाउँमा स्टेबल भएर बस्न सक्ने, साथीहरूसित इन्टरेक्ट गर्न सक्ने, नयाँ एटमोस्फियरमा एडजस्ट गर्न सक्ने, नयाँ टिचरहरू नयाँ साथीहरूसित एडजस्ट गर्न सक्ने र आफ्नो जीवनलाई एउटा नर्मल प्याटर्नमा ल्याउन सक्ने काम गराउनु पर्छ।
0: त्यसको लागि पालिकाले चाहिँ के गर्छ?
25: पालिकाको मेन हातै पालिकाको छ, पालिकाको सपोर्ट बिना, स्थानीय सरकारको सपोर्ट बिना त यो हुनै सक्दैन।
0: कतिपय पालिका चाहिँ यतिखेर आफै घाइते छ होइन,
25: क्षेत्र
0: त्यस्तै छ अवस्था होइन, यो बेला चाहिँ सङ्घले प्रदेशले कसरी सपोर्ट गर्ने?
25: यही रहेछ, यो जरुरी भएको हुनाले म गर्छु भनेर त्यो भित्रबाट एउटा आफै जाग्नुपर्छ कि, यो कुरा आफै आउनुपर्छ अथवा आएन भने त्यो काउन्सिलिङ गरेर काउन्सिलरहरूले काउन्सिलिङ गरेर यो कुरालाई इन्साइट डेभलप गराइदिनु पर्छ।
24: मनोविद प्राध्यापक डाक्टर गंगा पाठकसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, भोटिकोशीमा आएको बाढ़ीले मानवीय कृषिदेखि खाद्य उत्पादनमा समेत धेरै क्षति पुर्याएको छ। कृषि योग्य भूमिमा क्षति पुगेसँगै खाद्य उत्पादनमा रास आउने जोखिम बढ़ेको छ। बाढ़ीले ठूलो क्षेत्रफलको कृषि योग्य जमीन, खेतबारी र बालीमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रको खाद्यान्न उत्पादन घट्ने सम्भावना छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक प्रतिवेदन अनुसार बाढ़ी प्रभावित क्षेत्रमा 1806 हेक्टर कृषि योग्य जमीनमा क्षति पुगेको छ। बाढ़ीबाट कृषि योग्य जमीन तथा उत्पादनशील पुँजीमा भएको क्षतिले समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने जोखिम बढ़ेको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभयो। कृषि उत्पादन घट्दा आन्तरिक माग धान्न, खाद्यान्न आयात बढ़ने अवस्था सृजना भएको उहाँको भनाई छ। भोटेकोशीमा आएको बाढ़ीले पहिरोबाट पशुपन्थी तथा मत्स्य क्षेत्रमा समेत ठूलो असर पुगेको छ। रसुवा, नुवाकोट, धादिङ, गोर्खा लगायत जिल्लामा पशुपन्थीका गोठ, खोर तथा फार्ममा क्षति पुगेको पशु सेवा विभागको प्रभावित जिल्लाबाट संकलन गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।
2: भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले नेप्सेमा सूचीकृत 111 जलविद्युत कम्पनी मध्ये प्रारम्भिक रूपमा 1 दर्जन जति आयोजनालाई मात्र प्रत्यक्ष असर पारे पनि त्यसको त्रासले समग्र जलविद्युत र निर्जीवन बीमा कम्पनीका शेयर बिक्री मा चाप बढ़ाएको छ। बाढ़ीले क्षति पुर्याएका मध्ये बजारमा सूचीकृत कम्पनी भने रसुवागढ़ी, चिलिमे, मैलुङ र माथिल्लो त्रिशुली दुई मात्र हुन्। बजारमा बाढ़ीबाट क्षति नपुगेका जलविद्युत कम्पनीका शेयर समेत घट्नु र निर्जीवन बीमा उपसमूहको परिसूचक बढ़िएता 63 अंकले ओह्रालो लाग्नुले वास्तविक क्षतिग्रस्त लगानीकर्ताहरूको मनोवैज्ञानिक प्रभाव बजारमा ठूलो देखिएको जानकारहरू बताउँछन्। प्रभावित आयोजनाहरूको वास्तविक क्षति, बीमा दावी र पुनर्निर्माण लागत यति नभइसकेकाले अहिलेको गिरावटलाई दीर्घकालीन जोखिमको रूपमा हेर्न नहुने उनीहरूको भनाइ छ। कान्तिपुरको खबर
24: काठमाडौँ उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्ग अवरूद्ध हुँदा काठमाडौँ उपत्यकालाई अत्यावश्यक पर्ने खाद्यान्न, ग्यास, पेट्रोलियम लगायतका सामग्री ढुवानीको आपूर्ति श्रृंखलामा असर परेको छ। यसले गर्दा उपभोक्तामा दैनिक उपभोग्य सामग्री अभाव हुने महँगीको त्रास फैलिएको छ। तर वैकल्पिक मार्गबाट समेत नियमित रूपमा अत्यावश्यक सामग्री आइरहेका कारण काठमाडौँ उपत्यकाको माग अनुसार खाद्यान्न आपूर्ति सुनिश्चित भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक तारानाथ लुङ्टेले जानकारी दिनुभएको छ। अहिले सरकारले खाद्यान्न, इन्धन लगायतका ठूला मालवाहक गाड़ीका लागि त्रिभुवन राजपथको सड़क छुट्याएको छ। बाढ़ीपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव झन चर्किएको छ। सामान्य अवस्थामा आफूले ल्याउने डिपोमा नाम लेखाएको आधा महिना पुग्दा समेत ग्यास पाउने आश नभएपछि अहिले काठमाडौँ उपत्यकाका उपभोक्ता एक सिलिण्डर ग्यास लिन उद्योग तथा सरकारले तोकेको बिक्री केन्द्रमा रातभर लाइनमा बसिरहेका खबर नागरिक दैनिकले लेखेको छ।
2: पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णवीर पहिरो नियन्त्रण गरेर यातायात सुचारू गर्न सरकारले दीर्घकालीन समाधानको योजना अघि बढ़ाएको छ। सड़क विभाग तथा भौतिक पूर्वाधार मन्त्रालयले तत्कालीन र दीर्घकालीन समाधानका उपाय अगाडि सारेको हो। विभागका महानिर्देशक डाक्टर सञ्जय जैसी सहितको टोलीले हिजो स्थलगत अनुगमनका क्रममा कृष्णभीरको भौगोलिक अवस्था र भावी दीर्घकालीन योजनाबारे जानकारी दिनुभएको छ। कृष्णभीरको पहिरो समस्यालाई सदाका लागि अन्त्य गर्न सड़क विभागले दुईवटा मुख्य विकल्पमा गृह कार्य गरिरहेको छ। महानिर्देशक जैसीका अनुसार पहिलो विकल्पका रूपमा त्यहाँ सुरुङमार्ग टनेल निर्माण गर्ने र दोस्रो विकल्पका रूपमा त्रिशुली नदीको अर्को किनाराबाट वैकल्पिक सड़क विस्तारका लागि दुईवटा पुल बनाउने विषयमा अध्ययन भइरहेको छ। यसैबीच सड़क विभागले त्रिशुली करिडोर र अन्य क्षेत्रमा क्षति पुगेका झण्डै 29 पुलको मरमत सम्हार र पुनर्निर्माणलाई समेत प्राथमिकतामा राखेको छ। यसै क्रममा धादिङको फुकेखोला पुलको 94 लामो स्पानमा पिलर बिनाको बेलीब्रिज राख्ने विषयमा चिनिया विशेषज्ञसँग पनि परामर्श भइरहेको छ। चीनबाट ल्याइएको 100 लामो पुल त्यहाँ जडान गर्न सकिएमा आउँदो 2-3 हप्ताभित्र यातायात पूर्ण रूपमा सञ्चालन गर्न सकिने प्राविधिक आकलन समेत गरिएको कारोबार दैनिकमा खबर छ।
24: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बाढी र डुबानबाट बच्न के गर्ने?
5: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
4: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
5: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
4: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
5: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिस्ट हो डिस्ट हो खुशी को कनेक्शन हरेक मान्छेको सपना जपना र चाहना पैसा
1: पैसामा छ शक्ति पैसामा छ सहारा
0: धोती पटुका र इजारको गाँठो हुँदै गार्धन सम्म
1: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
0: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
1: इतिहास गाथा र कथा गाँठका कुरा
0: गाँठका कुरा
1: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर नवयुवा आन्दोलनका क्रममा तोडफोड आगजनी र लुटपाटबाट तहस नहस भएका निजी क्षेत्रका उद्योग व्यवसायीले भौतिक संरचना उठाएर फेरि सञ्चालनमा ल्याएका छन्। भौतिक संरचना उठे पनि लगानी रोजगारी र आर्थिक गतिविधिलाई गति दिने व्यवसायहरूको मनोबल भने अझै पुरानै अवस्थामा रहेको छ। एक वर्ष अघि भएको हिंसात्मक आन्दोलनबाट क्षतिग्रस्त सुपर मार्केट होटल रेस्टुरेन्ट सिनेमा हल कार्यालय तथा अन्य व्यवसाय मरमत सम्भार र पुननिर्माणपछि क्रमशः सञ्चालनमा फर्किएका छन्। तर सुरक्षा जोखिमको त्रास लगानीप्रतिको अनिश्चितता शेयर बजार गिरावट बैंकिङ क्षेत्रमा तरलता थुप्रिनु नयाँ परियोजनाको सुस्तता र विदेशी लगानी नआउनुले निजी क्षेत्रको आत्मविश्वास नउठिसकेको व्यवसायहरू बताउँछन्। नवयुवा आन्दोलनका क्रममा आक्रोशित तथा अनियन्त्रित भीड़ले भाटभटेनीका 21 सुपर मार्केट हिल्टन होटल एनसेल मुख्यालय बिगमार्ट सेन्ट्रल बिजनेस पार्क सीजी चन्द्रागिरी केबल कार यसै गरी गाड़ीका शोरूम चलचित्र हल लगायत निजी लगानीका उद्योग व्यवसायमा मात्र नभई निजी घरमा समेत तोड़फोड़ आगजनी तथा लुटपाट भयो। त्यसमध्ये सामान्य क्षति भएका उद्योग व्यवसायीले मरमत सम्हार गरेर तत्कालै सञ्चालन गरेका थिए भने त्यसपछि आवश्यक पुननिर्माण तथा पुनस्थापनाको काम पूरा गर्दै उद्योग व्यवसाय तथा कम्पनीहरू क्रमशः सञ्चालनमा फर्किएका छन्। नयाँ पत्रिकामा खबर छ।
2: अब विदेशको खबर जर्मनीको पूर्वी राज्य स्याक्सनी अनहाल्टमा भएको राज्य चुनावमा दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी एएफडीले ऐतिहासिक सफलता हासिल गरेको छ। हिजो भएको चुनावमा एएफडीले झण्डै 44% मत प्राप्त गर्दै राज्यको सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ। यो परिणाम दोस्रो विश्वयुद्धपछि जर्मनीको कुनै पनि राज्य चुनावमा एएफडीले हासिल गरेको सबैभन्दा ठूलो सफलता भएको द गार्जियनले जनाएको छ। एएफडीका 35 वर्षीय प्रमुख उम्मेद्वार उल्द्रिश जिगमुन्डले चुनाव परिणामलाई जर्मनीको राजनीतिमा नयाँ परिवर्तनको शुरूआत भएको बताउनु भएको छ। चुनाव परिणामले जर्मनीका परम्परागत मूलधारका दललाई भने ठूलो धक्का दिएको छ।
3: अब खेल खबर कर्णाली शिवराजले नेपाल भलिबल लीग एनभीएलमा लगातार दोस्रो जीत निकालेको छ। हिजो भएको दोस्रो खेलमा खप्तड फाल्कन्सलाई 3-0 सोझो सेटमा हराउँदै कर्णालीले महत्वपूर्ण 3 अंक जोडेको हो। त्रिपुरको राष्ट्रिय खेलकुद परिषद कवरथालमा भएको खेलमा खप्तडलाई 25-19 र 25-19 पराजित गर्दै कर्णालीले सहज जीत निकालेको हो। लगातारको दोस्रो जीतसँगै कर्णालीले 6 अंक बनाएको छ। खप्तडले पनि लगातार दोस्रो हार जोडेको छ। उसले अर्को खाता खोल्न सकेको छैन। यसअघि हिजै भएको खेलमा अन्नपूर्ण सुपर स्ट्राइकर्सले काठमाडौँ रेड्सलाई 3-0 सोझो सेटमा हराउँदै पहिलो जीत निकालेको छ। एनभीएलमा आज मधेस वारियर्स र अन्नपूर्ण सुपर स्पाइकर्स तथा सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज बीच खेल हुनेछ। लीगमा कुल 6 टोली सहभागी छन्।
2: काया कैरनमा अब केही खबर संक्षेपमा अहिले पूर्वी क्षेत्रका केही ठाउँमा पानी परिरहेको छ। गैराती काठमाडौँ उपत्यका क्षेत्रका धेरै ठाउँमा पानी परेको थियो। भक्तपुरको हनुमन्ती खोला र काठमाडौँको बागमती नदीमा बाढ़ी आएकाले सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेग कर्णाली प्रदेशका पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगका दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
3: जलविद्युत आयोजनामा कार्यरत 3 कम्पनीले राहत प्याकेज ल्याउने भएका छन्। बाढ़ीबाट प्रभावित कामदार कर्मचारी तथा उनीहरूका परिवारका लागि आधारभूत जीवनयापनमा सहयोग पुग्ने गरी यसै हप्ता राहत प्याकेज ल्याउने तयारी भइरहेको कम्पनीहरूले जनाएका छन्।
2: राजनीतिक दलहरूले भोटेकोशी बाढ़ीबाट प्रभावित नुवाकोट रसुवा र धादिङ जिल्लामा राहत उद्धार र पुनर्स्थापनाका काममा कार्यकर्तालाई परिचालन गरेका छन्। विपदको अवस्था बुझ्न शीर्ष नेताहरू आफै पनि प्रभावित क्षेत्र पुगिरहेका छन्।
3: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले रसुवा नुवाकोट र धादिङ जिल्लामा मात्रै खर्ब रूपियाँको भौतिक क्षति भएको छ। यो क्षेत्रको पुननिर्माणका लागि झण्डै 4 खर्ब रूपियाँ आवश्यक पर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको द्रुत क्षति तथा आवश्यक मूल्यांकन आरडीएनएले प्रारम्भिक अनुमान गरेको छ।
2: नेपालमा पर्यटनको मुख्य सीजन शुरू हुने समयमा आएको विनाशकारी भोटेकोशी बाढ़ीले पर्यटकको आगमनमा असर पार्ने देखिएको छ। नेपालमा सेप्टेम्बर अक्टोबर र नोभेम्बर महिनालाई पर्यटक आगमनको प्रमुख सीजन मानिन्छ। तर भोटेकोशी बाढ़ीले रसुवा नुवाकोट र दार्जीलिङ लगायत जिल्लामा व्यापक जनधनको क्षति भएपछि नेपाल भ्रमणमा आउन लागेका केही पर्यटकले बुकिङ रद्द गरेका पर्यटन व्यवसायीले बताएका छन्। बाढ़ी पहिरोको अवस्थालाई लिएर सिंगो नेपाल नै असुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय रूपमा नलैजान सरकारवालाहरूले आग्रह गरेका छन्।
3: नुवाकोटको विदुर नगरपालिकाका विभिन्न स्रोतबाट संकलन गरिएका 15 खानेपानीका नमूना मध्ये 5 हानिकारक सूक्ष्म जीवाणु ई कोली भेटिएको खबर कान्तिपुरमा छ।
2: भोटेकोशी बाढ़ी पीड़ितका लागि वितरण गर्न पठाइन लागेका सामग्रीको गुणस्तरमा समस्या देखिएको छ। राहतका लागि दाताले प्रदान गरेका सामग्री न्यून गुणस्तरका र म्याद नागेका पाइएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँको संयुक्त टोलीले राहत खाद्य सामग्रीको गुणस्तर र स्वच्छता सुनिश्चित गर्न संकलन केन्द्रमै अनुगमन गर्दा यस्तो पाइएको हो।
3: कांग्रेसको आन्तरिक विवाद समाधानका लागि सभापति गगन थापा नेता शेखर कोइरालाको नेतृत्वमा महाधिवेशन गर्ने छुट्टै राजनैतिक संयन्त्र बनाउन तयार देखिनु भएको खबर कान्तिपुर दैनिकमा छ।
2: काया कैरनमा अब पालो उखानको
3: रोजी सकेपछि भिजिन केको डर।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: भोटेकोशी बाढ़ीको पीड़ामा आज राष्ट्रिय स्रोतको उद्धारसँगै पुनस्थापनामा जोड। जलविद्युतको सुरुङभित्र खोजी चल्दै रसुवाका जंगल र नदी किनारामा गस्ती।
2: सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउनेलाई खोज्दै सरकार। कसैको अपमान हुने गरी कमेन्ट लेख्नेलाई जरिवाना र कैदसम्म हुने कानूनी व्यवस्था।
3: बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकामा मनोवैज्ञानिक असरको जोखिम। कक्षा शुरू हुनु अघि सामान्य जीवनमा फर्काउन सहयोग जरूरी।
2: जर्मनीको राज्य चुनावमा दक्षिणपन्थी एफडी पार्टीको ऐतिहासिक सफलता। परम्परागत मूलधारका दलहरूलाई ठूलो धक्का।
3: र एनबीएलमा कर्णाली शिवराजको लगातार दोस्रो जीत।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले सशक्त शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। पीड़ा र आक्रोश पोख्ने बाढ़ी पीड़ितलाई जथाभावी कमेन्ट लेख्नेहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ दुईजना मान्छे छन्, एउटाले मोबाइलमा फेसबुक हेर्दैछ अनि अर्कोले भन्दैछ, हेर त हेर, सरकार विरूद्ध कोही बोलिया छ कि, बक्कु गाली दिनुपर्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। डेंगी लाग्न नदिन, लामखुट्टेको टोकाईबाट बसौं। नमस्कार।

0: Connect your dream. Connect your future. Stay. Connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora. What in Department Bowen Sunday? Mobile Antanabe Pasaki Bottis Charsi Tiranabe. Ro Antanabe Pasaki Artisuna Tirata.
2: स्टोर दुलेगौडा सिजनाटो बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
2: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
2: फोन नम्बर 0564143121,
3: मोबाइल 9865678634 र 9701107090।
4: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
5: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115। ए सबिना, यस्तो हतारमा कता हो?
6: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
5: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
7: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9864078528 र 9908216142।
8: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त छन् कहाँ होला र?
5: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
8: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया। फोन 0564141142 9856231128 9842614726।
5: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
9: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
9: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ
10: डाक्टर दिनेश श्रेष्ठ
9: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
10: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
10: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
11: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
12: नेपालमा जाडो यामको शुरूआत भइसकेको छ। विशेष गरी जाडो मौसममा हामीलाई विभिन्न समस्याले सताउँछ।

0: नमस्कार, म डाक्टर नवीन चापागाई।
1: मोटोपन घटाउने कुरा गर्नु भन्दा अगाडि वास्तवमा हामी कसरी मोटाउँछौ अनि के भएर चाहिँ मोटाउँछौ त सो बारेमा पहिला बुझौ। मोटो हुने कारण, मोटोपना सामान्यतया धेरै खाने र धेरै कम हिँड्ने कारण हुन्छ। यदि तपाईँ उच्च मात्रामा विशेष गरी बोसो र चिनीहरू सेवन गर्नुहुन्छ तर शारीरिक व्यायाम र विभिन्न शारीरिक गतिविधि मार्फत आफ्नो क्यालोरीलाई खर्च गर्नुहुन्न भने धेरै अनावश्यक क्यालोरी शरीरले बोसोको रूपमा भण्डारण गर्दछ। खानाको ऊर्जालाई क्यालोरी भनिने इकाइमा मापन गरिन्छ। औसत शारीरिक रूपमा सक्रिय पुरुषलाई स्वस्थ तौल कायम राख्न दिनमा लगभग 2000 क्यालोरी चाहिन्छ र औसत शारीरिक रूपमा एक सक्रिय महिलालाई दिनमा लगभग 1600 क्यालोरी चाहिन्छ। यो क्यालोरीको विषयमा पनि म अर्को भिडियोमा तपाईँलाई बताउनेछु। हाम्रो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने गरिहाल्नुहोला अनि हामीलाई फलो गरिरहनुहोला। धेरै व्यक्तिहरूले शारीरिक गतिविधि गर्दैनन्, त्यसैले सेवन गरेको अतिरिक्त क्यालोरीहरू शरीरमा बोसोको रूपमा भण्डारण हुन्छन् अनि उनीहरू मोटो र भद्दा देखिन्छन्। त्यस्तै अधिक आहार र जीवनशैलीहरूले अधिक वजनको विकास गराउँछ। प्रशोधित वा फास्ट फूडको ठूलो मात्रा खानाले पनि हाम्रो शरीरमा अधिक बोसो लाग्दछ। बोसो र चिनी भएको खानाले हामी धेरै मोटाउँछौ। त्यस्तै धेरै रक्सी पिउनु, रक्सीमा धेरै क्यालोरी हुन्छ जसले गर्दा पनि हामी मोटो हुन सक्छौ। धेरै मात्रामा खानेकुरा खानु, रेस्टुरेन्टमा पकाइएको खानामा बोसो तेल र चिनी बढी हुन सक्छ। तपाईँलाई आवश्यक भन्दा ठूलो भाग खाने अनि धेरै गुलियोयुक्त पेय पदार्थ पिउने, गुलियो खानेकुराहरू खाने गरेमा पनि हामी अधिक मोटो हुन्छौ। त्यसै गरी समाजमा आएको परिवर्तनसँगै स्वस्थ आहार लिन पनि मानिसलाई आजकल गाह्रो बनाएको छ। उच्च क्यालोरी खाना सस्तो र अधिक सुविधाजनक भएको छ अनि भारी विज्ञापन र प्रचार गरिएको कारण हामी त्यस्तै खाना खानमा जोड दिन्छौ जसले गर्दा हामी मोटो र भद्दा हुँदै गइरहेका छौ। त्यस्तै शारीरिक गतिविधिको कमी मोटोपना हुने अर्को महत्वपूर्ण कारण। धेरै मानिसहरूमा बसेर गर्ने कामहरू हुन्छन् जसमा अधिकांश समय कुर्सीमा बस्नु परेको छ। तिनीहरू पनि हिँड्ने वा साइकल चलाउनुको सट्टा आफ्नो कारमा शानसँग हेर्छन्। धेरै मानिसहरू टिभी हेर्ने, इन्टरनेट ब्राउज चलाउने वा कम्प्युटर गेमहरू खेल्ने र उनीहरू नियमित व्यायाम पनि गर्दैनन्। सो कारण मानिस मोटो हुँदै गइरहेका छन्। यदि तपाईँ पर्याप्त सक्रिय हुनुहुन्न भने तपाईँले खाएको खानाबाट प्राप्त गरिएको ऊर्जा खर्च गर्नुहुन्न र तपाईँले उपभोग गर्नुभएको अतिरिक्त ऊर्जा शरीरले बोसोको रूपमा भण्डारण गर्दछ अनि मोटो हुँदै गइन्छ। त्यस्तै गरी अनुवंशिकी अर्थात केही वंशानुगत कारणले पनि अधिक तौल बढ्ने र मोटोपना निम्त्याउन सक्छ। जस्तै प्राडरविल्ली सिन्ड्रोम, धेरै अवस्थामा विभिन्न मोटोपना वातावरणीय कारकहरूसँग पनि सम्बन्धित हुन्छ। जस्तै स्वस्थ खानामा सहज पहुँच नहुनु वा बाल्यकालमा सिकेका अस्वस्थ खाने बानीहरू पनि मोटोपना निम्त्याउने कारणहरू। त्यस्तै गरी केही चिकित्सकीय कारणहरू, जस्तै थाइरोइडको कारण, कम सक्रिय थाइरोइड ग्रन्थि, हाइपोथाइरोइडिजम, जहाँ तपाईँको थाइरोइड ग्रन्थिले पर्याप्त हर्मोन उत्पादन गर्दैन। त्यस्तै कुसिङ सिन्ड्रोम, यो एक दुर्लभ विकार हो जसले स्टेरोइड हर्मोनको अत्यधिक उत्पादनको कारण मोटो बनाउँछ। त्यस्तै केही औषधिहरू, केही स्टेरोइडहरू, मिर्गी र मधुमेहका लागि प्रयोग गरिने औषधिहरू र मानसिक रोगहरूको उपचार गर्न प्रयोग गरिने औषधिहरू, केही एन्टी डिप्रेसेन्ट र सिजोफ्रेनियाका लागि दिइने औषधिहरूले पनि वजन बढाउने हुन्छ। अर्को तपाईँलाई थाहा नभएको वजन बढ्ने कारण हो धूम्रपान रोक्नु, स्टप स्मोकिङ। कहिलेकाहीँ धूम्रपान रोक्नुको असरले पनि वजन बढ्न सक्छ। धूम्रपानले भोक घटाउन सक्छ र मेटाबोलिजम बढाउँछ अनि मानिस लुते भएको हुन्छ। तर जब व्यक्तिले धूम्रपान छोड्दछ उसको भोक फिर्ता हुन्छ, खाना रुच्न थाल्छ अनि वजन बढ्न सक्छ। त्यस्तै प्रेग्नेन्सीको कारणले पनि मोटोपना निम्त्याउने हुन सक्छ। बुझ्नुभयो? यी त भए मोटोपन हुने कारणहरू तपाईलाई हतार भइसक्यो होला होइन त एकछिन पर्खिनुहोस् अब मोटोपन घट्ने टेक्निक तपाईलाई बताइहाल्छु अब म मोटोपन अर्थात तौल कसरी घटाउने अर्थात हामी कसरी स्लिम बन्ने त बिना पैसा फ्री अफ कस्ट कुनै पनि औषधि प्रयोग नगरिकनै मोटोपन घटाउने टेक्निकको बारेमा म तपाईँलाई सिकाउँदैछु अलिकति टेक्निक जानियो भने महिनामा मिनिमम पनि 10 केजी वजन सजिलै घटाउन सकिन्छ त्यसैले यो महत्वपूर्ण भिडियो छोडेर कतै नजानुहोला ध्यानपूर्वक भिडियो हेर्नु है पहिलो छ कम मात्रामा खानेकुराहरू खाने वास्तवमा हामीले खान नजानेर अनि चाहिने भन्दा बढी खाएर हाम्रो वजन बढेको हुन्छ अर्थात धेरै क्यालोरीको सेवन गरेर वजन बढ्दछ त्यसैले पहिलो कुरा के बुझ्नु पर्यो भने हामीले कम मात्रामा र कम क्यालोरी भएको खानेकुराहरू खानु पर्दछ के खाने के नखाने मात्र टेक्निक बुझ्नु पर्यो हाम्रो शरीरलाई क्यालोरीको जरुरत पर्दछ जुन खानेकुरा फूडबाट प्राप्त गरिन्छ यदि तपाईँ बहुत कम क्यालोरीवाला खाना खानु सुरु गर्नुभयो भने तपाईँको शरीरमा क्यालोरीको कमी हुन जान्छ यो समयमा बडीले तपाईँमा भएको फ्याटलाई गलाएर क्यालोरी निकाल्न थाल्दछ त्यसैले बोसो अर्थात फ्याट गल्यो भने तपाईँको वजन अटोमेटिकल्ली कम हुन सुरु भइहाल्छ त्यसैले के याद राख्नु पर्यो भने लो क्यालोरीवाला फूड मात्र खानु पर्यो जो लो क्यालोरी होस् अनि हाम्रो पेट पनि भरियोस् अघाइयोस् पनि के खाने त त्यसो भए फ्रुट्स अनि भेजिटेबल्सहरू खाने सलाद खाने काँक्रा मुला गाजर टमाटर ब्रोकाउली फुलकोपी बन्दाकोपी हरिया सागपात इत्यादि अघौजी खानुहोस् यिनीहरूमा क्यालोरी कम हुन्छ आँप उखु अनि केरा बाहेक सम्पूर्ण हामी कहाँ उपलब्ध फलफूल तपाईँले खान सक्नुहुन्छ जस्तै स्याउ नासपाती अनार अम्बक नरिवल एभोकाडो सुन्तला अंगुर खरबुजा मेवा इत्यादि जति पनि छन् तपाईँले सबै खान सक्नुहुन्छ यदि तपाईँ यी दुईटा चिज भेजिटेबल र फ्रुट्सबाट पेट भर्न थाल्नुहुन्छ त्यस्तै गरी सागसब्जी बिना तेल पकाएर खानुहोस् तर मरमसला सबै खान सक्नुहुन्छ मरमसला लगाएपछि तरकारी मिठो भइहाल्छ तेल चाहिँदैन तेल खाँदा मात्र मिठो हुन्छ भन्ने कुरो तपाईँले दिमागबाट हटाइहाल्नुहोस् हाम्रो भान्साबाट सकेसम्म तेल हटाउनुहोस् साग सब्जी अघाउजी खानुहोस् हामीले नखानु पर्ने चिज हो अन्न अर्थात कार्बोहाइड्रेट युक्त खानेकुरा चामल मकै गहुँ नखानुहोस् वजन छिट्टै घटाउने हो भने कार्बोहाइड्रेट बन्द गर्नुहोस् तर जिन्दगी भर बन्द गर्नु पर्दैन कति किलो वजन घटाउने हो सो घटेपछि कम से कम एकदमै थोरै मात्रामा कार्बोहाइड्रेट लिन सक्नुहुन्छ अर्को महत्वपूर्ण कुरो छ चिनी बन्द गुलियो अर्थात चिनी नखानुहोस् चिनीबाट बनेका चिज चिनी मिसिएका झोलहरू मिठाई बिस्कुट ड्रिङ्क्सहरू इत्यादि बिल्कुलै नखानुहोस् त्यस्तै अर्को छ जनावर पशु पन्छी नखानुहोस् पशु पन्छीबाट प्राप्त चिज जस्तै डेरी प्रोडक्ट पनि नखानुहोस् ड्रिङ्क्स आइटम कोका कोला पेप्सी जस्ता पेय पदार्थ अनि अल्कोहलको सेवन बिल्कुलै नगर्नुहोस् होटेलका खानेकुरा मैदायुक्त चिजहरू नखानुहोस् अनि यो पृथ्वीमा उत्पत्ति भएका सागसब्जी फलफूल सलाद अघौजी खानुहोस् अनि दिनको दुई पटक बिहान बेलुका घटीमा पनि आधा आधा घण्टा छिटो छिटो हिँड्नुहोला पसिना चाहिँ निकाल्नु है जादु जस्तो वजन कम हुँदै जान्छ त्यसै गरी पानी दिनभरिमा दुईदेखि अढाई लिटर पानी पिउनुहोला बुझ्नुभयो ल यो नियम फलो गर्नुहोला आजैबाट बिना पैसा महिनामा 10 केजीसम्म वेट लस हुन्छ धेरै पैसा खर्च गरेर अनावश्यक विज्ञापनको पछि नलाग्नुहोस् भन्न चाहन्छु तपाईँलाई कुनै मेसिन किन्नु पर्दैन कुनै जिम खानामा पनि जानु पर्दैन बिना खर्च गरेरै वजन घट्छ अनि बिना कमजोरी वजन घट्न जान्छ तपाईँलाही भात नखाई दुध दही नखाई मासु नखाई कसरी जिउनु कसरी बाँच्नु भन्ने लाग्छ होइन त यो सबै दिमागको खेल अर्थात चिन्ता मात्र हो त्यत्रो फलफूल अनि भेजिटेबलहरू अघाउँदै दिनमा दुईदेखि तीन पटक खाँदा आफ्नो शरीरलाई चाहिने सम्पूर्ण तत्वहरू सबै नै तपाईँले पाउनुहुन्छ। सो टेन्सन लिनु पर्दैन अनि मनमा स्ट्रेस पीर चिन्ता लिनु हुँदैन अनि 7-8 घण्टा आरामसँग निदाउनु पर्छ। बुझ्नुभयो? लु यो नियम आजैबाट फलो गर्नुहोस्। वजन सजिलै घटाउन सकिने केही महत्वपूर्ण 10 सूत्रहरू तपाईँलाई दिँदैछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने गरिहाल्नुहोला। लु अब सुरु गरौं। पहिलो सूत्र छ, प्रशस्त मात्रामा पानी पिउनुपर्छ। पानी हाम्रो जीवनको लागि नभई नहुने वस्तु हो। पानी हाम्रो शरीरलाई राम्ररी सञ्चालन गर्नका लागि एकदमै महत्वपूर्ण चीज हो। एक शब्दमा भन्नुपर्दा पानी जीवन हो। तौल घटाउने पहिलो चरण भनेको पानीको मात्रामा सुधार गर्नु हो। दिनभरि कम्तीमा 2.5 लिटरदेखि 3 लिटर पानी पिउनु आवश्यक छ। यसले तपाईँको शरीरको फोहोरलाई हटाउँछ, पाचन क्रियामा सुधार ल्याउँछ। वास्तवमा यो दावीमा सत्यता छ कि पानी पिउनाले वजन घटाउन मदत गर्दछ। त्यसैले जल जीवन हो भन्ने मन्त्र धारण गर्नुहोस्। पानीको चर्चा गर्दा मेरो पानीको भिडियोमा पानीको बारे सम्पूर्ण कुराको जानकारी मैले अघिल्लो एपिसोडमा दिएको छु। पानी कुन कुन समयमा कसरी पिउने, कति मात्रामा पिउने, सब थोक त्यो भिडियोमा छर्लङ्ग तपाईँले पाउनुहुनेछ। त्यसैले मेरो च्यानलमा गएर अवश्य त्यो पानीको फाइदाहरूको भिडियो हेर्नुहोला। त्यस्तै मोटोपन घटाउने अरू भिडियोहरू पनि मेरो च्यानलमा छन्, मेरो च्यानलमा गएर हेर्नुहोला। त्यस्तै दोस्रो सूत्र छ, चिनीबाट अर्थात गुलियोबाट टाढा रहनुहोस्, गुलियो नखानुहोस्। चिनीले तौल बढाउनमा ठूलो भूमिका खेल्छ। दिनभरि चिया कफी मिठाई र चिसो पेय पदार्थको सहारा लिएर आफ्नो काम पूरा गरिरहनु भएको पो छ कि? त्यस्तै दिउँसो र बेलुकाको खानापछि मिठाई खाएर मनलाई आनन्द अनि सन्तुष्टि पनि दिइरहनु भएको होला, होइन त? तर यदि तपाईँ तौल घटाउन चाहनुहुन्छ भने तपाईँले यो दिनचर्यालाई तपाईँले त्याग गर्नुपर्छ। चिया र कफीमा चिनीको मात्रा रोक्नुपर्छ। चिनीमा कुनै भिटामिन हुँदैन, यसमा मात्र क्यालोरी हुन्छ। यसले भरपूर वजन बढाउने हुन्छ। चिनीले खालि क्यालोरी मात्र होइन, यसले मोटोपना र मोटुसँग सम्बन्धित समस्याहरू पनि निम्त्याउन सक्दछ। चिनी मिसिएका मिठाई, बिस्कुट, चकलेट, विभिन्न सुगर भएका ड्रिङ्क्स सबै हामीले बन्द गर्नुपर्छ। अर्को सूत्र छ, प्रोटिनको सेवन बढाउनुहोस्। उच्च प्रोटिन भएको आहार वजन कम गर्नको लागि एक सफल रणनीतिको रूपमा पनि लिन सकिन्छ। उच्च प्रोटिनयुक्त खानेकुराको सेवनले तपाईँको मेटाबोलिज्ममा सुधार गर्छ, पूर्णताको अनुभूति लामो समयसम्म रहन्छ र शरीरलाई प्रशस्त मात्रामा ऊर्जा पनि प्राप्त हुन्छ। यदि तपाईँको आहारमा प्रोटिनको मात्रा कम छ भने यसलाई सुधार गर्नुहोला। आफ्नो आहारमा अधिक प्रोटिन समावेश गर्नुहोला। दैनिक दाल, अण्डा, चीज, सोयाबिन, पनिर, ड्राई फ्रुट एवं भटमासको उपभोग गर्नुहोस्। नन भेज खानेले माछा, बोसो अनि छाला नभएको मासु पनि खान सक्नुहुन्छ। यसबाट तपाईँ तौल घटाउने दिशामा एक कदम अगाडि बढ्न सक्नुहुन्छ। अब अर्को सूत्र छ, हिँड्न शुरू गर्नुहोस् अर्थात व्यायाम गर्नुहोस्। तौल घटाउनका लागि आहारसँगै सक्रिय रहनु एकदमै जरुरी छ। सोफामा अनि घुम्ने कुर्सीमा मात्र बस्दा तौल घटाउने तपाईँको सपना सपनै रहन्छ। त्यसैले आफैलाई धकेल्नुहोस् र घर वरपरको खुल्ला ठाउँमा हिँड्नुहोस्, दौडिनुहोस्, शारीरिक काम गर्ने नियम बनाउनुहोस्। तौल घटाउनको लागि दैनिक कम्तीमा 45 मिनट छिटो छिटो हिँड्नुपर्छ। तर यदि तपाईँ योग गर्न सक्नुहुन्न भने बिहान र बेलुका 0.5 घण्टा भए पनि हिँड्ने प्रयास गर्नुहोस्। आफ्नो शरीरको स्टामिना अनुसार यो समय
0: बिस्तारै बढाउन सक्नुहुन्छ। हिँड्दा भित्री अङ्गहरूको चलायमान हुनुका साथै मेटाबोलिजम बढाउन मदत गर्दछ। खलखली पसिना बग्ने गरी अनि श्वास प्रश्वास र मुटुको चाल छिटो छिटो हुने गरी दौडिनु होला। प्रत्येक खाना खाएपछि 1000 पाइला हिँड्ने प्रयास गर्नुहोस्। यदि तपाई छिट्टै तौल घटाउन चाहनुहुन्छ भने यो एकदमै उत्तम मन्त्र हो। अब अर्को सूत्र छ, खानामा फाइबरको मात्रा बढाउनुहोस्। भुटेको मसलादार खाना सबैलाई मन पर्न सक्छ, विशेष गरी पिठोबाट बनेका चीजहरू हाम्रो आहारको हिस्सा बनिसकेका छन्। तर तौल घटाउन यी कुराबाट धेरै टाढा हुनुपर्छ। आफ्नो आहारबाट पिठो अनि चामल पनि धेरै नै कम गर्नुपर्छ र फाइबरयुक्त वस्तुहरू यसमा समावेश गर्नुपर्छ। फाइबरले कोलेस्ट्रोल मात्र कम गर्दैन, यसले त आन्द्रालाई सफा पनि राख्दछ। यदि तपाईँ छिट्टै तौल घटाउन चाहनुहुन्छ भने आफ्नो आहारमा साइलियम हस्क अर्थात इसबगोल, चिया सिड, फलफूल र हरियो सागसब्जी, काँक्रा, मुला, गाजर इत्यादि समावेश गर्नुहोला। त्यस्तै अर्को महत्वपूर्ण सूत्र हो, खानामा तेल कम गर्नुहोस्। तेल नखाने अर्थात एकदमै थोरै मात्र सेवन गर्ने। तेलले लामो समयसम्म हाम्रो शरीरलाई तृप्त बनाएर राख्दछ। हाम्रो भान्सा घरमा परौठा, पुरी, तेलमा तारेका बढी मसलादार खालका चीज हामी बढी खान्छौ। यो तेलले तपाईँको तौल घटाउने सपनाको बाटोमा अवरोध सिर्जना गर्दछ। तरकारीहरू बिना तेल पकाउने बानी बसाल्नुपर्छ या एकदमै थोरै मात्र तेलको प्रयोग गर्नुपर्छ। कराईमा नटासियोस् भनेर पानीको मात्रा बढाउनुपर्छ र पुरी परौठा तेलमा तारेका खानेकुराको प्रलोभन त्याग्नुपर्छ। तब मात्र फिट हुने तपाईँको सपना साकार हुनेछ। त्यस्तै अर्को महत्वपूर्ण सूत्र छ, खाना बिस्तारै बिस्तारै चपाएर खानुपर्छ। धेरै अनुसन्धानले पत्ता लगाएका छन् कि यदि हामीले हाम्रो खाना बिस्तारै बिस्तारै लामो समयसम्म चपाएर स्वाद लिएर खान्छौ भने हामीले हाम्रो खानाको आनन्द लिने मात्र होइन पूर्ण तृप्तिको राम्रो अनुभूति पनि पाउँदछौ। थोरै खाने तर लामो समयसम्म चपाई चपाई सेवन गर्ने, यसो गर्दा वजन घट्नुको साथसाथै पाचन प्रणाली पनि चुस्त दुरुस्त हुन्छ। त्यस्तै अर्को सूत्र छ, खाना खान भने नछोड्नुहोस्। धेरै पटक तौल घटाउनका लागि मानिसहरू नखाएर धेरै समयसम्म भोकै बसेर क्यालोरी नियन्त्रण गर्ने प्रयास गर्दछन्। शरीरलाई काम गर्न ऊर्जा चाहिन्छ, शक्ति चाहिन्छ, त्यसैले खाना नछोड्नुहोला। खानाको क्वान्टिटी मात्र घटाउनुपर्छ। क्यालोरी कम भएको साथसाथै पाचन प्रणाली पनि चुस्त दुरुस्त हुन्छ। त्यस्तै अर्को सूत्र छ, खाना खान भने नछोड्नुहोस्। धेरै पटक तौल घटाउनका लागि मानिसहरू नखाएर

0: सूत्र छ, खाने समय र मात्रामा अनुशासित हुनुपर्छ। तपाईँले दिनभरि जे पनि खानुहुन्छ त्यसको समय निर्धारण गर्नुपर्छ। बिहानको खाना धेरै लिनुहोस् र बेलुकाको खानामा धेरै कम र हल्का मात्र सेवन गर्नुहोस्। तौल घटाउन र समग्र स्वास्थ्य सुधार गर्न चाहनेहरूले यो नियम पालना गरे राम्रो नतिजा प्राप्त गर्न सक्दछन्। सकेसम्म बेलुका 5 बजेदेखि 6 बजे भित्रमा बेलुकाको खाना खाइसक्नुपर्छ। 7 बजेपछि केही पनि खानु हुँदैन र भोलिपल्ट बिहान 7 बजे थोरै राम्रो र पौष्टिक खालको थोरै नास्ता खानुपर्छ। यसो गर्नाले तपाईँको शरीरले खाना पचाउन पूर्ण समय पाउनेछ र तौल नियन्त्रण रहनेछ। बिहानको खाना भने 9 देखि 10 बजे भित्रमा सेवन गर्नुहोस्। त्यसै गरी अर्को महत्वपूर्ण सूत्र छ, क्यालोरीको सन्तुलन। कम क्यालोरी भएको खानेकुराहरू खानुपर्दछ। सधैँभन्दा आधा मात्र खाने गर्नुपर्दछ। कुनै पनि व्यक्ति सधैँ खानपानमा पूर्ण अनुशासित रहन सक्दैन। धेरै पटक विवाह, पार्टी वा कुनै चाडपर्वको अवसरमा धेरै तेल र मसला भएको खाना यदि तपाईँले प्रशस्त खाइहाल्नुभयो भने तपाईँले आगामी दिनमा यस खानाबाट थप हुन सक्ने क्यालोरीलाई कसरी नियन्त्रण गर्नुहुन्छ? प्रश्न यो छ, धेरै खाएपछि अर्को 2-3 दिनसम्म फेरि हल्का मात्रै तपाईँले सेवन गर्नुपर्छ। तपाईँको शरीरमा अतिरिक्त क्यालोरीहरू सन्तुलनमा राख्नको लागि हामीले अधिक पानी पिउनुपर्छ र काँक्रा, खरबुजा, ग्रीन लिफी भेजिटेबल्सहरू जस्ता चीजहरू प्रशस्त खानुपर्छ। बुझ्नुभयो? हो, यति मात्र कुरा हृदयबाटै मनभित्रैबाट ध्यान दिनुभयो भने अवश्य पनि मोटोबाट पातलो बन्न तपाईँ सक्नुहुनेछ। ल त आजलाई यति नै, तपाईँको दिन शुभ रहोस्। नमस्ते।
1: हिँड्दा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
3: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
3: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
3: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुत्र बैङ्कको ठिक पारिपट्टि। फोन 0625-93-369।
4: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9100-122, 98058-28008 र 98460-69-246।
5: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98163-95301।
6: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।

0: ढोरबाराही हाइलाइट्सको साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौडा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
2: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। यही भदौको 10 गते रसुवाको भुटेकोशीमा आएको भीषण बाढ़ीमा ज्यान गुमाउने अरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ। विनाशकारी घटनाको 13 दिनमा आज राष्ट्रिय शोक मनाउन लागिएको हो। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशैभरि राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। राष्ट्रिय शोकमा देशैभरिका सरकारी कार्यालय तथा विदेशका नेपाली दूतावास तथा नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। तर सार्वजनिक विदा भने नरहेको सरकारले प्रश्न पारेको छ। राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्मान व्यक्त गर्दै सम्पर्कमा नरहेका अरूको खोजीलाई तीव्र बनाउने विस्थापितहरूलाई सुरक्षित घर फर्काउने तथा पुनर्स्थापना र पुननिर्माण गर्ने राष्ट्रिय संकल्पको दिन समेत रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 4996 जना अझै सम्पर्कविहीन रहेका छन्। खोजी र उद्धारको काम निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ। बाढ़ी पछाडि घाइते र प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने काम पनि भइरहेको छ। उद्धार गरिएका नागरिकहरूको तत्काल व्यवस्थापनका लागि रसुवा नुवाकोट र धादिङमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ। अहिले 3000 भन्दा धेरै नागरिक होल्डिङ सेन्टरमा रहेका छन्। उद्धार र राहतसँगै पुनर्स्थापना र पुननिर्माणको काम पनि शुरू भएको सरकारले जनाएको छ। रसुवाको भुटेकोशी बाढ़ीमा परेर 1342 जनाको शव फेला परेको छ। तीमध्ये 98 जना मात्रैको पहिचान भएर आफन्तले बुझेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार 13391 जनाको उद्धार भएको छ भने उनीहरूमध्ये 3652 जना होल्डिङ सेन्टरमा रहेका छन्। 4996 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी र उद्धारको काम भइरहेको प्राधिकरणले जनाएको छ। बेपत्ताको खोजी उद्धार शवको पहिचान र व्यवस्थापनका लागि नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। पोखरा उद्योग वाणिज्य संघको 34 महाधिवेशन मार्फत नयाँ नेतृत्वका लागि आइतबार हिजो मतदान सम्पन्न भएको छ। उक्त मतदानमा 83.26% मत खसेको अनुमान गरिएको छ। 2731 सदस्य रहेको उद्योग वाणिज्य संघको अध्यक्ष र पदाधिकारीका लागि 2274 मत खसेको निर्वाचन समितिका संयोजक दामु अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार सदस्यहरूमा पदाधिकारीका लागि भन्दा कम मत खसेको छ। सदस्यका लागि 2108 जनाले मतदान गरेको उहाँले बताउनुभयो। हिजो बिहान 8:30 बजेबाट शुरू भएको निर्वाचन 5:30 बजेसम्म चलेको थियो। बिहान निर्धारित समयमा मतदान शुरू हुन नसकेपछि बेलुका आधा घण्टा ढिला गरेर 5:30 बजेसम्म मतदान गरिएको निर्वाचन समितिले जनाएको छ। मतगणना भने आज बिहानबाट शुरू हुने संयोजक अधिकारीले जानकारी दिनुभयो। आइतबार मतपेटिका व्यवस्थापनको काम सकियो। अब सोमबार बिहान 8 बजेबाट मतगणनाको काम शुरू हुन्छ उहाँले भन्नुभएको छ। 34 महाधिवेशन मार्फत नयाँ नेतृत्व लिनका लागि 4 जना प्रतिस्पर्धामा रहेका छन्। यो पटक अध्यक्षका लागि अर्जुन पोखरेल, उत्तम मान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतम चुनावी मैदानमा रहनु भयो। उनीहरूमध्ये गौतम र आचार्य प्यानल सहित चुनावी मैदानमा उभिनु भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक भोलि दिउँसो एक बजी फेरि बस्ने भएको छ। हिजो बसेको बैठक भटेकोशी बाढ़ीबाट उत्पन्न विपदको विषयमा बढ़ी केन्द्रित भएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। बैठकले भटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार राहत र स्थापना तथा पुननिर्माणमा पार्टीको तर्फबाट थप योगदान गर्ने निर्णय समेत भएको छ। प्रभावित क्षेत्रमा पार्टीले आफ्नो तर्फबाट गरिरहेको सहयोगलाई निरन्तरता दिने तथा पार्टीको संरचना बहादुरी एवं शुभेच्छुक संगठनहरूलाई थप परिचालन गर्ने निर्णय भएको चालिसेले जानकारी दिनुभयो। बैठकले विपद व्यवस्थापनको विषयमा सरकारलाई आवश्यक सुझाव र सल्लाह दिने निर्णय समेत गरेको छ। बाढ़ी पहिरोबाट प्रभावित नागरिकलाई सहयोग गर्न उद्धार र राहतको काममा पार्टीका संरचना र संगठनलाई सक्रिय बनाउने कांग्रेसले जनाएको छ। त्यस्तै आगामी संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वीरेन्द्र शाहले नेपालको तर्फबाट उठाउने विषयवस्तुको सम्बन्धमा कांग्रेसले आवश्यक सुझाव दिने समेत जनाइएको छ। यसैबीच बैठकले पार्टीको 15 महाधिवेशनका लागि सदस्यता नवीकरण गरेका तर अध्यावधि गर्न छुटेका सदस्यहरूका विषयमा पनि निर्णय लिएको छ। पार्टीको अनुशासन उल्लंघन गरेका, पार्टी परित्याग गरेका र निधन भएका व्यक्ति बाहेक नवीकरण गरेका सबैलाई 15 महाधिवेशनमा सहभागी हुन मिल्ने निर्णय भएको प्रवक्ता चालिसेले जानकारी दिनुभयो। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले महाधिवेशनसँग सम्बन्धित सांगठनिक विषयमा समेत निर्णय गर्दै आज दिउँसो 1 बजे पुनः बैठक बस्ने जानकारी दिएको छ। राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मंच मानवाधिकार अलायन्स स्याङ्जाको 6 जिल्ला अधिवेशनबाट भीम राणाको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको छ। सोमबार सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि 15 सदस्यीय कार्य समिति निर्वाचित गरेको हो। समितिको उपाध्यक्षमा भीमा थापा, सचिवमा जबर अली मिया, उपसचिवमा बाबुकाजी जेटी र कोषाध्यक्षमा डीबी मिजान चुनिनुभयो। कार्य समितिको सदस्यहरूमा सीतापुरी, ऋषि अर्याल, देवेन्द्र गुरूङ, मीन प्रसाद अर्याल, प्रकाश पौडेल र बेलमाया राणा निर्वाचित हुनुभएको छ। अधिवेशनले अन्य सदस्यहरूको चयनसँगै समितिलाई पूर्णता दिएको छ। अधिवेशनको उद्घाटन सत्रमा रजुवाको भुटेको सी नदीमा आएको विपदमा परेर ज्यान गुमाउनेहरूको सम्झनामा मौन धारण गर्दै श्रद्धांजलि अर्पण गरिएको थियो। अलायन्सले बेपत्ता भएकाहरूको खोजी र आइतबारको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ। नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य सीता कुमारी सुन्दासले एमाले मानवाधिकार रक्षाका लागि प्रतिबद्ध रहेको जानकारी दिनुभयो। यस्तै मानवाधिकार अलायन्स गण्डकीका इन्चार्ज अनन्त कुमार श्रेष्ठले संविधानले प्रत्याभूत गरेको मानवाधिकार नेपालीहरूको मौलिक अधिकार भएको बताउनु भएको छ। वहाँले विपदमा ज्यान गुमाउनेहरूको सम्मानपूर्वक अन्त्येष्टि र घाइतेको उपचारलाई राज्यले प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। श्रेष्ठले यो दुःखद घड़ीमा सम्पूर्ण नेपालीहरू एक भएर उद्धार कार्यमा लाग्न अपील गर्नुभएको छ। नेपाल चीन उत्तरी कोरेला नाका स्थित रोमान्थाङ गाउँपालिका 4 नेचुङमा रहेको मुस्ताङ भन्सार र प्लान्ट क्वारेन्टाइन कार्यालयमा कर्मचारी थप गरिएको छ। मुस्ताङ भन्सारका लागि 6 कर्मचारी थप गरेर भन्सार विभागले खटाउने अन्तिम तयारी गरेको छ भने वनस्पति क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले 3 कर्मचारीलाई मुस्ताङ पठाइसकेको छ। भोटे कुशीमा आएको विनाशकारी बाढ़ीका कारणले रसुवागढ़ी केरूङ नाका पूर्ण रूपमा बन्द भएसँगै भन्सार विभागले मुस्ताङको कोरेला नाकालाई चलायमान बनाउन खोजेको छ। जसअनुसार मुस्ताङ भन्सार कार्यालयका लागि 6 कर्मचारी काजमा पठाउने तयारी गरिएको कार्यालयका प्रमुख विदुर चुनालले जानकारी दिनुभयो। 3 जना अधिकृत र नायब सुब्बा खटाउने तयारी भइसकेको छ। लगातारको विदाले उहाँहरू आउन ढिला भएको हो। भन्सार प्रमुख चुनालले भन्नुभयो, कार्यालय खुल्ने दिनमा नै खटाइएका कर्मचारी रवाना लिएर कार्यस्थलमा आइपुग्नुहुन्छ। उहाँका अनुसार मोस्ताङ भन्सार कार्यालयमा 18 दरबन्दी रहेको छ। हाल मोस्ताङ भन्सारमा 12 मात्रै कर्मचारी रहेका छन्। रसुवागढ़ी केरूङ नाका पूर्ण रूपमा बन्द भएसँगै भन्सार विभागले मोस्ताङ भन्सार कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी पदपूर्ति गर्न लागेको हो। रसुवागढ़ी र तातोपानी नाका पूर्ण रूपमा बन्द भएसँगै मोस्ताङको कोरोला नाका वैकल्पिक मार्गका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन 9 सड़क खण्ड कृष्णभीरमा सड़क मरमत नसकिँदासम्म नारायणगढ़ मुगलिन सड़कको 3 खोला क्षेत्रमा आजदेखि हरेक दिन बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म 2 दरले फटक फटक सवारी साधन आवागमन रोकिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचना अनुसार 3 खोला परियोजनाको भित्तो काट्ने काम अगाडि बढ़ाउन आजबाट हरेक दिन बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म बीच बीचमा आधा घण्टा मात्रै यात्रा खुलाइने गरेर तालिका तय गरिएको छ। जसअनुसार आजबाट बिहान 6 बजेदेखि 8 बजेसम्म, बिहान 8:30 बजेबाट 10:30 बजेसम्म, बिहान 11 बजेबाट 1 बजेसम्म, दिउँसो 1:30 बजेबाट 3:30 बजेसम्म र दिउँसो 4 बजेबाट 6:30 बजेसम्म सवारी साधन आवागमन बन्द गरिनेछ। यसबीचमा हरेक आधा घण्टा सवारी साधन सञ्चालन गर्न दिइनेछ। 6 बजे यता भने सड़क खुला गरिने जनाइएको छ। पोखरा महानगरपालिका 25 स्थित एमडी खोलामा पौडी खेल्ने क्रममा डुबेर 21 वर्षका युवकको ज्यान गएको छ। स्याङ्जा घर भएर आल पोखरा 5 मालेपाटन बस्ने मुक्त बहादुर रोकाको उपचारको क्रममा मृत्यु भएको हो। सोमबार दिउँसो करिब 1:15 बजे उहाँ खोलामा पौडी खेल्ने क्रममा अचानक डुब्नु भएको थियो। घटनाको जानकारी पाए लगत्तै वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको नेतृत्वमा 10 जनाको टोली घटनास्थलमा पुगेको हो। प्रहरी टोलीले उनलाई तत्काल उद्धार गरेर उपचारका लागि मणिपाल चरण अस्पताल पुर्याएको छ। अस्पताल पुर्याउँदा उहाँको अवस्था गम्भीर रहेको थियो। उपचारका क्रममा चिकित्सकहरूले दिउँसो 2:01 बजेमा उहाँलाई मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। जर्मनीको पूर्वी राज्य स्याक्सनी अनहाल्टमा भएको राज्य निर्वाचनमा दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी एएफडीले ऐतिहासिक सफलता हासिल गरेको छ। हिजो सम्पन्न भएको निर्वाचनमा एएफडीले झण्डै 44% मत प्राप्त गरेर राज्यको सबैभन्दा ठूलो राजनीतिक दल बन्न सफल भएको हो। यो परिणाम दोस्रो विश्वयुद्ध पछाडि जर्मनीको कुनै पनि राज्य निर्वाचनमा एएफडीले हासिल गरेको सबैभन्दा ठूलो सफलता भएको द गार्जियनले जनाएको छ। एफडीएका 35 वर्षीय प्रमुख उम्मेद्वार उलरिस जिगमुण्डले निर्वाचन परिणामलाई जर्मनीको राजनीतिक तथा नयाँ परिवर्तनको शुरूआत भएको बताउनुभयो। निर्वाचन प्रणालीले जर्मनीको परम्परागत मूलधारका दलहरूलाई पनि ठूलो धक्का दिएको छ। चान्सलर फ्रेडरिक मर्ज नेतृत्वको कन्जर्भेटिभ पार्टी क्रिस्टियन डेमोक्रेटिक युनियन सीडीयूले झण्डै 18% मत मात्र ल्याउनु भएको छ। यो पार्टीका लागि राज्यको निकै कमजोर प्रणाली मानिएको खबरमा उल्लेख छ। तर जर्मनीका मुख्य धाराहरूका दलहरूले एएफडीसँग गठबन्धन नगर्ने नीति कायम राख्दै आएका कारण राज्यमा सरकार गठन जटिल बन्ने देखिन थालेको छ। अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रीम एनर्जी ड्रिंक्स नेपाल भलिबल लीग एनभीएलमा पहिलो जित हात पारेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा आइतबार हिजो भएको पहिलो खेलमा अन्नपूर्णले काठमाण्डु रेड्सलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। अन्नपूर्णले 25-23, 28-26 र 25-23 आफ्नो पक्षमा खेल हात पारेको छ। दुई खेलमा अन्नपूर्णको पहिलो जित रहेको छ भने पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवराजसँग 3-1 पराजित भएको थियो। अर्कोतर्फ दुई खेल नै खेलेको काठमाण्डु रेड्सको भने पहिलो हार रहेको छ। आफ्नो पहिलो खेलमा काठमाण्डुले मधेस वरियर्सलाई 3-2 पराजित गरेको थियो। अन्नपूर्णका उरन वायर म्यान अफ द म्याच घोषित हुनुभयो। आज दोस्रो खेलमा कर्णाली शिवराज र खत्तड फाल्कन्स साँझ 7 बजे आमन्ने सामन्य हुने जनाइएको छ। जाँदा जाँदै मौसम सम्बन्धी जानकारी। आज देशैभरि साधारणतया बादल लाग्ने भएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा पनि मध्यमदेखि भारी वर्षा हुने अनुमान गरिएको छ। कोशी, बागमती र कर्णाली प्रदेशको पहाड़ी तथा हिमाली भूभाग, कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको हिमाली भूभागका केही स्थानमा तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको पनि सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। आज पनि रातभरि साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम विज्ञानले 24 घण्टाको अवधिमा 50 देखि 100 मिलिमिटरसम्म पानी अनुलाई भारी वर्षा भएको मानिन्छ भने 100 देखि 200 मिलिमिटर वर्षा अनुलाई धेरै भारी वर्षा र 200 भन्दा धेरै वर्षा अनुलाई अति भारी वर्षाको रूपमा राखिएको छ। अवस्थ यिनै विविध खबरहरू सँगसँगै बिहान 7 बजेको धोरबारही हाइलाइट्स आजको लागि सकिएका छन्। 10 बजे हामी थप ताजा समाचारहरू सहित फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
3: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे। तपाईँ त आजै जानुहोस् भो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि। खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है। हुन्छ, म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
7: ओके, यो झुम्का हेर न है, कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
10: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
10: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98 4 61 61 220।
3: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछेपानी तनहु। प्रोप्राइटर रमेश भुजेल, फोन 98 5 60 32 475 र 98 0 11 32 475।
13: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
11: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0 65 5 90 0 65, मोबाइल 98 1 66 34 372।
15: 30 का गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
16: मिति यही भाद्र 29 गते स्थान खैरिनीचार बजार
1: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
16: द्वितीय पुरस्कार रु 15,000
1: तृतीय पुरस्कार रु 10,000
16: सान्त्वना पुरस्कार रु 5,000
1: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
16: द्वितीय पुरस्कार 5,000
1: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
16: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
1: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9860-31-9337
16: सुरेन्द्र श्रेष्ठ 9560-36-136
1: रविन्द्र राज पौडेल 9560-62-888
17: नमस्ते तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो डर बढाए 3.5

0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: खोजन, सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार,
2: मोबाइल 9805535।
4: मम्मी भोक लाग्यो, खाजा खाम न।
5: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
4: हस् मम्मी।
6: मैले सुने छोरी, ल जाम हिँड।
5: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
0: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
5: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
0: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
7: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएने हुन्थ्यो नि बुहारी।
5: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जिरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
7: ए हो र, ल त ल।
8: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 9850621692।
9: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
10: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
9: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
10: सेवा लिने क्रममा चाहिने जानकारी,
9: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
10: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
9: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
10: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा। फोन 0161552493552494।
11: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा। हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
12: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
11: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
13: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
11: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
13: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसीको सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
11: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
12: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
14: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98 4 61 99 छ।
15: क्यों तो को थे दीमू रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज।

0: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
0: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850 57 7 31 9850 57 7 31
3: सुवर्ण अवसर
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
3: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
4: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
3: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
4: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
3: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
4: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
3: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
4: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
3: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा
5: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
6: हेलो
7: कति बन्यो घर अनि ढलान भयो त
8: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
7: ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
8: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
0: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
5: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
0: प्रोप्राइटर राम भुजेल सम्पर्क 9811905633 र 9746780681
9: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
10: हेर्न कान्छी यति का पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
9: बजारै भरि फ्रेस आउँछ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
11: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
12: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
11: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9855066136 र 9151166136
5: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
13: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
5: ओके ल जाऊ
13: हजुर, सिग्देल अफसेट प्रेस, सुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
5: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमशुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
6: होइन रमिला, जति बेला पनि तल्ल घर जान्छौ, होइन किले मोनी लगाएर हो?
14: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
14: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
6: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
15: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
16: मैडम, धुम्रपान भनेको के हो?
15: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
16: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
15: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
16: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
15: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
16: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
17: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम।
18: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
17: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
18: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
17: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
18: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
17: राष्ट्रिय लोक दोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
18: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
17: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
18: टिम दर्ता शुल्क 500 रुपियाँ।
17: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौडा बेपी चोक।
18: प्रतियोगिता सुरु हुने समय बिहान 11 बजे।
17: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
18: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
17: थप जानकारीको लागि सम्पर्क 9806681166 9841349304 र 9842626743।

0: सिकुनीमाया आज पनि एउटा कुरा मान न भाई, सारवार आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: नमस्ते, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो ढोरबराई।

0: त्यही मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
1: अनि बीचमा नझर्ने।
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पोन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ,
2: जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक

0: प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एंटीबायोलॉजिस्ट डाक्टर भूपेंद्र कुमार तुलाचन, प्लास्टिक एंड कॉस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पीयूष गिरी,
0: एनेस्थेसियोलॉजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुंग, डाक्टर सुष्मिता गुरुंग,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुंग, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिशियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 रोड फोन 061-590-162-590-163।
4: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेस को नाम भनिदिनु त। त्यसको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
5: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
6: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
4: खाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो। पालो पाएन भने बर्बाद।
7: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
8: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98235-57763 र 98-660-80-715 र रामचन्द्र महत 98461-16878।
9: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
9: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
10: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
7: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
9: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
7: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522।
11: स्टुडियो
12: अहिले बिहानको 8 बज्यो।
8: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98161-95301।
13: कहिले धरियाको सुस्केर आवाज, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँघर उकाली ओह्राली भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
14: कार्यक्रम लोक भाका
13: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्कार अनि हार्दिक न्यानो लोक सांगीतिक अभिवादन। रेडियो धरवाराही 103.8 मेगाहर्जमा कार्यक्रम लोक भाका आउनुपर्ने बेला भयो अब त भनेर रेडियो खोल्ने साथीहरू अनि रेडियो सुनेर बस्ने तपाई सम्पूर्ण आदरणीय श्रोतावृन्दहरूमा म हार्दिक न्यानो लोक सांगीतिक स्वागत टक्र्याउन चाहन्छु। अशोक विश्वकर्मा उपस्थित भइसकेको छु आजको श्रृंखलामा पनि। रेडियो धरवाराहीको 103.8 मेगाहर्जमा मात्र होइन, हामीले तपाईँले फेसबुक हामीलाई तपाईँले विशेष गरी हाम्रो पात्रबाट, नेपाली पात्रबाट र हाम्रो वेबसाइटबाट पनि विश्वभरि जहाँ पनि इन्टरनेटको माध्यमबाट श्रवण गर्न सक्नुहुनेछ। अबको 9 बजेसम्म तपाईँहरूसँगै रहने हो। मिठा गीत संगीतहरू पनि आजको श्रृंखलामा रहनेछ। विशेष गरी आज सोमबारको दिनमा परेको छ। सोमबार भन्ने बित्तिकै अलिकति व्रत बस्ने दिन भने जस्तो लाग्यो, त्यसकारण पनि आज व्रत बस्ने पनि दिन हो। आज अजा एकादशी, विशेष गरी कृष्णलाई मान्नेहरू, कृष्ण मार्गीहरू चाहिँ विशेष आज व्रत बस्ने दिन पनि रहेको छ। के गर्दै हुनुहुन्छ, कस्तो गर्दै हुनुहुन्छ, हामी एकदम अपेक्षा गर्छौँ तपाईँहरू एकदम ठिकठाक हुनुहुन्छ होला, रमाइलो गरिरहनु भएको छ होला। देशको स्थिति जे भए पनि आज 13 दिन पनि छ, जताततै अलिकति शोकका कार्यक्रमहरू आज देशले राष्ट्रिय शोक मनाउने भनिरहेको पनि छ। तर अब बाँचेपछि नाच्नुपर्छ, हाँस्नुपर्छ भने जस्तै विस्तारै शोकलाई भुल्दै अब रमाइलो गर्दै जानुपर्ने बाध्यता पनि हाम्रो बीचमा रहेको छ। त्यसकारण आजको श्रृंखलामा गीत गाउन चाहने साथीहरूले फोन गर्न सक्नुहुनेछ। 0564142000 लाइन तपाईँ सबैजनाको लागि हामीले खुल्ला राखिसकेका छौं, खुल्ला बनाइसकेका छौं। फोन गर्दै गर्नुहोस्। तपाईँ सम्पूर्णमा हार्दिक अनुरोध गर्दै म भने कार्यक्रमको पहिलो सांगीतिक कोशेली स्वरूप तीजमा आउने बित्तिकै तीज लाग्यो भनेपछि यो गीतको खुब मलाई याद आउँछ। अलि पुरानो गीत हो, झण्डै 1.5 दशक अगाडि बजारमा सार्वजनिक भएको भाका देवी गर्ती मगर, शोभा त्रिपाठी र विनोद बाजुरालीको आवाजमा छ। यो तीजमा ढल्किएरै नाचिन्छ बहादुरे बरु कम्बर बाँचिए बाँचिन्छ भन्ने रहेको छ। सुन्दै गर्नुहोस्, हामी सँगै रहनुहोला। हामी अर्को भाका अनि साथीहरू तपाईँहरूको उपस्थिति सहित आउनेछौ। फोन गर्नको लागि 0564142000 लाइन खुल्ला राखेका छौ है।

0: युतिजमा ढल्कि र नाचिन्छ बादुरी बरु कमर भाँचिए भाँचिन्छ सुमधुर कर्ण प्रिय भाका तपाईँ सबैजनाको लागि यति बेलाको क्रममा राख्यौं देवी घरकी मगर शोभा त्रिपाठी अनि विनोद बाजुराडीको सुमधुर आवाजमा रहेको भाका रहेको थियो एक नारायण भण्डारीको लय तथा शब्द सृजनामा रहेको भाका। आजको श्रृंखलामा विशेष गरी गीत सुन्ने मात्र होइन गीत गाउने पनि दिन हो। हामीलाई सुनिरहनु भएको छ डाँडा काँडा पाखा कठेरा नजिक सुगम दुर्गम सबै ठाउँमा हामी ध्वनिको तरंग बनेर तपाईँहरूको माझमा उपस्थित भएका छौं। हामीलाई तपाईँहरूले सुनिरहनु भएको छ भने फोन पनि गर्न सक्नुहुनेछ 0624 14 200 को लाइन हामीले खुल्दै राखिरहेका छौं। के गर्दै हुनुहुन्छ कसो गर्दै हुनुहुन्छ पक्कै पनि बिहानीको समय अत्यन्तै व्यस्त हुने समय पनि हो। घरको काम त्यस्तै हुन्छ, फेरि बाहिर पनि काम गर्ने जागिर गर्ने अब कुनै नोकरी पेसा व्यवसाय गर्नेहरूलाई पनि त्यत्तिकै मेसोमेलो मिलाउनु पर्ने समय पनि रहेको छ। घरको काम गर्दै देउसोको मेसो मिलाउनु पर्ने भएका कारणले पनि धेरैजनालाई फुर्सद छैन होला, तर पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ होला भन्ने अपेक्षा गरेका छौं। पछिल्लो क्रममा त अब तीज पनि लागिरहेको छ, तीजको तयारी पनि गरिरहनु भएको छ होला, रमाइलो कार्यक्रमहरू पनि आयोजना भइरहेका छन् कि भन्ने अपेक्षा सहित एकजना साथी हुनुहुन्छ लाइनमा, हामी को हुनुहुन्छ उहाँसँग कुराकानी गर्छौ। नमस्कार।
1: हेलो हजुर, नमस्कार हजुर।
0: नमस्कार हजुर, खगीजी हो?
1: हजुर।
0: के छ खगीजी खबर?
1: ठिकै छ भन्नुपर्छ है।
0: ठिकै छ, अनि तीज कतिको लाग्यो छ? एकै नास है? जन आए यसपालि धेरैलाई मानौ कि नमानौ भन्ने जस्तो पनि भएको छ। ल अनि के छ गाउँ घरतिरको खबर?
1: हजुर, ठिकै छ भन्नुपर्छ। आज पानी परेन,
0: पानी परेन भने वाच्चै गर्मी बढे जस्तो हुन्छ फेरि।
1: हजुर, अहिलेसम्म त शीत शीत छ, दिउँसो पनि अब गर्मी बढ्ला जस्तो भइरहेको छ, आज पानी परेन भने त्यस्तै होला।
0: त्यही त, अनि गाउँ घरतिर काम सकियो कि हुँदैछ?
1: काम त बिस्तारै बिस्तारै, अब गोर्जेनमा धानहरू सकियो कि, अब कोदो छ,
0: अरू
1: त सबै थियो, कोदोहरू अनि माछहरू छ।
0: अनि यसरी धान गोड्ने कोदो गोड्ने मास गोड्ने बेलामा यो पर्म लगाउने भन्ने चलन छ कि छैन त्यतातिर? कतिजनासम्म लगाउनुहुन्छ पर्म?
1: हजुर, हाम्रो यता अहिले त धेरै हट्यो, पहिला पहिला जस्तो छैन कि, अब आफ्नो लागि मात्र गरिन्छ, अब देखा त दुई चारजना छ छजना आठ नौजना दस बाह्रजना त्यो मेलो हिसाबको अनुसारै हुन्छ।
0: ल बिस्तारै बिस्तारै हराउँदै गएको छ है? सकेसम्म हराउन दिनु हुँदैन है? यो राम्रो चलन पनि हो। ल आज कुराकानी अलि धेरै भयो कि के हो खगीजी, कुन गीत सुनाउनुहुन्छ आज?
1: हजुर, म बिमार परेर बैठ्नु भएको, म
0: हुन्छ ल हस् सुरु गर्नुहोस्।

0: ल
1: धेरै धेरै धन्यवाद खगेजी, मिठो आवाजमा यति राम्रो गीत सुनाइदिनु भएकोमा ल। विशेष गरी खगेजीले अलिकति रमाइला खालका गीतहरू भन्दा यस्तै अलिक बिस्तारै गाउने खालको यस्ता गीतहरू एकदम राम्रोसँग गाउनु हुँदो रहेछ।
0: होइन
1: एकदम राम्रो छ,
0: टाइम पासको लागि यसो कार्यक्रम आइसकेपछि अब अन्त जो भन्ने मन नै दिँदैन, त्यही कारणले हो नि।
1: त्यही त, नियम पनि पालना गर्नु पर्यो नि। ल आउनुहुन्छ तपाईँहरूले यसरी माया गर्नुहुन्छ, एकदम धेरै खुसी लाग्छ। यसरी नै आउँदै गर्नु होला, माया नमार्नु होला। अब हामी एउटा गीत बजाउँदैछौँ, कसैलाई सुनाउनु छ?
0: हजुर, अब सर्वप्रथम हजुरको लागि अब हाम्रो रेडियो धोरबाट एफएम हो नि, तिनको लागि पनि जति पनि म भन्दा पछि अघि आउनुहुन्छ पछि आउनु साथीहरूको लागि कार्यक्रम सुनेर बस्नुहोस् लागि भन्दै दिनुहुन्छ। नमस्ते, बाई बाई, शुभ दिन।
1: हुन्छ, नमस्कार, शुभ दिन। हुनुहुन्थ्यो हामीलाई यति बेला पिरुङबाट फोन गर्नुभएको खगी माया थापाले फोन गर्नुभएको थियो। विशेष गरी हामीलाई निरन्तर फोन मेसेज गर्नुहुन्छ, उहाँले आफ्नो प्रतिभा पनि प्रस्तुत गर्नुहुन्छ। उहाँले प्रतिभा प्रस्तुत गरिरहँदा तपाईँलाई पनि लाग्न सक्दो हो कि मैले पनि गीत गाउन सक्छु, रेडियोमा सुनाऊ भन्ने लागेको छ भने फोन गर्न सक्नुहुनेछ। अर्को साथी लाइनमा आइसक्नु भएको छ, उहाँसँग कुराकानी गर्छु। नमस्कार।
2: नमस्कार
1: है, बुद्धि बहादुरजी बोल्नु भएको है? ल, आरामै हुनुहुन्छ क्यारी? अनि यसपटक दिदी बहिनी बोलाउने हो कि होइन तिजमा?
2: कोही बाहिर जान्न, कोही घरतिर जान्छ, कोही कता हुन्छ, सब बोलाउने भनेको धरि वर्ष पो पर्छ कि आउनु पनि त्यसै भन्नु
1: पर्छ। आजभरि त तिजभन्दा पहिले पनि बोलाएर दर खुवाउने चलन बढ्दै गएको छ क्यारे?
2: के रे हो के रे, अहिलेसम्म खै भरे भोलितिर झर्नु पर्ने हो कि के गर्छ त्यो
1: ल। सकेसम्म दिदी बहिनीहरू आइदिनुहोस्, बुद्धि बहादुरजीको घरमा गइदिनुहोस्, किनकि अब यो चाडपर्व चाडपर्व जस्तै होस् भन्न चाहन्छौँ है हामी पनि। ल अनि के गर्दै हुनुहुन्थ्यो? ल एकदम खुसी लाग्यो। अनि आज यो सोमबार कतिऔं सोमबार हो यो? आज भनेपछि चौथो सोमबार, आज के सुनाउनुहुन्छ त?
2: ठाडो भएको स्थान दिँदै आएछ, आज पनि ठाडो भएको खुवाउने दिन परेछ। अर्को हप्ताको सोमबार त तिजको दिन पर्दैछ, त्यो दिन चाहिँ कार्यक्रममा सहभागी हुन सक्दैन होला सायद, त्यहाँ आज नै ठाडो भएको आएर अर्को दिनको लागि छुट्टी गर्नुपर्छ कि भन्नु
1: लाग्यो। ल हुन्छ, गीत सुनाइहाल्नुहोस्, अब सुनिहालौँ, सबैलाई सुनाइहालौँ है त।
2: म छोटो पर्छ गर्छु ल।
1: हुन्छ ल,
2: हस्। इरको थामले हो सुरको दुर्दै जान्छ, बसौँ भने भुइँ छोई, कातो पात कैचा यो संसारमा धनै ठुलो रहेछ, शनिको रुख सन्ति घरको दुःख भयो नगइन हुने।

0: धेरै धेरै धन्यवाद। तपाईँ हुनुहुन्छ र हामीले ठाडो भाका सुन्न पाएका छौँ, सुनाउन पाएका छौँ, विशेष गरी है प्रत्यक्ष स्वरवाणीबाट आउनुभयो, धेरै धेरै खुसी लाग्यो। अब हामी देवी घरती मगर र प्रकाश पराजुलीको आवाजमा रहेको यो तीजको गीत राख्दैछौ, कसैलाई सुनाउन चाहनुहुन्छ? हुन्छ, धन्यवाद।
1: अघि म लाग्यो अनि खगेमा थापा र म भन्दा पछि आउने जति पनि रेडियो सुनेर पनि सबै श्रोताहरूको लागि हुने बिदा चाहन्छु भाइ।
0: हुन्छ, नमस्कार। हुनुहुन्थ्यो हामीलाई बुद्धि बहादुर गुरुङले फोन गर्नु भएको हो, म्याग्दे गाउँपालिका छ हो कि जस्तो लाग्छ, छ कि सात छ नै हुनुपर्छ। केवराङबाट फोन गर्नु भएको हो। अब पालो तपाईँको छ, तपाईँ एकैछिनपछि फोन गर्नुहोला, गीत सुनौ, त्यसपछि छोटो व्यवसाय विश्राममा पनि जानुपर्ने बेला हुन लागेको छ। छोटो व्यवसाय विश्रामपछि हामी आउनेछौँ। यति बेलाको क्रममा भने यो तीजलाई लक्षित गरेर प्रकाश पराजुली र देवी घरती मगरको आवाजमा रहेको गीत बजारमा सार्वजनिक भएको छ। प्रकाश पराजुलीको लय तथा शब्द सृजनामा मै खाँदै बोलको बाका यति बेलाको क्रम राख्छु, स्वीकार्नुहोला।

0: हेप्पी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
1: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
0: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
1: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
0: फोन नम्बर 0564143121,
1: मोबाइल 9805678634 र 9781107090।
2: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
3: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
2: दीक्षा ब्युटी पार्लर रे?
3: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
2: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
3: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
2: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
3: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
2: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
3: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
2: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
3: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागञ्जकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 9709034335।
4: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
5: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेछु नि।
4: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
5: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
4: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
7: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ, गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142334 र 9811756606।
8: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
9: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
8: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
9: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, फुलपेटो, सुर्खेथैली, डोरी, लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
6: सम्पर्क युअर सिंगापुर फेन्सी एन्ड ज्वेलर्स सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9811453305।
11: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
12: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
11: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
11: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
12: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
12: किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
13: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9956031053।
14: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
15: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115।
16: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि।
17: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
16: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पोस्ट चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
17: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ।
11: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
18: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्पोस्ट लाइन दुलेगौडा
11: प्रोपाइटर रबिन थापा सम्पर्क 9556033398 र 9946510950। के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
19: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
11: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
19: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
11: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
19: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
11: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
3: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
11: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644
3: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
7: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज

एकैछिनको यो छोटो व्यवसायिक विश्रामपछि फेरि पनि तपाईँ सबैजनालाई स्वागत छ। सुनिरहनु भएको छ रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा कार्यक्रम लोक भाका। हामी तपाईँहरूसँग अबको 9 बजेसम्म रहने हो। मिठा सांगीतिक गीत संगीतहरू हामी तपाईँलाई सुनाउँछौ। तपाईँले पनि हाम्रो रेडियो मार्फत तपाईँका सुमधुर आवाज धेरैभन्दा धेरै श्रोता साथीहरू बीचमा सुनाउनको लागि फोन गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं। फोन गर्नको लागि टेलिफोन नम्बर खुल्ला रहेको छ। अनि यो कार्यक्रम हरेक दिन बिहान 8 बजेबाट 9 बजेसम्म प्रसारण हुने पनि जानकारी गराउन चाहन्छु। कहाँ कस्तो अवस्थामा के गरिरहनु भएको छ, जहाँ जस्तो अवस्थामा रहे पनि विशेष ख्याल गर्नुहोला। चाडपर्व आउने बेलामा अलिक यो मौसम पनि परिवर्तन हुन्छ, विशेष गरी अब गर्मी गएर बिस्तारै जाडो लाग्नुपर्ने बेला हुन्छ। यो मौसम परिवर्तनको बेलामा मान्छेको स्वास्थ्यमा धेरै किसिमका समस्याहरू देखिनुपर्ने समय पनि अब बिस्तारै देखिन्छ। त्यसकारण अलिकति खानपानमा पनि विशेष ध्यान दिनुहोला, अनि पानीमा विशेष गरी पानीमा विशेष ध्यान दिँदा धेरै हदसम्म पनि हामीले आफ्नो शरीरमा देखिन सक्ने विभिन्न सम्भावित रोगहरू न्यूनीकरण गर्न सकिन्छ। त्यसकारण त्यतातर्फ पनि सतर्क रहन सबैजनालाई अनुरोध गर्न चाहन्छु। यो कार्यक्रममा आजको श्रृंखला सोमबारको श्रृंखला हो। सोमबार विशेषतः हामी गायन प्रतिभा हुने साथीहरूलाई यो श्रृंखलामा समेट्छौं। आजको श्रृंखलामा फोन गर्नको लागि 0 65 4 14 200 को लाइन खुल्ला छ। अघि हामी विज्ञापनमा जाँदा साथीहरूले फोन गरिरहनु भएको थियो, तर फेरि अब गाउनुपर्ने बेला भयो, अब तपाईँको पालो भन्दा साथीहरूले फोन गर्नु भएको छैन। त्यसकारण राख्दैछु अर्को समुद्र भाका तपाईँ सबैजनाको लागि। अञ्जिता विश्वकर्माको आवाजमा छ भुमरी चर्यो वैंसाको बोलको गीत। तेजस रेग्मीको लय तथा शब्द सृजनामा रहेको छ। सुन्दै गर्नुहोस्, हामी सँगै रहनुहोला। अर्को भाका सहित अनि साथीहरूले फोन गर्नुभयो भने उहाँहरूको उपस्थिति सहित हामी यो कार्यक्रममा उपस्थित हुनेछौं।

0: तिरे मिरे झरना माया बाँडन यी सुमधुर भाका तपाईँ सबैजनाको लागि भूमरी चर्यो वंशको यो ज्यान त तिम्रै भइसक्यो। अञ्जिता विश्वकर्मा पछिल्लो क्रममा उहाँले गाएका गीत संगीत निकै मन पराइएको छ दर्शक श्रोताले, विशेष गरी लोक संगीतको क्षेत्रमा एउटा मिठास सहितको आवाज बजारमा सार्वजनिक भएको बजारमा भित्रिएको भन्ने हल्ला पनि छ। अञ्जिता विश्वकर्माले गाएका गीत संगीतहरू यो तिजको माहौलमा विशेष गरी धेरैभन्दा धेरै सार्वजनिक भइरहने क्रम बढ़िरहेको छ। आजको श्रृंखलामा तपाईँकै आवाजमा रहेका गीत संगीतहरू पनि हामीले राखिरहेका छौं। गीत गाउन चाहने साथीहरूले आजको श्रृंखलामा फोन गर्न सक्नुहुनेछ 0-65-414-200 को लाइन हामीले खुल्लै राखेका छौं। के अरे आजको श्रृंखलामा तपाईँहरूलाई पनि सहभागी गराउन मन छ। विशेष गरी तपाईँको आवाज हामीले यो रेडियो मार्फत धेरैभन्दा धेरै श्रोताहरूलाई सुनाउने, पहिचान गर्ने, प्रचार गर्ने हाम्रो उद्देश्य हो। विशेषतः राम्रो गायन प्रतिभा हुने साथीहरूले प्रोत्साहन मिल्दै जान्छ यस्ता कार्यक्रमहरू लिएर। अन्ततः तपाईँहरूले पनि तपाईँका स्वरमा सजिएका गीत संगीतहरू हामी यसरी नै रेडियो मार्फत बजाउन पाउनेछौँ भन्ने अपेक्षा पनि हामी गर्छौँ। विशेष गरी रेडियो कार्यक्रममा गीत गाउने साथीहरू नै पछिल्लो क्रममा निकै राम्रो, निकै चलेको कलाकारहरू बन्न सफल भएका धेरै उदाहरणहरू पनि रहेका छन्। जब हामीले आफ्ना प्रतिभाहरूलाई आफैसँग सीमित बनाउँछौ अथवा घरभित्रै अथवा एउटा कोठाभित्र मात्र सीमित बनाउँछौ भने त्यसले आकार लिन पाउँदैन। त्यसकारण हामी यस्ता प्लेटफर्महरू, विशेष गरी यस्ता माध्यमहरूमा पनि आफ्नो प्रस्तुतिहरू राख्न सक्नुभयो भने पक्कै पनि ती प्रतिभाले सार्थकता पाउनेछन्। कोही साथी टेलिफोन लाइनमा आउनु भएको छ, उहाँसँग कुराकानी गर्छु। नमस्कार। हजुर नमस्कार। चेतन के भन्नुभयो नाम? पृथ्वी चोकबाट नाम के भन्नुभयो अरे? चेतन प्रीतम अधिकारी सुशान।
1: हजुर।
0: ए सुशान अधिकारी, के छ सुशान जी?
1: हजुर ठिकै छ भन्नुभएको छ।
0: अनि काम गरिरहनु भएको छ?
1: हजुर काम गर्दै, आज चाहिँ भ्याएन, आज
0: ए ल ठिक छ। अनि पृथ्वी चोकमा रेडियो मार्फत सुन्नु भएको छ कि इन्टरनेट माध्यमबाट सुन्नु भएको छ हामीलाई? इन्टरनेट माध्यमबाट। अनि कतिको घाम लागेको छ पोखरातिर? भनेपछि पानी पर्ला पर्ला जस्तो भएको छ हो? ल अनि सुशनजीले आज कुन गीत सुनाउनुहुन्छ हामीलाई? सुशनजी
2: तपानीमा हुन्छौ सधैँ स्वर्गमा बासैन के, तपानीमा हुन्छौ सधैँ स्वर्गमा बासैन के, आज बादलको छ सन्चो छैन नि, आज बादलको छ सन्चो छैन नि, ए जहिले पनि भन्छौ सधैँ छोरा छोरी आउँदैन, जहिले पनि भन्छौ सधैँ छोरा छोरी आउँदैन, रातै भरि जुसिलाएर सुत्न पाइँदैन, रातै भरि जुसिलाएर सुत्न पाइँदैन, कसैले त हेला गर्छन् पशु होइन गधा हो, कसैले त हेला गर्छन् पशु होइन गधा हो, माया गर्ने बाबालाई चिन्दो छँदा हो, माया गर्ने बाबामालाई चिन्दो छँदा हो।
0: ल सुशनजी धेरै धेरै धन्यवाद, तपाईँको गीत मात्रै होइन गीतमा तपाईँले मेसेज पनि दिनुभएको छ। गीतबाट तपाईँले के भन्न खोज्नु भएको छ यो समाजले बुझोस्, विशेष गरी सन्ततिहरूले पनि बुझुन् है। अत्यन्तै समय सान्दर्भिक गीत प्रस्तुत गर्नुभयो, धेरै धेरै धन्यवाद है फेरि पनि। आउनुभयो खुसी लाग्यो। अब बज्ने गीत कसैलाई सुनाउनु पर्नेछ सम्झना छ?
1: सर्वप्रथम हजुरको लागि,
0: हजुर
1: अनि म भन्दा पछि साथीको लागि र रेडियो
0: हुन्छ नमस्कार हुनुहुन्थ्यो हामीलाई सूचना अधिकारीले पोखरा पृथ्वी चोकबाट फोन गरेर कार्यक्रममा सहभागिता जनाउनु भयो। विशेष गरी माया बुवा र आमालाई माया गर्नुपर्छ, उहाँहरूको प्राण छ, इन्जेल नै सन्तानले माया गर्ने हो, त्यसपछि माया गर्छु भनेर सेवा गर्छु भनेर पनि पाइँदैन भन्ने सन्देश सहितको गीत सुनाएर गइसक्नु भएको छ। पालो तपाईँको पनि हो, फोन गर्न सक्नुहुनेछ। अर्को साथी आउनु भएको छ टेलिफोन लाइनमा, उहाँसँग कुराकानी गर्छु। नमस्कार।
3: हेलो, नमस्ते।
0: नमस्ते, को बोल्दै हुनुहुन्छ, कहाँबाट?
3: हेलो, नमस्ते।
0: नमस्कार, को बोल्दै हुनुहुन्छ? ढोलफिर्दीबाट जगदीश खत्री भन्नुभएको? जगदीश खत्री भन्नुभएको? के छ जगदीशजीको खबर? के गर्दै हुनुहुन्छ जगदीशजीले? के बस्दै हुनुहुन्छ? अनि पढ्नुहुन्छ कि पढ्नु हुँदैन कि केही गर्नुहुन्छ कि? पढ्नुहुन्छ कि पढ्नु हुँदैन? हजुर, बुझ्दै बुझ्नु। गीत गाउनुहोस् न त है जगदीशजी। कुन गीत सुनाउनुहुन्छ भन्नुहोस्? कुन गीत सुनाउनुहुन्छ? ल हुन्छ, सुरु गर्नुहोस्। जगदीशजी ल मिठो गीत सुनाउनु भयो, धेरै धेरै धन्यवाद। ल आउँदै गर्नुहोस्, माया नमार्नुहोस् है। ल कुनै गीत सुनाउनु पर्ने छ साथीहरूलाई? ल भन्नुहोस्। साइलो चार गरे, हुन्छ। यो गीत हामी अन्तिमसम्म राख्छौँ, अहिले भने छुट्छौँ है त। हुन्छ, नमस्कार। जगदीश खत्रीले हामीलाई फोन गर्नुभएको डोलफिर्दीबाट हो। अब भने हामी छुटेर जानुपर्ने बेला हुन लागिसकेको छ है। साइलो चार गरे भन्ने भाका हामी सम्भव भएसम्म राख्छौँ, नत्र भोलिको श्रृङ्खलाको पहिलो गीत नै साइलो चार गरे भन्ने जगदीशजीको रोजाएको गीत बज्नेछ। यतिन्जेलसम्म तपाईँले हामीलाई श्रवण गरेर साथ दिनुभयो, तपाईँहरूलाई म धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। आज हामीलाई पिरुङबाट खगी मायाजीले फोन गर्नुभएको थियो, अनि त्यस्तै गरी हामीलाई सुशनजीले पोखराबाट फोन गर्नुभयो, केउराङबाट बुद्धिजीले र डोलफिर्दीबाट हामीलाई जगदीशजीले चारजना साथीहरूको प्रतिभा यो कार्यक्रम मार्फत हामी तपाईँहरूलाई सुनाउन आज सफल भएका छौँ। अन्य साथीहरूको प्रतिभा पनि आगामी दिनमा हामीले सुनाउने प्रयास गर्नेछौँ। साथीहरूले पनि आफ्नो सँग भएको प्रतिभा राख्नको लागि कति पनि हिचिचाउनु पर्दैन। यस्ता माध्यमहरू, रेडियोका माध्यमबाट विशेष गरी प्रतिभा सुनाउने, प्रचार गर्ने यस्ता माध्यमहरूको सही र भरपूर्ण सदुपयोग गर्नुहुनेछ भन्ने अपेक्षा गर्दै कार्यक्रम कस्तो लाग्छ, सल्लाह सुझाव भन्ने प्रतिक्रिया दिन नभुल्नुहोला। भोलिको श्रृङ्खलामा, अर्को श्रृङ्खलामा तपाईँको राम्रो भेट हुन्छ। आजको श्रृङ्खलाबाट भने बसन्त थापा र कालिका रोका मगरको आवाजमा रहेको बाका रहेको छ। विशेष गरी यो गीतमा दीपिका बैम्बू र कालिका रोका मगरको सुमधुर आवाज, बसन्त थापाको लय तथा शब्द सृजनामा रहेको भाका कस्की भान्जी भन्ने तीजको गीत बजारमा सार्वजनिक भएको छ। यही भाका छोडेर प्रस्तुतिबाट विश्वकर्मा विदा हुने चाहन्छु। नमस्कार, शुभ दिन, जय गीत, जय संगीत।

0: सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
3: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
4: प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
1: र 9868

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्कको जालेर पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635900065, मोबाइल 9816634372।
8: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855062629।
13: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प स्टोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
14: आहार संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
15: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
14: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
15: भदौ 10 गतेको बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक, सबै सरकारी कार्यालयमा झण्डा आधा झुकाइने।
14: जलविद्युत आयोजनामा 900 बढ़ी अझै बेपत्ता, नुवाकोटमा घरमा भग्नावशेष केन्द्रित खोजी कार्य तीव्र।
15: रसुवामा 78% घरमा विद्युत सेवा पुनः संचालनमा पहिरो रोकथामको काम गर्न मुगलिन सड़क आंशिक बन्द।
14: इण्डोनेसियामा ज्वालामुखी विस्फोटपछि उड़ान बन्द हुँदा हजारौं यात्रु अलपत्र। अमेरिकामा कार्गो जहाज दुर्घटना हुँदा 5 जनाको मृत्यु।
15: र इंग्लिश प्रिमियर लीगमा चेल्सी विरूद्ध आर्सेनलको जीत, म्यान्चेस्टर युनाइटेड र एभर्टन बीच 2-2 गोलको बराबरी।
16: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेन होटल

0: क्षेत्रहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: विस्तारमा भदौ 10 भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि मृत्यु भएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ। आज देशभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। 18 भदौमा बसेको मन्त्री परिषदको बैठकले भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढ़ीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी बाढ़ीमा परि अहिलेसम्म 1342 जनाको मृत्यु भइसकेको छ भने 4996 जना सम्पर्कविहीन छन्। विनाशकारी बाढ़ीमा परि 6083 जना घाइते भएका छन् र खोज उद्धार तथा राहतका लागि 21,465 सुरक्षाकर्मी परिचालन भएका छन्। बाढ़ी प्रभावित क्षेत्रबाट 13,391 जनाको उद्धार गरिएको छ।
2: जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरूको उद्धार कार्य आज पनि जारी रहने भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवागढ़ी जलविद्युत आयोजनाको 225 मिटरभित्र प्रवेश गर्दा ठूला चट्टानहरू भेटिएपछि वैकल्पिक मार्गबाट पावर हाउस, कन्ट्रोल रूम र ट्रान्सफर्मर रूमसम्म पुगे पनि कोही फेला परेका छैनन्। लाङटाङको टनेलमा खोजी जारी छ। चिलिमी आयोजनामा 110 मिटर भित्रसम्म प्रवेश गर्दा पनि केही भेटिएको छैन। माथिल्लो त्रिशुली एकमा वाटर पम्पको सहायताले पानी हटाउने काम हुँदैछ। शनिबार एकजना चिनिया नागरिकको जीवित उद्धार गरिएकामा हिजो 2 शव भेटिएका छन्। अझै 548 जना सम्पर्कविहीन छन्। त्रिशुली 3A को टनेलमा खोजी जारी रहे पनि कोही फेला परेका छैनन्। 3B पनि एडल्ट टनेल केन्द्रित खोजी जारी राखिएको छ।
1: अस्ट्रेलियन भूगर्भविद तथा विपद उद्धारकर्ता प्रोफेसर आर्नोल्ड डिक्सले नेपालमा आफूले पहिले कहिल्यै सामना नगरेको परिस्थितिको सामना गरिरहेको बताउनु भएको छ। घटनास्थलमै रहनुभएका डिक्सले नेपालमा अहिले एउटा मात्र नभई फरक फरक ठाउँमा एकैपटक धेरै जटिल उद्धार कार्यहरू भइरहेको बताउनुभयो। यस परिस्थितिमा उहाँले भारतको सिलक्यारा सुरुङ दुर्घटनाको स्मरण गर्दै सिलक्यारामा 41 जमीन मुनि थुनिएका बेला उनीहरूलाई जीवितै बाहिर ल्याउने एउटा असम्भव जस्तै देखिने लक्ष्य हासिल गरिएको बताउनु भएको छ।
2: रसुवामा 78% घरमा विद्युत सेवा पुनर्सञ्चालनमा आएको छ। भोटेकोशी बाढ़ीका कारण अवरूद्ध बनेको विद्युत सेवा पुनर्सञ्चालनमा ल्याउन काम तीव्र रूपमा भइरहेको ऊर्जा तथा सिंचाई मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बावजूद रसुवामा करिब 78% घरमा विद्युत सेवा पुनर्सञ्चालन गरिएको छ। धादिङमा करिब 99.8%, नुवाकोटमा 96.7% सञ्चालनमा आइसकेको छ। बाँकी क्षेत्रमा विद्युत पुर्याउनका लागि नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली परिचालन गरिएको छ। यसैबीच वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत 13 कार्यालय प्रयोजनमा र 500 घराइसी प्रयोजनका सौर्य विद्युत प्रणाली सम्भावित क्षेत्रमा पठाइएको छ। रसुवामा विद्युत सेवा सञ्चालन हुन समय लाग्ने स्थानका थप 1268 घर परिवार पहिचान गरी सौर्य प्रणाली वितरणको तयारी गरिएको छ। सड़क अवरूद्ध भएका क्षेत्रमा हेलिकप्टर मार्फत सौर्य प्रणाली ढुवानी गर्ने व्यवस्था मिलाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मोहन कुमार साक्यले बताउनुभयो।
1: पहिरो रोकथामको काम गर्नका लागि नारायणगढ़ मुगलिन सड़क खण्ड आज बिहानदेखि आंशिक बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै तीन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक लगाइएको जनाएको हो। बिहान 6 बजेदेखि 8 बजेसम्म बन्द गरिएको सड़क आधा घण्टाका लागि खोलिएको थियो। त्यसपछि 2 घण्टा अर्थात 10:30 बजेसम्म बन्द हुने र त्यसपछि आधा घण्टा खोली 1 बजेसम्म बन्द गरिने सूचनामा उल्लेख छ। 1 बजेदेखि साँझ 6 बजेसम्म बीचमा 2 पटक आधा आधा घण्टा खुलाइए पनि अरू समय सड़क बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार हरेक दिन यही तालिका अनुसार काम हुनेछ। कृष्णवीरमा सड़क मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणगढ़ मुगलिन सड़कको तुइन खोला परियोजनाको माटो कटान कार्य गर्न लागि जिल्ला प्रशासन कार्यालयले जनाएको छ। धादिङको कृष्णवीरको सड़क मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सञ्चालन नहुन्जेलसम्म यो कार्य जारी रहने सूचनामा उल्लेख छ।
2: पृथ्वी राजमार्गको कृष्णवीर लगायत स्थानमा सड़क घाँसिएर अवरूद्ध बनेपछि भरतपुर काठमाडौँ हवाई यात्रुको चाप बढ़ेको छ। यात्रुको चाप बढ़ेसँगै भरतपुरबाट उडान दोब्बर भन्दा बढ़ी भएका छन्। भरतपुरबाट काठमाडौँका लागि बुद्ध एयरको मात्र जहाज सञ्चालन हुँदै आएका छन्। बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्त भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुरबाट काठमाडौँका लागि दैनिक 5 उडान हुँदै आएकोमा सड़क असहज बनेसँगै संख्या बढ़ाएर 11 पुर्याइएको छ। दैनिक उडान आवश्यकता अनुसार 9 11 पुर्याइएको उहाँले बताउनुभयो। काठमाडौँ आवत जावत गर्ने एटीआर 72 जहाज हो। यसले काठमाडौँबाट आउँदा 65 70 र त्यहाँबाट काठमाडौँ जाँदा 50 यात्रु ओसार्ने गर्छ। कृष्णवीरमा सड़क अवरूद्ध भएपछि चितुवनबाट मकवानपुर हुँदै काठमाडौँ जाने वैकल्पिक सड़क प्रयोग गर्न सकिन्छ। वर्षायामका कारण यात्रुले हवाई यात्रालाई प्राथमिकता दिने गरेको उहाँले बताउनुभयो।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बलका सीपीपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। ताप्लेजुङको मेरिङ डेन गाउँपालिका 3 दोभान बजार स्थित मैवा खोलामा ट्रयाक्टर दुर्घटना हुँदा 2 बेपत्ता भएका छन्। 8 राई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरूण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रयाक्टर आज बिहान मैवा खोलाको पुलको छेउबाट करिब 15 मिटर तल खसेर खोलाले बगाएको थियो। दुर्घटनापछि सोही ट्रयाक्टरमा सवार मेरिङ डेन गाउँपालिका 6 नाल्बोका 14 समीर नाल्बोले इलाका प्रहरी कार्यालय दोभानमा पुगेर घटनाबारे मौखिक जानकारी गराएका थिए। ट्र्याक्टर पुलबाट करिब 20 मिटर तल मैवा खोलाको बगरमा भेटिएको छ भने ट्र्याक्टर चालकको ठेगाना तत्काल नखुलेका समीर बराइली र ट्र्याक्टरमा सवार अनिल नाल्बोलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी न्याय उपरीक्षक कमल बजगाईले बताउनुभयो। बेपत्ताको खोजीका लागि प्रहरी निरीक्षक बिन्देश्वर यादव सहितको टोली परिचालन गरिएको छ। ट्र्याक्टर अरूण भेनियर कम्पनीको रहेको र कम्पनीका संचालक प्रकाश नाल्बोसँग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि त्यहाँका 8 विमानस्थलमा करिब 170,000 यात्रु अलपत्र परेका छन्। ज्वालामुखी विस्फोटपछि यी विमानस्थलबाट हुने उडान रोकिएका हुन्। जाकार्ता स्थित सोयकार्नो अड्डा अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको आकाशमा अनाक काक्रा टुवा ज्वालामुखीको खरानी भेटिएपछि उडान बन्द गरिएको थियो। इण्डोनेसियाको यातायात मन्त्रालयका अनुसार 1,558 उडान डिले भएका छन्। स्थानीय समयअनुसार आज बिहान 9 विमानस्थलहरू बन्द रहनेछन्। अधिकारीहरूका अनुसार ज्वालामुखी विस्फोट शुक्रबार रातिदेखि शुरू भएको थियो। त्यसपछि आसपासका क्षेत्रमा लगातार भूकम्प जस्तो अवस्था सिर्जना हुन थालेको थियो। लाभाका फोहरा र शक्तिशाली विस्फोटका आवाज लगातार सुनिन थाले। आइतबार बिहान सबैले थप 2 विस्फोट भएका थिए। यातायात मन्त्रालयले उडान सञ्चालन रोकिएपछि मुख्य रूपमा सिंगापुर जाने आउने उडानहरू प्रभावित भएको जनाएको छ। यसैबीच अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा कारको विमान दुर्घटनाग्रस्त भएको छ। धावन मार्गबाट बाहिरपट्टि भएको दुर्घटनामा कम्तीमा 5 मृत्यु भएको छ भने 5 घाइते भएका छन्। अमेजन एयरको उक्त कारको विमान स्थानीय समयअनुसार करिब दिउँसो 2 अवतरण गरेपछि धावन मार्गबाट अगाडि बढ़ेर दुर्घटनाग्रस्त भएको थियो। विमान करिब 209 किलोग्राम प्रति घण्टाको गतिमा धावन मार्गबाट बाहिरिएको थियो। बोइङ 767-300 विमानले धेरैवटा सवारी साधनलाई ठक्कर दिएपछि आगलागी भएको थियो।
2: अब खेल समाचार। इंग्लिश प्रिमियर लीग फुटबलमा आर्सेनलले चेल्सीलाई 2-1 गोलले पराजित गरेको छ। यससँगै आर्सेनलको लगातार 3 जित हासिल गरेको छ। गैराती लन्डन डर्बीमा चेल्सीका मोर्गन रेजर्सले खेल शुरू भएको 77 गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, तर आर्सेनलले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो। खेलको 25 मिनटमा काई हावर्डले गोल गर्दै आर्सेनललाई खेलमा फर्काए। दोस्रो हाफ शुरू भएको 5 कप्तान मार्टिन ओडेगार्डले गोल गरेपछि आर्सेनल 2-1 अगाडि बढ़ेको थियो। त्यसपछि चेल्सीले बराबरीका लागि प्रयास गरे पनि आर्सेनलले अग्रता जोगाएको थियो। यस जीतसँगै आर्सेनलले तीनै खेल जित्दै आफ्नो 100% शुरूआत कायम राखेको छ। यस्तै अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले एभर्टनसँग 2-2 बराबरी खेलेको छ। पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफको पहिलो मिनटमै ब्रायन एम्बुमोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। खेलको 83 मिनटमा टाइरिक जर्जले एभर्टनका लागि गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि खेलको 88 मिनटमा बेन्जामिन सेस्कोले हेड मार्फत गोल गर्दै युनाइटेडलाई 2-1 अग्रता दिलाए, तर इन्जुरी समयको 6 मिनटमा एन्सली मैटल्याण्ड नाइसले गोल गर्दै एभर्टनलाई 2-2 को बराबरीमा पुर्याएका थिए।
1: अब मौसम, आज देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग, कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। रातिभन्दा दिउँसो धेरै स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ। यी प्रदेश सहित अन्य देशका हिमाली भूभागका केही स्थानमा तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। कोशी प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: भदौ 10 गतेको बाढ़ीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक, सबै सरकारी कार्यालयमा झण्डा आधा झुकाइने।
1: जलविद्युत आयोजनामा 900 बढ़ी अझै बेपत्ता, नुवाकोटमा घरमा भग्नावशेष, केन्द्रित खोजी कार्य तीव्र।
2: पहिरो रोकथामको काम गर्न नारायणगढ़ मुगलिन सड़क आंशिक बन्द, कृष्णवीरको पहिरोका कारण हवाई यात्रुको चाप बढ़्यो।
1: इण्डोनेशियामा ज्वालामुखी विस्फोटपछि उड़ान बन्द हुँदा हजारौं यात्रु अलपत्र, अमेरिकामा कार्गो जहाज दुर्घटना हुँदा 5 जनाको मृत्यु।
2: र इंग्लिश प्रिमियर लीगमा चेल्सी विरूद्ध आर्सेनलको जीत, म्यान्चेस्टर युनाइटेड र एभर्टन बीच 2-2 गोलको बराबरी।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं, नमस्कार।
6: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
7: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
8: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाण पत्र,
8: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाण पत्र,
7: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाण पत्र,
8: सान्त्वन पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
7: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोर प्रस्तुति।
8: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
7: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
8: टिम दर्ता शुल्क 500 रूपियाँ।
7: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
8: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
7: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
8: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
7: थप जानकारीको लागि सम्पर्क 98-066-81-166, 98-461-49-304 र 98-462-26-743।

0: शैलेश को बुवा यसपाली अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
1: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
0: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
2: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेकौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9871162
4: सुन न श्रेया यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै
5: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
4: कहाँ
5: गण्डकी मेडिकल हल
6: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
6: र चौथो शनिबार गण्डकी हस्पिटल गैलेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
4: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी सम्पर्क 0658903069 मोबाइल 9840826926
7: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् भो
8: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
7: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
8: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
7: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फ्यामिली एन्ड लज खैरनी 4 बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9856324020 9901450674 र 9864023420
9: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
10: साँच्ची कि मोनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोश चौकोश अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेर्यो त्यही मोनी लाउने खालको छ
9: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
10: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
9: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
11: तीजका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
6: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
11: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार
6: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
11: द्वितीय पुरस्कार रु 15,000
6: तृतीय पुरस्कार रु 10,000
11: सान्त्वना पुरस्कार रु 5,000
6: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
11: द्वितीय पुरस्कार 5,000
6: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
11: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
6: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9856031937
11: सुरेन्द्र श्रेष्ठ 9856031136
6: रविन्द्र राज पौडेल 9856062888
12: This is Radio Dhorbarahi, 103.8 MHz.

0: फ्योइतोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: ए सबिना, यस्तो हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो। घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानुपर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
3: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908816142।
4: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रम मा चाहिने जानकारी
4: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
5: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा, दुलेगौडा।
8: प्रोप्राइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ। मोबाइल 9846056999 छ।
2: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
9: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
2: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
9: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
10: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
6: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
10: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
2: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860-73-73-10 र 9921-53-507।
12: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
13: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
12: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
14: मोबाइल 9800-58-35-537 र 9800-65-1599।
15: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। 30 को दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
1: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसैमाथि 30 को अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
16: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
15: खाकैमा दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
13: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै 30 को कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
7: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9, ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825-52-763 र 9860-75-15
16: र रामचन्द्र महत 9864-16-878।
17: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
18: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
17: ओके, ल डन।
18: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
17: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560-28-543 र 9840-00-787।
19: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
20: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
19: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
21: उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी,
4: पाइप बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
21: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
4: थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636 मोबाइल 9855788302 र 9845688302।
22: नमस्ते, तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो टर्बाइन।

0: काइली दिदी आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
2: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली शुक्ला गण्डकी आठ सफल एकले टोल गणपति
3: प्रोटोको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र।

0: 91। टिकुनी माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
6: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
7: सत्य, तथ्य, निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
0: धोरबाराही हाइलाइट्सको साथमा
2: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9416149304।
8: नमस्कार, बिहान 10 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट अनु मल्लको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर पनि व्यस्त भएको छ सुन्न सक्नुहुन्छ। ढोरबाराई हाइलाइट्समा अब समाचार सुन्नुहोस् विस्तारमा। रसुवाको भोटेकोशी नदीमा 10 भदौमा आएको विनाशकारी बाढ़ीमा परि मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ। 18 भदौमा बसेको मन्त्री परिषदको बैठकले भोटेकोशीमा आएको आपतकालीन भीषण बाढ़ीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। आज नेपालभरिका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइँदैछ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी बाढ़ीमा परि अहिलेसम्म 1342 जनाको मृत्यु भइसकेको छ भने 4996 जना सम्पर्कविहीन रहेका छन्। विनाशकारी बाढ़ीमा परि 6083 जना घाइते भए

0: छन् र खोजद्वार तथा राहतका लागि 21,465 सुरक्षा कर्मी परिचालन भएका छन्। बाढ़ी प्रभावित क्षेत्रबाट 13,391 जनाको उद्धार गरिएको छ। त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेल रसुवा बाढ़ी प्रभावित क्षेत्रको अवलोकनमा जाँदै हुनुहुन्छ। राष्ट्रपति पौडेल सोमबार बिहान बाढ़ी प्रभावित क्षेत्र नुवाकोट पुग्ने जनाइएको छ। शीतल नुवा स्रोतका अनुसार राष्ट्रपति पौडेल नेपाल सेनाको हेलिकप्टर मार्फत नुवाकोटको मैथिली ब्यारेक पुग्दै हुनुहुन्छ। त्यहाँबाट उहाँले नुवाकोटको विभिन्न स्थानमा पुगेर बाढ़ीको क्षतिको अवलोकन गर्नुहुनेछ। त्यसपछि होल्डिङ सेन्टरमा पुगेर पीड़ितको अवस्था पनि बुझ्ने जनाइएको छ। राष्ट्रपति पौडेल बाढ़ी आएको 13 दिनमा अवलोकनमा जान लाग्नु भएको हो। बाढ़ीको 13 दिन पुगेको दिन आज देशभर राष्ट्रिय शोक मनाउने निर्णय सरकारले गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रमा अहोरात र खटिएका सुरक्षाकर्मीको योगदानको उच्च कदर गरिने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत हिजो सन्देश दिँदै प्रधानमन्त्री शाहले विपद व्यवस्थापनमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने बताउनु भएको हो। प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको त्याग, निष्ठा र साहसका कारण संकटका बेला लाखौं नागरिकले सुरक्षित महसुस गर्न पाएको उल्लेख गर्दै उनीहरूको योगदानको उच्च सम्मान हुने बताउनु भएको छ। संकटका बेला सुरक्षाकर्मीलाई खटिन प्रेरित गर्ने उनीहरूका परिवारप्रति उहाँले कृतज्ञ व्यक्त गर्नुभएको छ। उहाँले कठिन भूगोल र प्रतिकूल मौसमका बावजूद सुरक्षाकर्मीले बाढ़ीले थुपारेको दलदल तथा भग्नावशेषमा खोजी तथा उद्धार जारी राखेको बताउनु भएको छ। बाढ़ीका कारण सम्पर्कविहीन भएका आफन्तको खोजी गरिदिन आग्रह गर्ने नागरिकको संख्या ठूलो रहेको भन्दै प्रधानमन्त्री शाहले सुरक्षाकर्मीले आफ्नो थकान र तनाव समेत भूलेर उद्धारमा खटिएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले बाढ़ीका कारण 45 नेपाली सेना, 25 नेपाल प्रहरी र 12 सशस्त्र प्रहरी अझै सम्पर्कविहीन रहेको जानकारी दिनुभएको छ। सहकर्मी गुमाएको पीड़ा बीच पनि सुरक्षाकर्मीले खोज तथा उद्धार सब व्यवस्थापन शिविरको सुरक्षा तथा सम्भावित थप जोखिमबारे नागरिकलाई सचेत गराउने काम गरिरहेको भन्दै उहाँले प्रशंसा गर्नुभएको छ। बाढ़ी प्रभावित रसुवाको गाउँ बस्तीमा ड्रोन उपकरण मार्फत खाद्यान्न ढुवानी शुरू गरिएको छ। ड्रोन ढुवानी सेवाको पहिलो दिन हिजो धुन्सेदेखि हाकुबेसी क्षेत्रमा खाद्यान्न पुर्याइएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार चीन सरकारबाट प्राप्त ड्रोनको प्रवाह पारवहन क्षमता 80 किलो भनिए पनि परीक्षणका क्रममा प्रति पाउण्ड 53 किलोका दरले ढुवानी गरिएको छ। चीन सरकारले नेपाललाई बाढ़ी प्रभावित क्षेत्रमा खाद्यान्न तथा अरू राहत सामग्री ढुवानीका लागि 4 ड्रोन उपलब्ध गराएको हो। बाढ़ीका कारण सड़क मार्ग क्षतिग्रस्त भएका तथा हेलिकप्टरबाट समेत पहुँच कठिन भएका क्षेत्रमा राहत सामग्री पुर्याउन ड्रोन प्रभावकारी हुने अपेक्षा गरिएको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द हुन थालेको छ। मुगलिन बजार नजिकैको तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले गाड़ी आवागमन आंशिक रूपमा रोकिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। प्रशासनका अनुसार कृष्ण भीरमा सड़क मरमत काम भइरहेको समयको सदुपयोग गरी नारायणगढ़ मुगलिन सड़कको तुइन खोला परियोजनाको मातो कटान गर्न लागि हो। कार्यालयका अनुसार नारायणगढ़ मुगलिन सड़क बिहान 8 बजेदेखि 8:30 बजे, 10:30 बजेदेखि 11 बजे, दिउँसो 1 बजेदेखि 1:30 बजे, 3 बजेदेखि 4 बजे र बेलुकी 6 बजेपछिको समयमा सञ्चालन गरिनेछ। यसबाहेकको समय गाड़ी रोकेर काम हुने सूचनामा उल्लेख गरिएको छ। तुइन खोलामा समय समयमा पहिरो झर्ने गरेको छ। सम्भावित झर्न सक्ने भागलाई झारेर पहिरो व्यवस्थापनको काम गर्न लागि हो। भोटेकोशी प्रभावित बाढ़ी प्रभावित क्षेत्रमा संक्रमक रोगको जोखिम बढ़ेको छ। दूषित पानी, फोहोर र लामखुट्टेका वृद्धिका कारण विभिन्न रोगको जोखिम उच्च हुने भएकाले सतर्क रहन विज्ञको सुझाव रहेको छ। बाढ़ीको पानी वा बाढ़ीले छोएको पानी पिउनाले झाडा पखाला, हैजा लगायतका पानी जन्ने रोगको जोखिम बढ़न सक्ने भएकाले विज्ञले सतर्क रहन आग्रह गरेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर विमल शर्मा चालिसेका अनुसार विपदमा एकदमै सचेत हुनुपर्ने अवस्था भनेकै व्यक्तिगत सरसफाईमा ध्यान दिनु रहेको बताउनु भएको छ। यस अवस्थामा दूषित पानी र फोहोर खानाका कारण झाडा पखाला रहेछ तीव्र रूपमा फैलिन सक्छ। टाइफाइड र हेपाटाइटिस ए तथा ई जस्ता रोगको संक्रमण पनि हुन सक्छ। संक्रमक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन विपदको समयमा किर्जन्ने भन्दा पनि शुरूवाती दिनमा पानीजन्य रोगको बढ़ी सम्भावना रहेको बताउनु भएको छ। यसबाट विशेष त बाल बालिका वृद्ध वृद्धा गर्भवती तथा दीर्घ रोग भएका बिरामीलाई जोगाउनु पर्ने बताउनु भएको छ। डाक्टरका अनुसार सबलाई लामो समयसम्म व्यवस्थापन गर्न सकेन भने त्यसबाट विभिन्न प्रकारका महामारी निम्तिन सक्ने जोखिम रहन्छ। यस्तै बाढ़ी प्रभावित जिल्ला मध्येको नुवाकोटको विदुर नगरपालिकाका विभिन्न होल्डिङ सेन्टरको खाने पानीको नमूना लिने क्रममा 15 पिउने पानीका नमूना मध्ये 5 इकोलीको संक्रमण भेटिएको छ। रसुवाको भोटेकसी नदीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि डीएनए नमूना संकलन गर्न तनहुँ प्रहरीले बेपत्ताका आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायक परिषद द्वारिका प्रसाद घिमिरेले बाढ़ीमा बेपत्ता भएका व्यक्तिका आफन्तलाई आवश्यक डीएनए नमूना उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिनुभएको छ। हालसम्म बेपत्ता व्यक्तिको पहिचानका लागि कसैले डीएनए नमूना नदिएको घिमिरेले बताउनु भएको छ। बाढ़ीले बगाएका शवमध्ये तनहुँका आबु खैरिनी र देवघाटी स्थित त्रिशुली नदीबाट हालसम्म 31 शव फेला परेका छन्। तीमध्ये 24 शव पोखरा पठाइएको थियो भने 15 शव ब्यास नगरपालिका 5 चनौली क्षेत्रमा व्यवस्थापन गरिएको छ। यसैबीच तनहुँ घर भएका 33 व्यक्ति बाढ़ीपछि सम्पर्कविहीन भएको विवरण प्राप्त भएकोमा हालसम्म 9 सम्पर्क आएका छन्। बाँकी व्यक्तिको खोजी तथा पहिचानका लागि प्रहरी र सम्बन्धित निकायले निरन्तर काम गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना शुरू भएको छ। 7 पदाधिकारी र 10 सदस्यका लागि आइतबार मतदान भएको थियो। निर्वाचन समितिका संयोजक दामु अधिकारीले सबै उम्मेद्वारका प्रतिनिधिबीच भएको छलफलपछि मतगणना शुरू भएको बताउनु भएको हो। कुल 2731 मतदाता रहेको संघमा हिजोको निर्वाचनमा अध्यक्षतर्फ 2277 र सदस्यतर्फ 2108 मत खसेको थियो। आज बिहान 8 मतगणना गर्ने भनिए पनि केही ढिलाइ भएको हो। संघको 36 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयन हुन लागेको हो। आगामी 2 कार्यकालका लागि संघको अध्यक्षमा 2 प्यानल सहित 4 उम्मेद्वारी रहेको छ। अध्यक्षका लागि बलराम आचार्य र शोभा गौतमले प्यानल सहित मैदानमा आएका छन्। यसै गरी उत्तम मान वज्राचार्य र अर्जुन पोखरेल अध्यक्षको एकल उम्मेद्वारमा रहेका छन्। आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़का साथै सुदूरपश्चिम प्रदेशको पहाड़ र तराईका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। हिमालका केही ठाउँ तथा पहाड़का धेरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा मध्य बागमती र गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। अहिले पूर्वी तराईका केही ठाउँमा पानी परिरहेको छ। पछिल्लो 3 झापा क्षेत्रमा 50 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ। गए राति पनि देशका धेरै जसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। लगातारको वर्षाका कारण नदी तथा खोला नालामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरोको जोखिम बढ़न सक्ने तथा यात्रामा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाको आग्रह रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियाको सुन्डा जलडमरूमा अवस्थित अनाक काकराटाउ ज्वालामुखीमा भएको शक्तिशाली तथा निरन्तर विस्फोटनपछि देशका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको छ। आकाशमा फैलिएको बाग्लो ज्वालामुखी खरानीका कारण राजधानी जकार्ता सहित पश्चिमी इन्डोनेसियाका हवाई सेवा प्रभावित भएका छन् भने हजारौं उडान रद्द तथा ढिलाइ हुँदा करिब 1,70,000 यात्रु प्रभावित भएका छन्। ज्वालामुखीबाट निस्किएको खरानी धुवा र ग्यास वायुमण्डलमा फैलिँदै गएपछि इन्डोनेसियाली अधिकारीहरूले देशका 8 विमानस्थलको सञ्चालन बन्द गरेका छन्। तीमध्ये जकार्ताको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल सुर्कानो हट्टा अन्तर्राष्ट्रिय विमानस्थल पनि परेको छ। अब खेल समाचार। कर्णाली शिवराजले नेपाल भलिबल लीग एनबीएलमा लगातार दोस्रो जीत निकालेको छ। हिजो भएको दोस्रो खेलमा खप्तट फाल्कन्सलाई 3-0 सोझो सेटमा हराउँदै कर्णालीले महत्वपूर्ण 3 अंक जोडेको छ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा भएको खेलमा खप्तटलाई 25-19 र 25-19 पराजित गर्दै कर्णालीले सह जित निकालेको हो। लगातारको दोस्रो जितसँगै कर्णालीले 6 अंक बनाएको छ। खप्तरको भने यो लगातार दोस्रो हार रहेको छ। अंकको खाता खोल्न सकेको छैन। यसअघि हिजै भएको खेलमा अन्नपूर्ण सुपर स्पाइकर्सले काठमाडौँ रेडर्सलाई 3-0 सोझो सेटमा हराउँदै पहिलो जित हात पारेको थियो। एनबीएलमा आज मधेस वारियर्स र अन्नपूर्ण सुपर स्पाइकर्स तथा सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज बीच खेल हुनेछ। लीगमा कुल 6 टोली सहभागी रहेका छन्। नेपाली पुलिस भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20 लाख प्राप्त गर्नेछ। नेपाली भलिबलमा यो अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार रहेको छ। भदौ 27 गतेसम्म कवर हलमा हुने एनबीएलमा सिंगल राउण्ड रोबिन लीग खेल्नेछन्। लीगमा शीर्ष स्थानमा रहने टोली सिधै सेमी फाइनलमा प्रवेश गर्दैछन्। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्ले अफ खेल्नेछन्। हस्त, बिहान 10 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। दिउँसो 2 बजेको ढोरबाराई हाइलाइट्समा फेरि पनि हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि म अनुमल्ल विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: ल नहो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो। फेरि पोखरा पुग्नु छ।
4: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र?
3: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो। यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
4: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ। एकचोटि गएर त हेर्नुहोस्।
5: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
6: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित। फोन 0654140008।
7: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
8: ज्ञान प्रसाद भण्डारी दुलेगौडा ₹1,00,000,
9: किसान खत्री ढोरफिर्दी हिमाली टोल ₹51,000,
8: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी ₹10,511,
9: परशुराम शर्मा भण्डारी कवासी ₹31,005,
8: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल ₹10,100,
9: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा ₹51,111,
8: अम्बिका प्रसाद लामिछानी दुलेगौडा ₹10,511,
9: तुलसी शाह दुलेगौडा ₹10,505,
8: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल ₹10,155,
9: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 ₹15,005,
8: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल ₹50,231,
9: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल ₹21,151।
10: हेलो
11: बा,
10: कति बन्यो घर? अनि ढलान भयो त?
11: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ।
10: सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
12: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
10: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
13: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
13: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746780681।
14: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
15: म्याडम, धुम्रपान भनेको के हो?
14: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
15: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
14: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
15: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
14: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
13: सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा,
16: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
17: उपचार हुने रोगहरू: गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श। साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
14: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौड़ा। सम्पर्क 0564142333
16: र 9678168787।
18: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त छन् कहाँ होला?
19: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साट फेर, मर्मत सबै गरिन्छ नि।
18: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 0564141142, 9556231128, 9462614726।
19: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
20: देखो कुर्ता र सुरुवाल चुरा मिलाए, कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
21: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
22: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
23: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
24: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9556057731 9006657731
25: तीजका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
26: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
25: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार
26: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
25: द्वितीय पुरस्कार रु 15,000
26: तृतीय पुरस्कार रु 10,000
25: सान्त्वना पुरस्कार रु 5,000
26: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
25: द्वितीय पुरस्कार 5,000
26: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
25: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
26: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9856031937
25: सुरेन्द्र श्रेष्ठ 9856036136
26: रविन्द्र राज पौडेल 9856062888 के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
25: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
26: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
25: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
26: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
25: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
26: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
25: दुखाइबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
26: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9846096769 र 9846015644
25: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
27: होइन है आरोसी आर्यालाई लिएर कता हिँड्यौ
28: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
29: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
27: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
28: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गरगहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री ग्यार्लिङ मारवाडी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
27: सम्पर्क युअर सिंगापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9811453005।

0: शेर्पाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगौडा बजारमा छ नि दिलदाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602
4: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9468883522।
6: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज,
7: 103.8 मेगाहर्ज प्रेजेंट एभ्रीडे 10:30 AM टु 12 PM।
8: It's time for calling time.
7: Only on Radio Dhobarahi.

0: गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ कार्यमा। जसले सुन्दै हुनुहुन्छ रेडियो दुर्बारा हिवाना 93.8 मेगाहर्ज सन्तर्मनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiodurbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुनेर साथ दिन सक्नुहुन्छ। म कार्यक्रम प्रस्तुता अनु मल्ल सदा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु भने फरक बार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा हामी आज सोमबारको एपिसोडमा रहेर भने श्रोता साथीको रोजाइमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिन्छौ र साथमा चाहिँ यहाँले साथीभाइलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ। 0625414200 बाटो भएर जोडिँदै गर्नुहोला। र यही भदौ 10 गते रसुवाको भोटेको सीमा आएको विषम बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा चाहिँ आज राष्ट्रिय शोक दिवस पनि मनाइँदैछ। अब ज्यान गुमाउनुहुने सम्पूर्ण आत्माप्रति चाहिँ हार्दिक श्रद्धाञ्जली स्वरूप अहिलेको लागि भने एउटा प्रकाश सपूतको चाहिँ अलिकति अब देशलाई नै मेल खाने गीत पनि रहेको छ, जहाँ चाहिँ हामी सबै नागरिकको जिम्मेवारी छ कि होइन, मेरो पनि होइन र यो देश भन्ने एउटा प्रश्नमा उठिएको यो गीतबाट कार्यक्रमको शुरूआत गर्दैछु। स्वीकार्नुहोला है त।
1: सुखी र सरल जीवन जिउने चाहना छ, तर त्यो चाहना पूरा भएको छैन र पनि देशको बिचक्कै माया लाग्छ। नेपाली हुनुमा गौरव पनि भएको र गुनासो पनि भएको मानिसहरू खोजेर मैले बनाएको छ यो।
2: हामीले गर्न खोजेको काम तपाईँ एक्लैले आँट्नु भएछ, अब हेरौँ न त अनागरिक समूहको प्रस्तुत

0: हजुर, हामीलाई के नै सुख छ र सक्नेले गर नसक्ने भएर मेरो पनि होइन र यो एकदमै इनर्जेटिक पावरफुल सङ पनि भन्नुपर्छ है। प्रकाश थापुतको रचना सँगसँगको आवाजमा सजेको यो समुद्र गीत अभिमास कार्यक्रममा स्थान दिइसकेको छु। विशेष त अब यो गीत सँगसँगै अब आज राष्ट्रिय शोक मनाए सँगसँगै हार्दिक श्रद्धाञ्जली सँगसँगै व्यक्त गर्दै हामीले यो कार्यक्रमको शुरूआतमा चाहिँ यो गीतबाट कार्यक्रमको शुरूआत गरिसकेका छौँ भने अब भने पालो तपाईँको हो 0 65 4 14 शून्य शून्यको बाटो भएर चाहिँ आउन सक्नुहुन्छ। टेलिफोन लाइन खुल्ला रहेको छ, यहाँलाई मनपर्ने गीत सङ्गीत रचनामा पार्नको लागि हामीसँग जोडिन सक्नुहुन्छ। डेढ घण्टाको समय हामी तपाईँको साथमा रहन्छौँ भने अहिले भने कोही साथी लाइनमा हुनुहुन्छ है। हेलो, नमस्ते हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दलमा दिजुलाई। अनि के छ हाम्रो दलमा दिजुको नयाँ नौला हालखबर आजको सुनाइदिनुहोस् न त। पुरानै छ है। अनि खाना खानु भयो कि भएन? एकदमै मिठो गरेर खानु होला है। अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? भर्खरै खोल्नु भएको? अनि भर्खरै रेडियो टुन अन गरिरहँदा रेडियो प्रोग्राम सुनिरहँदा आज कुन चाहिँ गीत सुन्नु मन लागेको छ त नि? आज कस्तो गीत सुन्नु मन लागेको छ? कुन गीत बजाइदिने होला? ओहो, शरीरले त छाडेर गइगयो, सम्झना चाहिँ मनैमा रहिरह्यो हो किन होला? सम्झना भन्ने चिजलाई पनि छोडेर जान नमिल्ने कि? थ्याङ्क यू सो मच।
1: अमृत दाईको लागि, उमनाथ दाईको लागि, नरेन्द्र दाईको लागि, टप दाईको लागि, ताराबाद दाईको लागि, टेकु छेत्री दाईको लागि, ऋषिराम दाईको लागि, यता रामेश्वर बाबा आउने जित बहादुर दाईको लागि।

हजुर सनसनाचै डालीमै रहिरह्यो यो सुमधुर गीत सँगसँगै शब्द संगीत पनि मन सुने एकदमै मिठो छ है धेरै साथीहरूको रोजाइमा पर्ने भनेर नै अघि मैले यहाँहरूमा चाहिँ कार्यक्रममा स्थान दिइसकेको छु हाम्रो दलमाया दिदीको रोजाइमा रहेको यो गीत यहाँलाई पनि पक्कै पनि मन पर्यो होला यस्तै मिठा मिठा गीत सँगै सँगसँगै हामी तपाईँको साथमा रहन्छौँ अबको बाह्र बजेको समयसम्म प्रोग्राम सुन्दै हुनुहुन्छ भने सहभागिता जनाउनको लागि 0965 14 2 0 0 0 को टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र आज सोमबारको एपिसोडमा पनि छौँ यहाँलाई मन परेको गीत सङ्गीत चाहिँ हामी कार्यक्रममा स्थान दिन्छौँ रोजाइमा पार्दै सहभागिता जनाउन सक्नुहुन्छ र अहिले चाहिँ अब बिस्तारै तिजको माहौलले चाहिँ हामीलाई धेरै धेरै छोइसकेको छ है अब धेरै दिन बाँकी छैन अब आज चाहिँ हामी सोमबारको एपिसोडमा भने ट्याक्कै अर्को सोमबार त तिज नै परेको छ है सो अहिलेको लागि भने आयो तिजको लहर यो गीत सुनेपछि चाहिँ अब तिजको माहौल चाहिँ साँच्चीकै आएको हो जस्तो लाग्छ है अझै पुरानो भर्जनको गीतले सुन्यो भने त साँच्चीकै पूजा पूर्व के भन्छ तिज चाहिँ आएकै हो जस्तो हुन्छ अब मिलेसम्म हामी त्यो गीत पनि राख्नु होला अहिलेको लागि भने मिलिना राईको आवाजमा सजिएको यो गीत राख्दैछु स्वीकार्नु होला है त

0: हजुरआयो दिजेको ल हर यो सुमधुर गीत विमास कार्यक्रममा स्थान दिइसकेको छु भने ढिला नगरी फेरि पनि अर्को गीत सुनिहालौँ है, किनकि हामी कार्यक्रमको पहिलो व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला छ भन्दै थिएँ। साथी लाइनमा हुनुहुन्छ, सो साथीलाई नै सहभागी गरौँ। हेलो, नमस्ते हजुर। दर्शन हजुर, दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई। अनि के छ नयाँ नौला हालखबर हाम्रो जित बहादुरजीको अनि लामी सोरातिरको सुनाइदिनुहोस् न त। पुरानै छ। अनि के छ, सन्चै आरामै हुनुहुन्छ? अलि फिट भएको छ भने अलि फिट एन्ड फाइन छु भन्नु पर्यो है। अब आवाजमा दम निकाल्दै हामीसँग पहिला जस्तै गरेर बोल्नु पर्छ है जित बहादुरजी। ल, अनि आज खाना खानु भयो कि भएको छैन? दही रोटी, ओहो, किन होला? आज एकादशी, हजुर हजुर, दही रोटी आज, ओहो, कस्तो एकदमै मजा आयो कि सुन्दा पनि, आफैले खाए जस्तो भयो कि, आफैले खाए जस्तो भयो कि, दही रोटी भनेर ट्याक्क नाम लिनु भयो तपाईँले, एकदमै खाम खाम भयो कि। ओहो, अझै गाईको दही हो। ल ठिकै छ, अब भर्खर गीतले चाहिँ अब साथी सङ्गी बसी चट्ट दर खान्छु भन्दै थियो कि गीतमा पनि, अनि त्यस्तै प्लेटमा मजाले अब त्यही दही आइटम चाहिँ हाल्दै थियो है। अनि ट्याक्कै तपाईँले पनि दही भन्दा चाहिँ आज पक्का दही चाहिँ खानुपर्छ है। ल, अनि यो रमाइलो कुराकानी सँगसँगै आज हाम्रो जित बहादुरजीको लागि चाहिँ कुन चाहिँ गीत राखिदिने होला?
1: लोकगीत हो कि आधुनिक हो?
0: अलिकति आधुनिक रोज्नु पर्यो है। आज चाहिँ हामीले अब मिलेसम्म तिजको गीतहरूलाई कार्यक्रम स्थान दिइरहेका छौँ, तिजको भाकाहरू मजाले सुन्छौँ है। सो हजुर,
1: तिजको पाइन्छ?
0: हजुर, तिजको पाइन्छ नि, एउटा तिजको पनि अलिकति अब लोक शैलीको भन्दा पनि अलिअलि आधुनिक मिसिएको हुन्छ कि। हामी अब त्यही अनुसारको एउटा आयौँ सेली माइती सम्झेर भन्ने एउटा मिठो गीत छ कि म राख्छु। ल, कसलाई सुनाउन चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई
0: थ्याङ्क यू सो मच,
1: अनि मेरो कालीलाई, अनि दलमाया बहिनी दिदी अहिले आउनु भएको थियो नि,
0: हजुर हजुर हजुर,
1: अनि उहाँकोलाई, अनि हाम्रो चन्द्र बहादुर मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै बिदा हुन्छु।
0: हस् त, नमस्कार, बिदा हुन्छौ। जित बहादुरजी हुनुहुन्थ्यो, उहाँको लागि भनेको गीत अनि हाम्रो साथीहरूको लागि गीत हामी केही छिनमा सुनाउँछौ, किनकि विश्राममा जानुपर्ने बेला भएको छ कि है। अनि 11 बजेको टाइम चाहिँ लगतै हाम्रो पूर्ण भेट हुन्छ नि, यहाँ भने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है। त
2: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज। पसल सरेको सूचना, शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिरा भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058800008 र 98460069246।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
4: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
7: ए सबिना, यसको हतारमा कता हो? ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
9: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9008816142।
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
11: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
10: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
11: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
10: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
11: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
10: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
11: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
10: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
10: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
12: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
14: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
15: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
14: दीक्षा ब्युटी पार्लर रे?
15: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
14: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
15: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
14: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
15: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
14: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
15: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
14: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
15: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागञ्जकी नगरपालिका 2 कोत्रे तलहो, प्रोपाइटर निशा लामा, सम्पर्क 97-090-34-335।
16: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
17: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
16: हजुर सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
18: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
19: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी चार दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट चार घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9856557731 9806557731
20: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा
18: पोका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
19: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी चार

0: शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागडुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
0: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउ प्रक्रिया,
0: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
0: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
0: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागडुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
4: This is Radio Dhorbarahi, 103.8 MHz.
5: Station 1. Studio Sidecheck.
6: Aile, piano ko 11 bajyo.
7: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
8: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगते सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर आज चाहिँ श्रोता साथीको रोचाइमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिन्छौं भने 0625-4142-0 बाट भने यहाँहरू पनि जोडिन सक्नुहुन्छ। अहिले भने कोही साथी हुनुहुन्छ लाइनमा? हेलो, नमस्ते हजुर। हेलो हेलो, नमस्ते हजुर।
9: नमस्ते
8: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो अमृतजीलाई। अनि के छ अमृतजी,
9: पछिल्लो
8: हजुर हजुर
9: दसैँ तिहारमा मखमली फुल्दा बजेन भने दसैँ तिहार आस्तो हुँदैन होइन,
8: ल तिजको चलचित्र सम्बन्धी जुनै पनि बजाइदिँदा हुन्छ। ए, तिजको लहरा त पुरानो चाहिँ, तिजको लहरा चाहियो। ल, यो पुरानो गीत अघि त्यस्तै त्यस्तै हामीले एउटा त सुन्यौँ, ठिकै छ। तिजोको महलमा हामी यो तिजोको गीत फेरि सुन्छौँ साथीभाइलाई। हजुर हजुर, थ्याङ्क यू सो मच। ओके, नमस्ते भाइ भाइ। अहिलेको लागि भने तिजको लहर हामी केही छिनमा सुन्छौँ। आयो चेली माइती सम्झेर सुमधुर गीत रहेको छ, घिन घिन मादल लाउन बजाइदेऊ। अहिले नाचौँ वान समीक्षा अधिकारी अनि रचना रिमलको आवासमा सोझेको यो गीत। हाम्रो अघि जित बहादुरजी जोडिनु भएको थियो अनि कुनै पनि गीत भन्नुभएको थियो, सो अहिलेको लागि हामी यही गीतलाई कार्यक्रममा स्थान दिँदैछौँ। स्वीकार नहोला है त।

हजुर, त्यसमा फेरि बोलाउँछन् माइती दर्खान यो सुमधुर गीत तपाईँमा कार्यक्रममा स्थान दिइसकेको छु भने साँच्चै अब त्यसको गीतहरू सुनिरहँदा चाहिँ अब त्यसको माहौलले चाहिँ हामीलाई धेरै नै छोएको हो जस्तो पनि लागिरहेको छ। सो अहिलेको लागि भने ढिला नगरी अघि भर्खरै हामीसँग अमृतजी जोडिनु भएको थियो अनि चलचित्रको पनि सुन्नु मन लाग्यो यो गीत न बजेसम्म चाहिँ अब तिजाको हो जस्तो हुँदैन भन्नुभएको थियो जहाँसम्म लाग्छ। अब पुरानो गीत चाहिँ भेटेको छु है, अब पुरानो अलिकति के भन्छ अलिकति नयाँमा सुन्न पायो भने चाहिँ अब गीत सङ्गीतहरू राम्रो पनि सुनिन्छ तर पुरानो गीतको चाहिँ अब जस्तै अब म्युजिकहरू अलिकति अब पुरानोहरू बजाउँदै गर्दा चाहिँ सानो आए तापनि एकदमै गीतको भाइसले चाहिँ हामीलाई भेट्छ कि है। सो अहिलेको लागि ओल्ड इज गोल्ड भन्छ नि, पुरानो नै सुनाउनु हुन्छ अरे कि जति नै नयाँपन आए पनि। सो अहिलेको लागि सुषमा श्रेष्ठ दिपा झाको लगायतको आवाजमा रहेको तिजको रहर आयो बढीलाई यो गीत राख्दैछु, स्वीकार्नु होला है त।

हजुर गाउँ सहर खोलेर दिदीर बहिनी यो सुमधुर गीत विमास कार्यक्रममा स्थान दिइसकेको छु। दिजको र हरायो भरिएर यस्तै आफूलाई सुन्नु मन लागेको गीत संगीतहरू छ रेडियो प्रोग्राम मार्फत चाहिँ आज मलाई यो गीत सुन्नु मन लागेको छ भन्दै रोजाइमा पार्न चाहनुहुन्छ भने 0942 7142 0002 बाटो भएर आउन सक्नुहुन्छ। साथमा साथीभाइलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ भने अघिबाट हामीले चाहिँ अब तिजको भाका हामीले सुनिरहेका छौँ। सो अहिलेको लागि भने भर्खरै 19 घण्टा चाहिँ भएको छ रिलिज भएको ऐना हेरेर कपाल कोरेर सुमधुर गीत रहेको छ। शान्ति सूरी परियार अनि सुरज तमुक आवाजमा सजिएको पेन्सन पत्ताबाट रहेको यो गीत हो। योभन्दा अगाडि पनि जुनी जाला हजुरको साथीमा भन्ने गीत पनि यहाँले सुन्दै आउनु भएको छ भने त्यो पछिको नयाँ गीत रहेको छ यो तपाईँमा आज सुनाइहाल्छु ढिला नगरी। यो गीत सँगसँगै हामी भने विश्राममा जानुपर्ने बेला भएको छ। विश्राम लगतै हाम्रो पुनः भेट हुन्छ नै सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसा पानी बाट काठमाडौँ काठमाडौँ बाट
1: मयम चिसा पानी अनि बीचमा नझर्ने
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
1: ए हो र यस्तो सुविधा पनि आइसक्यो र जाम जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663
4: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बढेको
5: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वास र सुनचादी पसल खोजौला नि
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौंडा ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा
8: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
9: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौंडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0564142634 र 9811756606
10: मम्मी भोक लाग्यो खाजा खाऊ न
11: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
10: हस मम्मी
12: मैले सुने छोरी ल जाम हिँड
11: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
13: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
11: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला बाङ्रा फ्राई साथै कोदो पोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9808281044 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
13: बीजी मोमो हाउस दुलेगौंडा एयरपोर्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
14: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
15: कता हिँड्नु नि मिल्की जाली र पिता खाँसै भएर बजारतिर हिँडेको कान्छ फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
14: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
15: त्यसो भए कहाँ जाने त कान्छा
14: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
15: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
16: We'll be right back. हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्रैक्टर पावर टूल्स काट काटने मेसिन ड्रिल मेसिन वेल्डिंग मेसिन मार्बल कटर ब्रश कटर साफ कटर मोटर बेरिंग बेल्ट कैपिटर मिल का जाली नट बोल्ट मोबिल गेयरवेल टूटी मोबिल इंजन ओइल तथा संपूर्ण मेसिन का पार्ट पुर्जा पाइन का साथ ही अनुभवी मेकानिक द्वारा मरमत
17: हमी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिन उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुली गौंडा आफ्नै निवासमा।
18: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
19: कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी खाने क्या हो।
20: दिदी पनि नबजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
16: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर कृष्णराज गर्तौला। फोन 0650 590 065 मोबाइल 9816633072।
17: के कम्मर दुखाई राख्दा जोडी दुखाई गर्दन दुखाई र नसा च्यातिने समस्याले तपाईँलाई सताइरहेको छ?
21: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
17: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
21: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
17: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
21: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
17: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
21: दुखाइबाट मुक्ति सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
17: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
21: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
17: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
22: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
17: वरिष्ठ हडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
23: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
24: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
17: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
22: समयमै स्वास्थ्य उपचार र परामर्श दिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
17: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
22: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
25: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9855031053।
16: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

हजुर कार्यक्रमको यो व्यवसायिक विश्राम लगाउँदै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ छ यम र प्रोग्रामका स्पोन्सर गरिदिएको समय महाभूषण सादी बसल दुलेगौडाले प्रोपाइटर हुनुहुन्छ। मेन बहादुर सुनार अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेट गर्नु परेमा पुराना गरगनाहरू पनि साटफेट गरिनुका साथै मर्मत खरिद बिक्री पनि गरिन्छ भने गएर सेवा सुविधा लिन सक्नुहुन्छ। र हामी चाहिँ हप्ताको सातै दिन फरक बार फरक श्रृङ्खलाको साथमा यहाँहरूमा आज आउने गर्दछौँ भने नियमित श्रोता साथीलाई थाहा छँदैछ। कोही साथी नयाँ हुनुहुन्छ भने आइतबार हामी अन्ताक्षरीको साथमा जोडिन्छौँ अनि आज सोमबार साथीहरूको रोजाइको गीत संगीतलाई कार्यक्रममा स्थान दिइरहेको छु। भोलि मंगलबार कुनै टपिक लिएर आउँछौ अनि त्यो टपिकमा यहाँको विचार के छ त आफ्नो राय सुझाव विचारहरू राख्न सक्नुहुन्छ। अनि त्यस्तै गरी बुधबार हामी नाटक गर्छौं, बिहिबार तपाईँको प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्दछु, शुक्रबार चाहिँ हामी म्युजिक ट्र्याक गेमको साथमा जोडिन्छौँ अनि शनिबार चाहिँ गाउँ खाने कथा। र यसरी हप्ताको सातै दिन फरक बार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा आज चाहिँ जतिभन्दा धेरै सक्दो अब यहाँलाई गीत संगीत नै कार्यक्रममा स्थान दिने कोसिसमा चाहिँ रहेको छु। साथीहरू पनि जोडिँदै हुनुहुन्छ भने 0625414200 बाटो भएर आफूलाई मनपर्ने गीत संगीत सँगसँगै साथीभाइलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ। अहिलेको लागि भने तपाईँ माझ राख्दैछु बालकैमा दिल बस्यो गौथली, यो मिठो गीत रहेको छ रूपेश चन्दको आवाजमा सजिएको यो गीतमा दीपक शर्माको लिरिक्स अनि म्युजिक रहेको छ, सिकार्नु होला है तपाईँ।

अजबालाते में दिल बसियो गौथली यो मेठो रमाइलो गीत सँगसँगै यो गीतको म्युजिकहरू पनि उत्तिकै रमाइलो चाहिँ छ। यहाँहरूमा आज कार्यक्रममा स्थान दिइ सकेको छु, पके पनि यहाँलाई पनि मन पर्यो होला है। यस्तै मिठा मिठा गीत संगीतको साथमा जोडी रोक्दा अहिलेको लागि भने ढिला नगरी तपाईँमा दिलमा ठाउँ छ। पछिल्लो समयको यो ट्रेन्डिङ गीत पनि हो है, अनि धेरैलाई मनपर्ने गीत पनि हो। अहिलेको लागि भने तपाईँमा आज राख्दैछु अन्जु पन्त, प्रशान्त शिवाको ती रवि ओटको आवाजमा रहेको सँगसँगै हामी भने विश्राम जानुपर्ने बेला भइसकेको छ। मिलेसम्म हामी साथीहरूलाई पनि सहभागी गराउँदै गर्छौँ। 0945414200 बाचो भएर जोडिँदै गर्नुहोला, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ छ यम है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: एपिस्टर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0625414321,
2: मोबाइल 9865878634 र 9781107090।
3: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 9850632475 र 9801732475।
6: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्रै लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9856661636 र 9151166636।
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
6: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
9: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
6: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
9: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
10: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
11: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
10: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
11: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
10: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
11: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुत्र बैङ्कको ठिक पारिपट्टि फोन 0665939769
0: This is Radio Dhorbarahi 103.8 MHz.

0: हजुर, कार्यक्रमको यो व्यवसाय विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ चायम, र आज भनेको हामी जति सक्छौ धेरै भन्दा धेरै गीत संगीतहरू चाहिँ सुन्छौ। सो हामीले चाहिँ यसरी रेडियो प्रोग्राम मार्फत रेडियो प्रोग्राम सँगसँगै गीत संगीतहरू सुने सँगसँगै यहाँलाई पनि कुनै गीत संगीतहरू सुन्नु मन लागेको छ भने रजेबा पार्नको लागि 0965414200 को बाटो भएर चाहिँ आउन सक्नुहुन्छ। र कोही साथी हुनुहुन्छ अहिले भने लाइनमा। हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर।
1: नमस्ते,
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लक्ष्मीजीलाई।
1: धन्यवाद।
0: अनि के छ लक्ष्मीजीको नयाँ नौला आजको हालखबर सुनाइदिनुहोस् न त।
1: सबै ठिकै छ, पुरानै हो।
0: पुरानै छ है। अनि बागमा रातिर के गर्दै हुनुहुन्छ अहिले? यतिकै बस्दै हुनुहुन्छ है। अनि रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन आज? सुन्दै हुनुहुन्छ। अनि रेडियो प्रोग्राम सँगसँगै रेडियो प्रोग्रामहरू सुनिरहँदा आज कुन चाहिँ गीत सुन्नु मन लागेको छ त नि हाम्रो लक्ष्मीजीलाई? ठ्याक्क अगाडिको चाहिँ एकचोटि टाइटल फेरि भनिदिनुहोस् न। जसले पनि बलेको आगो ताप्ने रहेछ। किन होला यस्तो गीत सुन्नु मन लागेको आज यस्तो मार्मिक? त्यतिकै है। ल, अब गीत जस्तो सुकै रोजे पनि हाम्रो लक्ष्मीजीलाई सधैँ हाँसी खुसी रहनु होला है। अनि यो गीत सँगसँगै कसलाई सम्झन चाहनुहुन्छ? सम्झना सन्देश राख्नुहोस् अनि हामी छुटिन्छौँ है।
1: सर्वप्रथम हजुरको लागि
0: थ्याङ्क यू सो मच।
1: रेडियो ढोरबराई होल युनिटको लागि मभन्दा अगाडि आउने साथीहरू र पछाडि आउने साथीहरू र मलाई लक्ष्मी लम्चाल भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुट्टिन्छु। नमस्कार, बाई बाई।
0: नमस्ते, बाई बाई। शुभ दिन। उहाँ हुनुहुन्थ्यो लक्ष्मी लम्चालजी बागमारादेखि। अहिलेको लागि भने मलाई जसले पनि किन रुवाउँछ भने कि जस्तो लाग्यो, यो चाहिँ हो कि होइन ठ्याक्कै बलेको आगो भनेर पनि उहाँले रोज्नु भएको थियो। ठिकै छ, अहिलेको लागि प्रमोद खरेलको आवाजमा सजिएको यो गीत सुनौ अनि हामी पुनः उपस्थित हुन्छौँ। हामीसँगै रहनु होला है।

0: हजुर, मलाई जसले पनि किन रुवाउँछ भलेको आगो भनेर हाम्रो अघि जोडिनु भएको थियो लक्ष्मीजीले चाहिँ जहाँसम्म लाग्छ अलि अर्कै गीत रोज्नु भएको हो जस्तो पनि लाग्यो है। सो मिलेसम्म उहाँको रोजाइको गीत पनि हामी कार्यक्रममा स्थान दिउँला, तर अब भने समयको अन्ततर्फ पनि छौँ, छुटेर जानुपर्ने बेला त भइसकेको छ। तै पनि कोही साथी हुनुहुन्छ लाइनमा, उहाँको गीतबाट हामी अब कार्यक्रमको अन्त चाहिँ गर्छौँ। सो हेलो, नमस्ते हजुर।
1: नमस्ते
0: हजुर, कहाँदेखि कसको आवाज सुन्दैछु होला? होम बहादुर जी संसारमै हुनुहुन्छ? हजुर, एकदमै हामी संसारमै छौँ। हाम्रो होम बहादुर जीसँग चाहिँ धेरै पछि कुराकानी भएको हो र किन होला?
1: कति कोसिस गरे तर भएन, अरूलाई म पार दिँदैछु
0: होइन। ए आज पनि अब अन्त अन्तमा पर्यो अनि ठ्याक्क छुट्टी नलाइसकेको थियो, त्यही पनि अब साथीलाई सहभागी गराउँ भनेको अनि धन्न हाम्रो होम बहादुरजीसँग कुराकानी भयो कि। अनि के छ नयाँ नौलो, कतातिर व्यस्त हुनुहुन्छ पछिल्लो समय?
1: ठिकै छ म्याम, अब घाम लागिरहेको छ, गर्मी छ,
0: नयाँ नौलो चाहिँ त्यस्तै त्यस्तै छ। अनि आज हिजो आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन? हजुर हजुर, ल सदैव हामीलाई सुनेर साथ दिनु होला, हामीले समय यसरी नै सहभागिता पनि जनाइदिनु होला बहादुरजी। तर अब चाहिँ समय थोरै थोरै छ, कुराकानी गर्नको लागि चाहिँ धेरै सकिएन है। सो कुन चाहिँ गीत राखिदिने होला, रोजिदिनुहोस् न त। जोडेको नाता तोडेर गयो, किन होला? पढाइको घुम तोडेर गएको गीत जस्तो भएको छ र?
1: हजुर,
0: ए ल ठिकै छ, यो मिठो गीत को कसलाई सुनाउन चाहनुहुन्छ? सम्झना सन्देश राखिदिनुहोस् अनि छुट्टिन्छौँ है।
1: सर्वप्रथम त अब कार्यक्रम चलाउनुहुने सञ्चालकीय मामलाई
0: थ्याङ्क यू सो मच,
1: अनि त्यसपछि दरबार एफएम परिवार सम्पूर्णलाई म बहादुर भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई भन्ने छुट्टिन्छु।
0: ओके नमस्ते, बाई बाई, शुभ दिन। उहाँ हुनुहुन्थ्यो होम बहादुर थापाजी, हामीलाई गाछे पानीबाट सम्झनु भएको थियो। उहाँ सँगसँगै आज प्रोग्राममा सहभागिता जनाउनु भएको थियो। बागमारादेखि हुनुहुन्थ्यो लक्ष्मी लम्सालजी, अमृतुला सन्जी हुनुहुन्थ्यो, लुम्लेकारदेखि लामिसोडादेखि हुनुहुन्थ्यो जित बहादुर थापाजी, अनि सुरुवातीमा सहभागिता जनाउनु भएको थियो पुलचोकदेखि हुनुहुन्थ्यो दलमाजीजू। सम्पूर्ण श्रोता साथीलाई पनि धेरै धेरै धन्यवाद। र जाँदा जाँदै भने हाम्रो होमराजीको रोजाइमा रहेको सुमधुर गीत रहेको छ होम बहादुरजीको है, जोडेको नाता तोडेर गयो। स्वरूप राज आचार्यको आवाजमा सजिएको यो गीत सँगसँगै आजको एपिसोडबाट सम्म कार्यक्रम प्रस्तुत अनुमल्ल पनि विदा हुन्छ। नमस्कार, शुभ दिन।

0: होइन है आरुषी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए योर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफुल, टिकमाला, ढुम्री।
0: जाउँ न त, म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।

0: मुगा माला हमिल माला न्यापुस्तिक जापुस्तिक तायो माला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्के थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिंगापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंक को एक घर माथि दुलेगौड़ा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9811453005।
2: दाई पहिला यो मोबाइल हेर्नुस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
3: खै दिनुस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
2: अनि बन्छ त दाई
3: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
4: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बसविसौनीको ठीक पारिपट्टि
5: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
6: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
5: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029।
7: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
8: स्टुडियो साइडचेक अहिले मध्याह्नको 12 बज्यो
1: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साटफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
9: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
10: थाहा खबर र थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
9: शुरूमा मुख्य समाचारका शीर्षकहरू
10: भदौ 10 गतेको बाढ़ीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक सबै सरकारी कार्यालयमा झण्डा आधा झुकाइयो।
9: जलविद्युत आयोजनामा 900 बढ़ी अझै बेपत्ता त्रिशुली त्रिवीको खोजी नभएको भन्दै आफन्तहरू प्रदर्शनमा।
10: राष्ट्रपा सभापति लामिछाने र अमेरिकी विदेश मन्त्री रूबियो बीच टेलिफोन वार्ता आवश्यक सबै सहयोग गर्न तयार रहेको अमेरिकी प्रतिबद्धता।
9: इण्डोनेशियामा ज्वालामुखी विस्फोटपछि उडान बन्द हुँदा हजारौं यात्रु अलपत्र अमेरिकामा कार्गो जहाज दुर्घटना हुँदा 5 जनाको मृत्यु।
10: र इंग्लिश प्रिमियर लीगमा चेल्सी विरूद्ध आर्सेनलको जीत म्यान्चेस्टर युनाइटेड र एभर्टन बीच 2-2 गोलको बराबरी।
11: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा मिलाउ अनि घरसर बेच्नु छोडेर यतातिर कता नि
12: यो त साइड जब दाई यो चाहिँ मेन
11: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
12: सामान राम्रो छ ढुक्क हुनुहोस्
11: थाहा छ त्यसैले त यही लिन आएको
13: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ
11: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
13: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
11: सुरक्षा घरको
12: साथ जीवन
8: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
9: समाचार अब विस्तारमा भदौ 10 भोटेकोशी बाढ़ीमा आएको विनाश भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि मृत्यु भएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ। आज देशभरिका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगरमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। भदौ 18 बसेको मन्त्री परिषदको बैठकले भोटेकोशीमा आएको अकल्पनीय बाढ़ीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी बाढ़ीमा परि अहिलेसम्म 1342 जनाको मृत्यु भइसकेको छ भने 4996 जना सम्पर्कविहीन छन्। विनाशकारी बाढ़ीमा परि 6083 जना घाइते भएका छन् र खोज उद्धार तथा राहतका लागि 21465 सुरक्षाकर्मी परिचालन भएका छन्। बाढ़ी प्रभावित क्षेत्रबाट 13391 जनाको उद्धार गरिएको छ।
10: रसुवत बाढ़ीका क्रममा त्रिशुली 3B हराएका आफन्तको खोजीको माग गर्दै आफन्तहरूले आज काठमाडौँको माइती घरमा धरना दिएका छन्। सुरुङमा फँसेका आफन्तको खोजी नगरिदिएको गुनासो गर्दै

0: हरूले धरना दिएका हुन्। दुई साता पुग्न लाग्दा पनि सरकारले सुरुङमा फँसेका आफन्तको खोजीमा ध्यान नदिएको भन्दै उनीहरूले कति दिन घरमा पुरेर बस्ने, कति दिन घरमा बसेर रुने भन्दै प्लेकार्ड सहित माइती घरमा आएर सरकारको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले जलविद्युत आयोजनाको सुरुङमा रहेका भनिएका आफन्तको तस्विर प्रदर्शन गर्दै तत्काल खोजी गरिदिन अनुरोध गरिरहेका छन्।
1: जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरूको उद्धार कार्य आज पनि जारी छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवागढ़ी जलविद्युत आयोजनाको 225 मिटरभित्र प्रवेश गर्दा ठूला चट्टानहरू भेटिएपछि वैकल्पिक मार्गबाट पावर हाउस, कन्ट्रोल रूम र ट्रान्सफर्मर रूमसम्म पुगे पनि कोही फेला परेका छैनन्। लाङटाङको टनलमा खोजी जारी छ। चिलिमी आयोजनामा 110 मिटरभित्रसम्म प्रवेश गर्दा पनि केही भेटिएको छैन। माथिल्लो त्रिशुली एकमा वाटर पम्पको सहायताले पानी हटाउने काम भइरहेको छ। शनिबार एकजना चिनिया नागरिकको जीवितै उद्धार गरिएकामा हिजो थप दुई शव भेटिएका छन्। अझै 548 जना सम्पर्कविहीन छन्। त्रिशुली त्रि एको टनेलमा खोजी जारी रहे पनि कोही फेला परेका छैनन्। त्रि बीमा पनि एडल्ट टनेलको टनल केन्द्रित खोजी भइरहेको छ। यता अस्ट्रेलियन भूगर्भ बीप तथा विपद उद्धारकर्ता प्रोफेसर आर्नोल्ड डिक्सले नेपालमा आफूले पहिले कहिल्यै सामना नगरेको परिस्थितिको सामना गरिरहेको बताउनु भएको छ। घटनास्थलमै रहनुभएका डिक्सले नेपालमा अहिले एउटा मात्र नभई फरक फरक ठाउँमा एकैपटक धेरै जटिल उद्धार कार्यहरू भइरहेको बताउनुभयो। यस परिस्थितिमा उहाँले भारतको सिल्क्यारा सुरुङ दुर्घटनाको स्मरण गर्दै सिल्क्यारामा 41 जना जमीनमुनि थुनिएका बेला उनीहरूलाई जीवितै बाहिर ल्याउने एउटा असम्भव जस्तै देखिने लक्ष्य हासिल गरेको सम्झनु भएको छ।
0: रसुवामा 78% घरमा विद्युत सेवा पुनः सञ्चालनमा आएको छ। भटेकोशी बाढ़ीका कारण अवरूद्ध बनेको विद्युत सेवा पुनः सञ्चालनमा ल्याउन काम तीव्र रूपमा भइरहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बावजूद रसुवामा करिब 78% घरमा विद्युत सेवा पुनः सञ्चालनमा ल्याइएको हो। धादिङमा करिब 99.8%, नुवाकोटमा 96.7% सञ्चालनमा आइसकेको छ। बाँकी क्षेत्रमा विद्युत पुर्याउनको लागि नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ। यसैबीच वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत 13 कार्यालय प्रयोजनका र 500 घरायसी प्रयोजनका सौर्य विद्युत प्रणाली प्रभावित क्षेत्रमा पठाइएको छ। रसुवामा विद्युत सेवा सञ्चालन हुन समय लाग्ने स्थानका एक हजार दुई सय अठहत्तर घर पहिचान गरी सौर्य प्रणाली वितरणको तयारी भइरहेको मन्त्रालयले जनाएको छ। सड़कका अवरूद्ध भएका क्षेत्रमा हेलिकप्टर मार्फत सौर्य प्रणाली ढुवानी गर्ने व्यवस्था मिलाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मोहन कुमार साक्यले जानकारी दिनुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अमेरिकी विदेश मन्त्री मार्को रुबियो बीच कुराकानी भएको छ। रुबियोले लामिछानेलाई टेलिफोन गर्नुभएको थियो। त्यसक्रममा भोटेको सीमा आएको बाढ़ीमा ज्यान गुमाउने प्रति रुबियोले दुःख व्यक्त गर्दै नेपाल सरकारको साथमै रहेको बताउनु भएको छ। लामिछानेले नेपाल सरकारले जारी खोज उद्धार र राहत कार्यलाई सहयोग गर्न उपलब्ध सबै स्रोतहरू परिचालन गरिरहेको बताउनु भएको थियो। नेपाली नागरिकसँगै लामिछानेले विदेश मन्त्री रुबियोलाई नेपाल सबै विदेशी नागरिकको सुरक्षा र सुरक्षाप्रति उत्तिकै प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले यस कठिन परिस्थितिमा अमेरिकी सरकारको सहयोगको लागि पनि कृतज्ञता व्यक्त गर्नुभएको छ। जवाफमा रुबियोले अमेरिका नेपाल सरकारलाई थप सहयोग प्रदान गर्न तयार रहेको उल्लेख गर्नुभयो। अमेरिकाले नेपाललाई 5 लाख अमेरिकी डलर नगद तथा 35 लाख डलर भन्दा बढ़ीको सहायता सामग्री सहयोग गर्ने घोषणा गरिसकेको छ।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार सीमान्तकृत आदिवासी चेपाङ समुदायले आज आफ्नो प्रमुख सांस्कृतिक एवं धार्मिक पर्व न्वागी छुनाम मनाउँदैछन्। विशेष गरी मकवानपुर चितवन धादिङ र गोर्खाका चेपाङ बस्तीमा यो पर्व श्रद्धा र उल्लासका साथ मनाइदिन्छ। न्वागीका अवसरमा बागमती प्रदेश सरकारले आज मकवानपुर चितवन र धादिङ जिल्लामा सार्वजनिक विदा दिएको छ। नयाँ अन्नबाली भित्राएपछि पितृ र भूमिलाई चढ़ाएर मात्र उपभोग गर्ने परम्परासँग न्वागी जोड़िएको छ। चेपाङ समुदायमा पितृलाई अर्पण नगरी तथा भूमिको पूजा नगरी नयाँ अन्न फलफूल र कन्दमूल खान नहुने धार्मिक विश्वास छ। नागिकका दिन घैया धान काउनो गाभा पिनालु घिरौला र निबुवा लगायतका नयाँ उत्पादन चढ़ाउने गरिन्छ। पर्वको अवसरमा समुदायका झाँक्री पाण्डेले ढ्याङ्ग्रो बजाउँदै पूजा तथा फलाग्ने र पितृको स्मरण गर्ने धार्मिक विधि सम्पन्न गर्छन्। चेपाङ भाषामा न्वागीलाई छोनाम भनिन्छ भने कतिपय स्थानमा पाण्डे घ्यासा पनि भनिन्छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि त्यहाँका आठवटा विमानस्थलमा करिब 170,000 यात्रु अलपत्र परेका छन्। ज्वालामुखी विस्फोटपछि ती विमानस्थलबाट हुने उडान रोकिएका छन्। जकार्ता स्थित सोएकार्नो हट्टा अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको आकाशमा अचानक क्राकाटुआ ज्वालामुखीको खरानी भेटिएपछि उडान बन्द गरिएको इण्डोनेसियाको यातायात मन्त्रालयका अनुसार 1558 उडान डिले भएका छन्। स्थानीय समय अनुसार आज बिहान 9 बजेसम्म विमानस्थलहरू बन्द थिए। अधिकारीहरूका अनुसार ज्वालामुखी विस्फोट शुक्रबार रातिदेखि शुरू भएको थियो। त्यसपछि आसपासका क्षेत्रमा लगातार भूकम्प जस्तो अवस्था सृजना हुन थालेको थियो। लाभाका फोहरा र शक्तिशाली विस्फोटका आवाज लगातार सुन्न थाले। आइतबार बिहान सबेरै थप 2 विस्फोट भएका थिए। यातायात मन्त्रालयले उडान सञ्चालन रोकिएपछि मुख्य रूपमा सिंगापुर जाने आउने उडानहरू प्रभावित भएको बताएको छ। यसैबीच अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा कार्गो विमान दुर्घटनाग्रस्त भएको छ। धावन मार्गबाट बाहिरपट्टि भएको दुर्घटनामा कम्तीमा 5 मृत्यु भएको छ भने अन्य 5 घाइते भएका छन्। अमेजन एयरको उक्त कार्गो विमान स्थानीय समयअनुसार करिब दिउँसो 2 अवतरण गरेपछि धावन मार्गबाट अगाडि बढ़ेर दुर्घटनाग्रस्त भएको थियो। विमान करिब 209 किलोमिटर प्रति घण्टाको गतिमा धावन मार्गबाट बाहिरिएको थियो। बोइङ 767-300 विमानले धेरैवटा सवारी साधनलाई ठक्कर दिएपछि आगलागी भएको थियो।
0: र अब खेल समाचार। इंग्लिश प्रिमियर लीग फुटबलमा आर्सेनलले चेल्सीलाई 2-1 पराजित गरेको छ। यससँगै आर्सेनलले लगातार तेस्रो जीत हासिल गरेको छ। गैराती लन्डन डर्बीमा चेल्सीका मोर्गान रोजर्सले खेल शुरू भएको 77 सेकेण्डमै खेल गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, तर आर्सेनलले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो। खेलको 25 मिनटमा काई हार्डवर्ड्सले गोल गर्दै आर्सेनललाई खेलमा फर्काए। दोस्रो हाफ शुरू भएको 5 कप्तान मार्टिन ओडोगार्डले गोल गरेपछि आर्सेनल 2-1 अगाडि बढ़ेको थियो। त्यसपछि चेल्सीले बराबरीको लागि प्रयास गरे पनि आर्सेनलले अग्रता जोगाएको थियो। यस जीतसँगै आर्सेनलले 3 खेलबाट 3 खेल जित्दै आफ्नो 100% शुरूआत कायम राखेको छ। यस्तै अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले एभर्टनलाई 2-2 गोलको बराबरी खेलेको छ। पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफको पहिलो मिनटमै ब्रायन एम्बुमोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। खेलको 83 मिनटमा टाइरिक जर्जले एभर्टनका लागि गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि खेलको 88 मिनटमा बेन्जामिन सेस्कोले हेड मार्फत गोल गर्दै युनाइटेडलाई 2-1 अग्रता दिलाए, तर इन्जुरी समयको 6 मिनटमा एन्सली मैटल्यान्ड नाइल्सले गोल गर्दै एभर्टनलाई 2-2 बराबरीमा पुर्याएका थिए।
1: दिउँसो 12 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: भदौ 10 बाढ़ीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक। सबै सरकारी कार्यालयमा झण्डा आधा झुकाइयो।
1: जलविद्युत आयोजनामा 900 बढ़ी अझै बेपत्ता। त्रिशुली 3B फँसेकाहरूको खोजी नभएको भन्दै आफन्त आक्रोशित।
0: राष्ट्रपा सभापति लामिछाने र अमेरिकी विदेश मन्त्री रूबियो बीच टेलिफोन वार्ता। आवश्यक सबै सहयोग गर्न तयार रहेको अमेरिकी प्रतिबद्धता।
1: इण्डोनेसियामा ज्वालामुखी विस्फोटपछि उडान बन्द हुँदा हजारौं यात्रु अलपत्र। अमेरिकामा कार्गो जहाज दुर्घटना हुँदा 5 मृत्यु।
0: र इंग्लिस प्रिमियर लीगमा चेल्सी विरूद्ध आर्सेनलको जीत। म्यान्चेस्टर युनाइटेड र एभर्टन बीच 2-2 गोलको बराबरी।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छ। नमस्कार।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
4: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउँ न
3: दीक्षा ब्युटी पार्लर रे
4: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
3: हो र त्यस्तो के हुन्छ र त्यहाँ
4: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
3: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
4: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने
3: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
4: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
3: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
4: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र सुकलागन्जकी नगरपालिका दुई कोत्रे तनहु प्रोप्राइटर निशा लामा सम्पर्क 97090334335
5: यसैले बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बढेको
6: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासिलो सुनचादी पसल खोजौला नि
5: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
7: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
8: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9087762
9: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
10: म्याडम धुम्रपान भनेको के हो
9: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
10: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
9: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
11: टिकुली माया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
12: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
11: हो र कहाँ छ र त्यस्तो?
12: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
10: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
13: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
10: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
13: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
10: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा,
14: कति बन्यो घर? अनि ढलान भयो त?
15: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान धार्ने भनेको पैसा अलिकति पुग्दैन कि।
14: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
15: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
11: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
10: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
11: प्रोपाइटर राम भुजेल, सम्पर्क 9811950630 र 9746780681।
10: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
16: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
10: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
16: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
10: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
16: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
16: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
17: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9556031053।
18: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।
19: संजोग तो देखिए, इन दोनों की जन्म पत्री एक है और इनके नाम भी एक है, माही।
20: एकदम बैट बॉल जैसी जोड़ी है। वेट फॉर इट।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
1: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
2: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
1: द्वितीय पुरस्कार रु 15,000,
2: तृतीय पुरस्कार रु 10,000,
1: सान्त्वना पुरस्कार रु 5,000।
2: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
1: द्वितीय पुरस्कार 5,000
2: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
2: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 98560139337,
1: सुरेन्द्र श्रेष्ठ 98560136136,
2: रविन्द्र राज पौडेल 98560062888।
3: होइन धुवामा के गरिराखेको छौ भने तिमी
4: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
3: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको,
4: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
3: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने असलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656।
3: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
7: हो र, फेरि कहाँ तारेछन् बाबुले पसल?
3: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
7: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
3: प्रोप्राइटर थान प्रकाश नेउपाने 98560338778, प्रशान्त नेउपाने 98460269625।
8: होइन हो श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
9: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
8: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 98603373710 र 98261553507।
10: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
11: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
10: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा, भित्री बजार।
12: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार,
1: मोबाइल 98058535537 र 98066 15899।
13: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
14: के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
13: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
15: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
16: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीवीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
17: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
16: थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
18: फुटै खाए साह्रै मिठो, पकाए त स्वाकै, एक पाकेटले पेट भरिने के हो भन पक्कै।
19: यो हो बोनस काउचर।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: एपी स्टोर दुलेगोडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9865078634 र 9701107090।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9855324020, 9801454674 र 9864023420।
5: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
0: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
2: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौंडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
8: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौंडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोर बुराई 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।
10: साहेबान, कदरदान, मेहरबान, अब दिल थाम के बैठिए क्योंकि अब आपके सामने तशरीफ ला रही है आगरा की अजीम फनकारा मलिका हुस्न नूर नजर मोहतरमा मोहिनी
11: ये निगाहें नश्तर ये होंठ कौसर मेरी आगोश में होश की बेहोश हो
12: अब भी वक्त है निकलो भाई नहीं तो कल सुबह अफसोस होगा
11: ये शोखी ये अदाएं ये बांकपन इनकी कीमत भला दुनिया तय कर सकती है क्या
12: अच्छा चल इतना बता तीनों का मिला के पैकेज में कुछ कम करती है क्या
11: बरखुदार हुस्न का मजाक न उड़ा कहीं हुस्न के हाथों तेरा मजाक न बन जाए मन चला है खूबसूरत है मगर लड़का है तू तुझे लड़कों और मर्दों में फर्क कौन समझाए

0: ऐसा बता
1: न्यूज़ आ रहा।

0: 在的家，不在的家，那宠物，那
1: 宠物。爱是不能让孩子听，所以说不来。那么脏，
0: 那脏，
1: 那脏，
0: 那不住，
1: 有
0: 骗子。

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: स्टुडियो टाइम अहिले दिउँसोको 1 बज्यो। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301।
2: Cameras, standby. Reload music.
3: नेपाली चलचित्रका गीत संगीतहरू।

0: ఇప్పుడైనా నేను ధనీలా తేల్తే కూర్చోమని తోడ్కోలే.
1: चलचित्र क्षेत्र का विविध गतिविधि अक्कल झुक्कल भेटघाट
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो. मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्.
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी.
4: यदि छोरो मान्छे होस् भने आमने सामने भएर वार गर्छ. अरे एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर.
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार.

हेलो गुड आफ्टरनून एभ्रीवान, वेलकम छ प्रोग्राम फिल्मी संसारमा सम्पूर्ण श्रोता साथीहरूलाई भने श्रोता साथी तपाईँले हामीलाई रेडियो ठोर बाराही 103.8 मेगाहर्ज अन्त मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि विश्वभरिको साथ हामीलाई सुन्न सक्नुहुनेछ। र कार्यक्रम प्रस्तुता श्रिया गुरुङ रहेको छु। कार्यक्रममा फेरि पनि रमाइलो श्रृङ्खलाको साथमा यहाँहरूमा उपस्थित भइसकेकी छु भने श्रोता साथी हामी आउने गर्दछौ हप्ताको छ दिन फरक बार फरक श्रृङ्खलाको साथमा। भने आजको एपिसोडमा रहेर हामीहरू हिट आइटम नेपाली मुभी सँगहरूलाई कार्यक्रम स्थान दिइनेछौँ, सँगसँगै मोस्ट भ्यू सँगहरूलाई पनि कार्यक्रम स्थान दिन्छौँ, जुन चाहिँ एकदमै धेरै भाइरल भएको ट्रेनिङ सँगहरू चाहिँ रहनेछन्। भने ढिला नगरिकन प्रोग्रामको ओपनिङ स्वरूप यहाँको लागि एउटा निकै नै रमाइलो सङ्ग राखिरहेको छु र गीतको टाइटल रहेको छ ब्लास्ट हुनेवाला जवानी, जुन चाहिँ लुटेरा बुईबाट रहेको छ सिकानु होला है त।

हजुर साथी निकै नै रमाइलो सङलाई पनि प्रोग्रामको ओपनिङ सरमीहरूको लागि राखिसकेको छु। लुथेरा मूलबाट रहेको ब्लास्ट हुनेवाला जुमानी टाइटलमा सजिएको निकै नै रमाइलो सङ रहेको थियो र जसमा आवाज रहेको छ शशि रावलको भनेपछि पनि सम्पूर्ण श्रोता साथीले स्वीकार्नु भयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने प्रोग्राममा कालीदाई गीतको टाइटल राखिरहेको छु, स्वीकार्नु होला है त।

हजुर श्रोत साथी, कालेदाई टाइटलमा सजिएको निकै नै सुमधुर सङ्गलाई पनि प्रोग्राम स्थान दिइसकेको छु, जुन चाहिँ पर्वा मुईबाट रहेको रमाइलो सङ्ग रहेको थियो भने त्यसमा आवाज रहेको छ निश्चल बस्नेत अनि मीना निरोलाको भने पक्कै पनि सम्पूर्ण श्रोत साथीहरूले स्वीकार्नु भयो होला। र अहिलेको लागि भने यहाँको लागि लुट मुभीबाट रहेको उत्रीको जोडी टाइटलमा रहेको सङ्ग राखिरहेको छु, स्वीकार्नु होला है त।

हजुर श्रोत साथी, उत्रेको चोली टाइटलमा रहेको निकै नै रमाइलो आइटम सङलाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने सबैजना श्रोत साथीहरूले पक्कै पनि स्वीकार्नु भयो होला प्रोग्राममा। र श्रोत साथीहरूको लागि भने प्रोग्रामको पहिलो व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला हाम्रो भइसकेको छ र विश्राम पूर्व जानु अघि प्रोग्राममा चमेली टाइटलमा रहेको सङ राखिरहेको छु, स्वीकार्नु होला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz. Astha Ani Bharosa, Ghar Nirman Ko Biswasilo Adhar, Anayara Construction and Trade Prali Gachepani.
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुंगा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9855 88461 र सिजन गुरुङ 9705440900
2: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुला पिच गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
2: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाण पत्र
3: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाण पत्र
2: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाण पत्र
3: सान्त्वन पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ
2: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोर प्रस्तुति
3: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार
2: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म
3: टिम दर्ता शुल्क 500 रुपियाँ
2: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक
3: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे
2: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4
3: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय
2: थप जानकारीको लागि सम्पर्क 9806681166 9841349304 र 9462626743

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठजन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू फोन 0165901625963।
4: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा, हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
9: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9648883522।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, ल डन।
12: हजुर, सिक्किल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285043 र 9417000787।
13: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847315368।
14: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
15: हजुर श्रोता साथी, केही छिनको विश्राम लगतै फेरि पनि यहाँहरू सम्पूर्ण श्रोता साथीहरूको माझमा उपस्थित भइसकेको छु भने श्रोता साथी, आजको एपिसोडमा रहेर हामीहरू हेड नेपाली आइटम मुभीसँग कार्यक्रम स्थान दिइरहेका छौं भने सँगसँगै मोस्ट प्रिय सङलाई पनि कार्यक्रम स्थान दिइरहेका छौं र अहिलेको लागि भने थमेल बजार टाइटलमा रहेको मिठो सङ राखिरहेको छु। सिकार होला है त

हजुर साथी समेत बजार टाइटलमा रोहेकोयो निकै नै रमाइलो सुमधुर सङलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पनि प्रोग्राममा पक्कै पनि स्वीकार्नु भयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने टिमिकी चोली टाइटलमा रहेको सङ राखिरहेको छु जुन चाहिँ फिरे फिरेबाट रहेको छ स्वीकार्नु होला है त

हजुर श्रोत साथी, तिमीकै टोली टाइटलमा रहेको सङलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु भने अहिलेको लागि भने हामी विश्रामतर्फ जानुपर्ने बेला भइसकेको छ। फेरि पनि प्रोग्राममा भने विश्रामपूर्व जानु अघि लाली लबके सारी सपकै टाइटलमा रहेको सङ राखिरहेको छु। यो मिठो सङलाई राख्दै केही क्षणमा हामी फेरि पनि उपस्थित हुनेछौ। नमस्कार।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: लर्न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414008

0: Connect your dream. Connect your future. Stay. Connect your heart.
1: Connect Australian Education and Visa Services. Shikla Kandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pasaki, Botis Charsi, Tiranabe, Ro Antanabe Pasaki, Otis Shunet Tirata.
2: सुबर्ण अवसर
3: अब दुले गौड़ा स्थित महर्षि आयुर्वेद फर्मा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा
4: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
5: सिधै मयाम चिसापानीबाट काठमाडौँबाट
6: मयाम चिसापानी अनि बीचमा नझर्ने
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
6: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोर फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663
7: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
8: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
9: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन्छ
7: खाक्कैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
2: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरी प्रोप्राइटर हरिचन्द्र महत मोबाइल 9825552763 र 9860705 र रामचन्द्र महत 9841616878
10: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
11: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
10: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पोस चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
11: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
3: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9465610950
13: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

साथी फेरि पनि प्रोग्राममा पुनः उपस्थित भइसकेको छु भने श्रोता साथी तपाईँले हामीलाई रेडियो ढोरबाराही 93.8 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com जानकारी लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ यहाँहरू सम्पूर्ण श्रोता साथीले। र यसै गरी श्रोता साथी हामी आउने गर्दछौँ हप्ताको छ दिन फरक बार फरक श्रृङ्खलाको साथमा। र यसै गरी आजको एपिसोडमा रहेर नेपाली आइडल मुभी सङहरूलाई कार्यक्रममा स्थान दियौँ र पक्कै पनि सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला। र यसै गरी अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ आइसकेका छौँ र जगजगे प्रोग्राममा झकास थापाले गीतको बोल राखिरहेको छु। यो रमाइलो सङ्गलाई राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत प्रिया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हेलो, गुड डे, बाइ बाइ।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
4: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
5: प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0652414233
2: र 9968168887।
7: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ।
7: अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602।
11: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
12: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
11: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
13: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
11: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
13: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
11: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क
12: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
8: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ। मोबाइल 9846065999 छ।
14: काइली दिदी आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
15: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
16: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
17: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
14: ए हो र, हस् दाई म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
18: 103.8 अन्तर्मन को आवाज
19: स्टूडियो साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
20: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल

0: सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो घर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165 95301।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
2: धोरबाराही हाइलाइट्स को साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461 49304।
4: नमस्कार रेडियो ठोरबाराही 103.8 मेगाहर्जको त्यसो दिवसको ठोरबाराही हाइलाइट्समा प्रिया गुरुङको स्वागत छ। अब समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले भोलिको सेवारी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी दिनुभएको छ। उहाँले जिल्ला विपद व्यवस्थापन समितिबाट बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार राहत वितरण होल्डिङ सेन्टर सञ्चालन तथा पुनस्थापना भइरहेका कार्यको जानकारी लिनुभएको हो। सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी सहितका समितिका सदस्यले भोलिको सेवारीले जिल्लामा पुर्याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गर्नुभएको हो। यस क्रममा प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढ़ी पीड़ितको खोज उद्धार राहत पुनर्स्थापना तथा तत्काल निर्माणका सम्बन्धमा भइरहेका कामबारे राष्ट्रपति पौडेललाई अवगत गराउनु भएको हो। राष्ट्रपति पौडेलले विदुर नगरपालिका दुई स्थित कभर हल स्थित होल्डिङ सेन्टरको अवलोकन गरी त्यहाँ रहेका रसुवा र नुवाकोटका बाढ़ी प्रभावितसँग अन्त्यक्रिया गर्नुभएको हो। अन्त्यक्रियामा बाढ़ी प्रभावित नागरिकले भोलिको श्री अकल्पनीय बाढ़ीले पुर्याएको धनजनको क्षतिबारे जानकारी गराएका थिए। उनीहरूले खोज उद्धार र राहत एवं पुनर्स्थापनाका लागि सरकार र सहयोगदातासँग अझ तदारुकताको माग गरेका थिए। सभामुख टोलप्रसाद आर्यले प्राकृतिक विपदबाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार राहत र पुनस्थापनाका काम अघि बढ़ाउन तीनै तहका सरकारसँग आग्रह गर्नुभएको छ। धादिङको गल्छीस्थित भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रको अवलोकनपछि वहाँले विपदका बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूति गराउनु सरकारको पहिलो दायित्व भएको बताउनु भएको हो। सभामुख आर्यले बाढ़ीबाट विस्थापित परिवारलाई यथाशीघ्र सुरक्षित बसोबासको व्यवस्था मिलाउने गरी पुनर्स्थापनाका काम द्रुत प्रक्रियाबाट अघि बढ़ाउन सरकारसँग समन्वय भइरहेको जानकारी दिनुभएको हो। राहत वितरणलाई न्यायचित र व्यवस्थित बनाउन संघ प्रदेश र स्थानीय तहबीच समन्वय गरी एकद्वार प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको हो। वास्तविक पीड़ितले पहिचान गरी सबै प्रभावित परिवारले समान रूपमा राहत पाउने व्यवस्था गर्नुपर्ने उहाँको भनाई रहेको थियो। सभामुख कार्यले प्रभावित नागरिकले अनावश्यक प्रशासनिक झन्झट नदी स्थानीय जनप्रतिनिधि र सम्बन्धित निकाय आफै प्रभावित क्षेत्रमा पुगेर मानवीय तथा भौतिक क्षतिसँगै कृषि व्यापार व्यवसाय र जीविकोपार्जनमा पुगेको क्षतिको यथाशीघ्र विवरण संकलन गर्नुपर्ने बताउनु भएको हो। उहाँले जोखिमयुक्त बस्तीको सुरक्षित स्थानान्तरण तथा दीर्घकालीन पुनः निर्माणका लागि भविष्यको जोखिम समेत ध्यानमा राखेर नीति र मापदण्ड निर्माण गर्नुपर्ने उल्लेख गर्नुभएको हो। नेपाली कांग्रेसको संस्थापन पक्षसँग पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्का र नेता डाक्टर शेखर कोरेलाको सहमतिको सम्भावना बढ़ेको छ। हिजोदेखि सानेपामा जारी बैठकले सदस्यता अध्यावधिकलाई अनिवार्य नगर्ने निर्णय गरेपछि सहमति पुगेको नेताहरूको दावी गरेका छन्। पूर्व सभापति शेरबहादुर देवा समूहले 15 महाधिवेशन देवाकै नेतृत्वमा हुनुपर्ने अडान राखेपछि खड्का र कोइरालासँग भने सहमति नजिक रहेको एक पदाधिकारीले बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने र अमेरिकाका विदेश मन्त्री मार्को रुबियो बीच आज टेलिफोनमा कुराकानी भएको छ। टेलिफोन कुराकानीका क्रममा विदेश मन्त्री रुबियोले भोटेकोसी बाढ़ीमा ज्यान गुमाएकाहरूप्रति संवेदना व्यक्त गरे।

0: ले नेपाली नागरिक तथा सरकारप्रति एकबद्धता जनाउनु भएको राष्ट्रपतिले जनाएको छ। यस्तै सभापति लामिछानेले पार्टीपछिको खोजी उद्धार तथा राहत वितरणका काममा पार्टीका तर्फबाट अधिकतम प्रयास भइरहेको बताउनु भएको थियो। साथै वहाँले विदेश मन्त्री रुबियोलाई पार्टीबाट प्रभावित विदेशी नागरिकको सुरक्षा तथा संरक्षणका लागि नेपाल प्रतिबद्ध रहेको विश्वास दिलाउनु भएको थियो। सभापति लामिछानेले यस कठिन समयमा अमेरिकी सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद समेत व्यक्त गर्नुभएको थियो। यसैबीच विदेश मन्त्री रुबियोले नेपाल सरकारलाई थप सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताउनु भएको राष्ट्रपतिले जनाएको छ। माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी कार्यका प्राथमिकतामा दिन माग गर्दै पीड़ित परिवारले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन्। आयोजनामा फँसेका व्यक्तिका आफन्तहरूले उद्धार तथा खोजी कार्यमा सरकारले चासो नदेखाएको आरोप लगाएका छन्। सरकार आफूले पनि खोजी कार्यमा चासो नदिएको र आफन्तहरूलाई पनि खोजी गर्न जान नदिएको उनीहरूको गुनासो रहेको छ। भोलिको सिममा आएको बाढीपछि त्रिशुली 3B जलविद्युत आयोजनामा कार्यरत 178 जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन रहेका छन्। बाढीले आयोजनालाई पूर्ण रूपमा क्षति गरेको छ। सरकारले उद्धार तथा खोजी कार्यका लागि आयोजनाको भौतिक संरचना नै पत्ता लगाउन सकेको छैन। आयोजनामा उद्धार कार्य कठिनाई देखिएको सरकारको भनाई रहेको छ, तर पीड़ितहरू भने उद्धारमा कठिनाई छ भन्दैमा सरकार पन्छिन नमिल्ने बताएका छन्। भोटेकोसे बाढीमा परि मृत्यु भएकाको संख्या 1350 नागेको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज सोमबार बिहान 11 बजेसम्म भोटेकोसी बाढीमा ज्यान गुमाएकाको संख्या 1355 पुगेको हो। यस्तै हालसम्म 4996 जना सम्पर्कविहीन रहेका छन्। नेपाल तिब्बत सीमा क्षेत्रमा हिमनदी फुटेर आएको भीषण बाढीबाट भएको क्षतिको 11 दिनपछि अन्तर्राष्ट्रिय संचार माध्यमका पत्रकार प्रभावित क्षेत्रमा पुगेका छन्। चिनिया विदेश मन्त्रालयले आइतबार रोइटर्स सहित विभिन्न विदेशी संचार माध्यमका पत्रकारलाई चीनको सिचाङ स्वेत क्षेत्र स्थित केरोङ सीमा नाका भ्रमण गराएको हो। गत भदौ 10 गते पानी हिलो र गेटरानको तीव्र बहावले केरोङ सीमा नाकालाई ध्वस्त बनाएको थियो। नेपाल र चीन दुवैतर्फ गरी यस 1300 भन्दा बढ़ी मानिसको मृत्यु भएको छ भने 5000 भन्दा अझै बेपत्ता रहेका छन्। भ्रमणका क्रममा पत्रकारहरूले केरोङमा जारी खोज तथा उतार अभियानको प्रत्यक्ष अवलोकन गरेका छन्। म्याग्दीको बेनी नगरपालिका 2 खबरा बस्ने 72 वर्षीय मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनका नाति पक्राउ परेका छन्। पक्राउ पर्नेमा मनकुमारीकी छोरीका छोरा अन्दाजी 26 वर्षीय आशिष बरुवाल रहेका छन्। प्रहरीले उनलाई आज बिहान भएको घटनापछि फरार रहेको अवस्थामा पक्राउ गरेको हो। प्रहरीका अनुसार बरुवालले बिहान करिब 11:30 बजे मनकुमारीलाई धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते भएकी मनकुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमसिनाको कमाण्डमा 15 जनाको प्रहरी टोली परिचालन गरिएको थियो। खोजतलासका क्रममा बरुवाललाई बेनी नगरपालिका 2 स्थित हाडेफेरबाट भाग्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा प्रमाण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका सार पृथ्वी राजमार्गको कृष्ण भीरमा भाँसिएको सड़क पूर्ण रूपमा निर्माण हुन अझै केही समय लाग्ने भएको छ। त्रिशुली नदीमा आएको बाढ़ीको कटानका कारण भाद्र 14 गते सड़क भाँसिए पनि कृष्ण भीरमा सड़क अवरूद्ध भएको छ। उक्त स्थानको साइडबाट भित्ता काटेर सड़क निर्माण गर्ने काम भइरहेको जनाएको छ। काठमाडौँ आउने मुख्य राजमार्ग अवरुद्ध भएपछि यात्रुवाहक यातायातका साथै अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित भएको छ। उक्त सड़क खण्ड छिटो निर्माणको लागि सम्पूर्ण प्राविधिकहरूका लागि परेको सड़क विभागका महानिर्देशक विजय जोशीले बताउनु भएको हो। काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ। साउनको पहिलो हप्तादेखि नै सहज रूपमा ग्यास पाउन नसकेका उपभोक्ताहरू पछिल्लो समय भोटेकोशीको बाढी र पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा गएको पहिरोपछि छनै पीड़ित बनेका छन्। काठमाडौँ उपत्यकामा ग्यास सिलिण्डर भर्ने 19 प्लान्ट भए पनि कृष्णभीरमा सड़क अवरूद्ध हुँदा ठूला ग्यास बुलेटहरू आउन सकेका छैनन्। व्यवसायीहरूले हेटौडा, वीरगंज, नवलपरासी र धनुषा लगायतका ठाउँबाट ग्यास भरेर उपत्यकामा ल्याइरहेका छन्। वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी लगायत बढ़ेको भन्दै एलपी ग्यास उद्योग संघले निगमले तोकेको प्रति सिलिण्डर 2060 रूपियाँमा थप 150 रूपियाँ 38 पैसा जोडेर बिक्री गर्न भनेको छ। तर उपभोक्ताहरूले तोकिएको बढ़ेको मूल्य तिर्न तयार हुँदा पनि सहजै ग्यास पाउन सकेका छैनन्। नेपाल निगमका अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक 35,000 40,000 सिलिण्डर ग्यास आवश्यक पर्ने भए पनि अहिले दैनिक औसत 30,000 सिलिण्डर मात्र भित्रिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। सिरियामा सन् 2026-27 नयाँ शैक्षिक सत्र शुरू हुन लागेसँगै राजधानी दमास्कसमा बजारमा शैक्षिक सामग्री खरिद गर्ने अभिभावकको भीड़ बढ़ेको छ। तर लामो समयदेखि आर्थिक संकट र महँगीको सामना गरिरहेको सिरियामा आफ्ना बालबालिकाका लागि आवश्यक शैक्षिक सामग्री जुटाउन अभिभावकहरूलाई निकै कठिन भइरहेको छ। सिरियामा हाल न्यूनतम मासिक पारिश्रमिक 12,560 पाउण्ड अर्थात करिब 105 अमेरिकी डलर रहेको बताएको छ। यस आधारमा एउटा बच्चाको प्रारम्भिक शैक्षिक तयारीमा मात्रै परिवारको मासिक आमदानीको ठूलो हिस्सा खर्च हुने अवस्था रहेको छ। हस्त दिउँसो 2 ढोरबुढाहरूलाई साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा फाटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा फाटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171 16 0 69, राजु विश्वकर्मा 98087 69 142।
2: विद्यार्थी भाई बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
5: मैडम धूम्रपान भनेको के हो
2: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
5: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ
5: अनि नि मैडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
2: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
6: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
7: ए सबिना यस्तो हतारमा कता हो
8: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
7: ल बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
9: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9860878528 र 9808-16142
10: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएने हुन्थ्यो नि बुहारी
11: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदो रहेछन्
10: ए हो र ल त ल
9: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 9850621692
12: हिँड्दा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
5: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
12: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
5: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
13: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
5: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
13: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
5: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
13: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
5: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल
6: दलहल दुलेगौंडा माछा पुस्रे बैंकको ठीक पारिपट्टी फोन 0625939769।
14: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: टिकुलीमाया आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
0: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
1: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
3: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
4: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
1: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घर माथि। प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 9560557731, 9060657731।
5: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि,
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9556062029।
10: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
11: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
10: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
11: त्यसो भए कहाँ जाने त कान्छा?
10: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
11: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
2: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4, दुलेगौडा, आफ्नै निवासमा।
1: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9556011445 र 9556020445।
12: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
13: अके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
12: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
13: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
14: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
15: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
14: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9941612020।
16: हेलो बा, कति बन्यो घर? अनि ढलान भयो त?
17: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ।
16: सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
17: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
16: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
0: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
0: प्रोपाइटर राम भुजेल सम्पर्क 9811905633 र 9746780681
18: होइन धुवामा के गरिराखेको छौ भने तिमी
5: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि
18: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
5: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
18: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
19: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
20: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142034 र 9811756606
21: मम्मी भोक लाग्यो खाजा खाऊँ
22: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर
21: हस् मम्मी
23: मैले सुने छोरी ल जाम हिँड
22: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
2: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
22: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विङ्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो पोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9808281044 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
2: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
24: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz

0: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला।
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
0: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0564141042 98560231128 98462014726।
2: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
3: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
4: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065 मोबाइल 98166034372।
6: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
7: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
6: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
7: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
6: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
7: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
6: पार्वती रिमाल दुलेगौडा रु 10,100,
7: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
6: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
7: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
6: कवासी खाने पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
7: हिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
6: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
7: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
6: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155।
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
9: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके, ल डन।
9: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
8: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर गोविन्द सिग्देल फोन 98560285443 र 98417007787।
10: तीजका गीत संस्कृति र पहिचान, हाम्रो शान हाम्रो अभियान।
11: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
12: मिति यही भाद्र 29 गते स्थान खैरिनी चार बजार
11: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
12: द्वितीय पुरस्कार रु 15,000
11: तृतीय पुरस्कार रु 10,000
12: सान्त्वना पुरस्कार रु 5,000
11: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
12: द्वितीय पुरस्कार 5,000
11: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
12: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
11: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9856031937
12: सुरेन्द्र श्रेष्ठ 9856031736
11: रविन्द्र राज पौडेल 9856062888
13: 103.8 अन्तर्मन को आवाज
14: स्टुडियो टाइम अहिले दिउँसोको 3 बज्यो
15: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प स्टोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695
14: स्टुडियो अहिले दिउँसोको 3 बज्यो
15: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल

हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो हाहा संचार नेटवर्क, समयको आवाज, समयको।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: हेलिकप्टरले लैजानुपर्ने ठाउँ बाहेक अन्य स्थानमा राहत पुगेको सरकारको दावी। उद्धार कार्य जारी रहेको विपद प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर उप्रेतीको भनाई।
0: राष्ट्रपति पौडेलले केही बेर पछि राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै उद्धार राहत र पुनर्स्थापनाका काम अघि बढ़ाउन तीनै तहका सरकारसँग सभामुख अर्यालको आग्रह।
1: दैलेखको सदरमुकामको नमूना बस्ती फेरि पहिरोको उच्च जोखिममा। झापाबाट 22 हात्तीको समूह भारततर्फ।
0: स्ट्रेट अफ होर्मुज नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी। निषेधित क्षेत्रमा प्रवेश गर्ने पानी जहाजलाई प्रतिबन्ध सूचीमा राखिने।
1: र नेपाल भलिबल लीग एनभीएलमा आज पनि दुई खेल हुँदै मधेस पहिलो जीतको खोजीमा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दावी गर्नुभएको छ। प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले हेलिकप्टरले लैजानुपर्ने ठाउँ बाहेक अन्य स्थानमा राहत पुगिसकेको बताउनुभयो। हाल हेलिकप्टरको प्रयोग उद्धार र खोजी कार्यमा प्राथमिकतामा राखिएकाले हेलिकप्टर मार्फत राहत लैजानुपर्ने ठाउँमा मात्रै राहत लैजान नसकिएको बताउनुभयो। त्यस्ता क्षेत्रमा त्रिशुली र रसुवा लगायत हेलिकप्टर पुग्ने नजिकका स्थानबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको समेत उहाँले जानकारी दिनुभयो। उहाँले स्थानीय सरकारसँग निरन्तर समन्वय गरेर राहत वितरणको काम अघि बढ़ाएको पनि बताउनुभयो। कार्यकारी प्रमुखको प्रेतिका अनुसार बेपत्ता व्यक्तिका नाम प्राप्त हुने बित्तिकै तीनवटै सुरक्षा निकाय मार्फत विवरणको जाँच गर्ने र फिल्डमा खटिएका टोलीलाई परिचालन गर्ने गरी खोजी गर्ने बताउनुभयो। सोही पत्रकार सम्मेलनमा नेपाली सेनाले ब्रेक थ्रू नभएसम्म बाढ़ीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्धारको कार्य नरोकिने बताएको छ। सहायक रथी सुभाष सिंह थापाले टनेलमा खोजी र उद्धार कार्य अहिले तीव्र रूपमा भइरहेको बताउनुभयो। सरकारले काम रोक्ने निर्णय गरेको अवस्थामा बाहेक ब्रेक थ्रू नभएसम्म काम नरोकिने उहाँले बताउनुभयो। बाढ़ीले प्रभावित जलविद्युत आयोजनाहरूमा करिब 121 नागरिक फँसेको अनुमान सेनाले गरेको छ।
1: रसुवा बाढ़ीका क्रममा त्रिशुली 3B हराएका आफन्तहरूको खोजीको माग गर्दै आफन्तहरूले आज काठमाडौँको माइती घरमा धरना दिएका छन्। सुरुङमा फँसेका आफन्तहरूको खोजी नगरिदिएको गुनासो गर्दै उनीहरूले धरना दिएका हुन्। दुई सत्ता पुग्न लाग्दा पनि सरकारले सुरुङमा फँसेका आफन्तहरूको खोजीमा ध्यान नदिएको, उनीहरूले कति दिन घरमा बसेर कुर्ने, कति दिन घरमा बसेर रुने भन्दै प्लेकार्ड सहित माइती घरमा

0: त्यस सरकारको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले जलविद्युत आयोजनाको सुरुङमा रहेका भनिएका आफन्तको तस्विर प्रदर्शन गर्दै तत्काल खोजी गरिदिन अनुरोध गरेका छन्।
1: राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ। भदौ 10 गतेको भटेकोशी बाढ़ीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा अवलोकन गरेर काठमाडौँ फर्किनुभएका उहाँले अहिले दिउँसो 3:30 बजे सम्बोधनको तयारी गर्नुभएको हो। उहाँले राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। विभिन्न होल्डिङ सेन्टरमा रहेका बाढ़ी प्रभावित र पीड़ितसँग भेटघाट गरी गुनासो सुन्नुभएका राष्ट्रपति पौडेलले देशवासीका नाममा सम्बोधनको तयारी गर्नुभएको हो। सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले अकल्पनीय बाढ़ीका कारण भएको जनधनको क्षतिबारे आफूले देखेको अवस्था उल्लेख गर्दै खोज उद्धार राहत एवं पुनर्स्थापनाका लागि सरकार र सरकारवालाहरूलाई आग्रह गर्नुहुनेछ।
0: सभामुख डोल प्रसाद अरियालले प्राकृतिक विपदबाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार राहत तथा पुनर्स्थापनाका काम अघि बढ़ाउन तीनै तहका सरकारसँग आग्रह गर्नुभएको छ। धादिङको गल्छी स्थित भटेकोशी बाढ़ी प्रभावित क्षेत्रको अवलोकनपछि उहाँले विपदका बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूति गराउनु सरकारको पहिलो दायित्व भएको बताउनुभएको हो। सभामुख अरियालले बाढ़ीबाट विस्थापित परिवारलाई यथाशीघ्र सुरक्षित बसोबासको व्यवस्था मिलाउने गरी पुनर्स्थापनाका काम द्रुत गतिबाट अघि बढ़ाउन सरकारसँग समन्वय भइरहेको जानकारी दिनुभयो। राहत वितरणलाई न्यायोचित र व्यवस्थित बनाउन संघ प्रदेश र स्थानीय तहबीच समन्वय गरी एकद्वार प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। वास्तविक पीड़ितको पहिचान गरी सबै प्रभावित परिवारले समान रूपमा राहत पाउने व्यवस्था गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो।
1: परराष्ट्र मन्त्री शिशिर खनाल र मालदिव्सका विदेश मन्त्री इरुथिसाम एडम्बेस आज टेलिफोन वार्ता भएको छ। वार्ताक्रममा विदेश मन्त्री एडमले परराष्ट्र मन्त्री खनाललाई भटेकोशी बाढ़ीबाट भएको क्षतिप्रति मालदिव्स सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपाल प्रति एकबद्धता जनाउनु भएको छ। विपदको यस दुःखद घड़ीमा नेपाल सरकार र नेपाली जनताप्रति उहाँले गहिरो संवेदना र समर्थन गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैगरी परराष्ट्र मन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति एकबद्धता र समर्थन व्यक्त गरेकोमा आभार व्यक्त गर्नुभयो। टेलिफोन वार्ताक्रममा उहाँहरू बीच जलवायु परिवर्तनको जोखिममा रहेका दुवै देशले सामना गरेका साझा चुनौती र तिनका समाधान बारेमा छलफल भएको छ। उहाँहरूले क्षेत्रीय र बहुपक्षीय मंच मार्फत जलवायु न्यायको प्रवर्धनका पक्षमा अझ समन्वयसहित सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि रामिछानेलाई अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि टेलिफोन गरी थप सहयोगका लागि तयार रहेको बताउनु भएको थियो। यसअघि अमेरिकाले नेपाललाई 5 लाख अमेरिकी डलर नगद र 35 लाख डलर भन्दा बढ़ीको सहायता सामग्री सहयोग गर्ने घोषणा गरिसकेको छ। थाहा संसार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
3: मार्बल मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन भरको
5: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। दैलेखको नारायण नगरपालिका एक नमूना बस्ती फेरि पहिरोको उच्च जोखिममा परेको छ। लगातारको वर्षाका कारण बस्तीमा पहिरो जान थालेपछि 8 घर परिवारका 37 जना स्थानीय विस्थापित भएका छन्। पहिरोको जोखिम बढ़ेपछि लगत्तै जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनको कमाण्डमा खटिएको टोलीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी पीड़ितलाई उद्धार गरेको छ। विस्थापित 37 जनालाई सोही ओडामा रहेको तरकारी संकलन केन्द्रको भवनमा राखिएको छ। भिरालोमा रहेको 65 घरधुरीको यो बस्ती मा एउटा घर पुरिदा सिंगो बस्ती नै जोखिममा पर्ने अवस्था छ। नारायण नगरपालिका एकका वडा अध्यक्ष सन्देश श्रेष्ठले बस्तीको प्रत्यक्ष अनुगमन गरी प्रभावितसँग छलफल गरिरहेको जानकारी दिनुभयो।
1: विगत एक महिनादेखि झापा जिल्लाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर बसेका 22 हात्तीको समूह आज भारततर्फ फर्किएको छ। भारतबाट आएको हात्तीको ठूलो हुल आफ्नै प्राकृतिक वासतर्फ फर्किएपछि स्थानीयले ठूलो राहतको महसुस गरेका छन्। बच्चासहितका उक्त हात्तीको हुलले माउन्डाङी शान्तिनगर लगायतका क्षेत्रमा दैनिक जसो उपद्रव गर्दै आएका थिए। हात्तीले स्थानीय बासिन्दाका घर भत्काउने, खेतमा लह लह भएको धान खाइदिने, कुल्चिएर नष्ट गर्ने, सुपारीका बोट भाँचिदिने गरेपछि झापाका पूर्वी उत्तर क्षेत्रका बासिन्दा समस्यामा परेका थिए। वर्षेनी हात्तीको आक्रमणबाट त्यहाँका सर्वसाधारणले ज्यान गुमाउनुका साथै लाखौं रूपियाँ बराबरको अन्नबाली र धनमालको क्षति बेहोर्नु परेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानले स्ट्रेट अफ होर्मुज हुँदै आउट जाउट गर्न खोज्ने पानी जहाजलाई लक्षित गर्दै होर्मुज बाहिर नयाँ निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरेको जनाएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका नयाँ प्रमुख मोहसिन रेजाईले सरकारी संचार माध्यम मार्फत यस्तो जानकारी गराउनु भएको हो। उहाँका अनुसार आगामी केही दिन वा एक साताभित्र उक्त क्षेत्र घोषणा गरिनेछ। रेजाईका अनुसार निषेधित क्षेत्र अमेरिकी नौसैनिक नाकाबन्दीको सीमाबाट शुरू भएर स्ट्रेट अफ होर्मुजतर्फ फैलिनेछ, त्यसपछि फारसको खाड़ीतर्फ पनि विस्तार हुनेछ। उहाँले स्ट्रेट अफ होर्मुज पार गर्ने उद्देश्यले उक्त क्षेत्रमा प्रवेश गर्ने र पहिचान हुने कुनै पनि पानी जहाजलाई इरानको प्रतिबन्ध सूचीमा राखिने चेतावनी दिनुभयो। यद्यपि इरानले उक्त क्षेत्रको सीमा कहाँबाट शुरू हुने भनेर स्पष्ट जानकारी भने गराएको छैन। अमेरिकी नाकाबन्दी इरानी बन्दरगाहलाई लक्षित गर्दै इरानलाई तेल निर्यात गर्नबाट रोक्ने उद्देश्यले सञ्चालन भइरहेको बताइएको छ। वार्ता विफल भएपछि अमेरिकाले इरानमाथि थप आर्थिक दबाव सिर्जना गर्ने उपायहरू अघि बढ़ाएको छ।
1: अब खेल समाचार। नेपाल भलिबल लीग एनभीएलमा आज दुई खेल हुँदैछन्। पहिलो खेल मधेस वारियर्स र अन्नपूर्ण स्पाइकर्स किङ्स बीच हुँदैछ। उक्त खेल त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवडलमा अपरान्ह 4 बजे शुरू हुनेछ। जारी प्रतियोगितामा मधेस पहिलो जितको खोजीमा रहेको छ। आफ्नो तेस्रो खेल खेल्न लागेको मधेस अघिल्ला दुवै खेलमा पराजित भएको थियो। मधेस पहिलो खेलमा सगरमाथा स्मासर्ससँग र दोस्रो खेलमा काठमाडौँ रेड्ससँग पराजित भएको थियो। अन्नपूर्णले पनि आफ्नो तेस्रो खेल खेल्न लागेको हो। अन्नपूर्ण आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग 1-3 सेटले पराजित भएको थियो। आजको दोस्रो खेल सगरमाथा स्मार्सर्स र कर्णाली शिवराज बीच खेलिनेछ। उक्त खेल साँझ 7 बजे शुरू हुनेछ। यी दुवै टोलीले आफ्नो तेस्रो खेल खेल्न लागेका हुन्। सगरमाथा अघिल्ला दुई खेलमा विजयी भएको छ। सगरमाथाले आफ्नो पहिलो खेलमा मधेसलाई र दोस्रो खेलमा खप्तड फाकनसललाई हराएको थियो। कर्णालीले पनि अघिल्ला दुवै खेल जितेको छ। कर्णालीले आफ्नो पहिलो खेलमा अन्नपूर्णलाई 3-1 र दोस्रो खेलमा खप्तडलाई 3-0 सेटमा हराएको थियो। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: हेलिकप्टरले लैजानु पर्ने ठाउँ बाहेक अन्य स्थानमा राहत पुगेको सरकारको दावी। उद्धार कार्य जारी रहेको विपद प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर उप्रेतीको भनाई।
1: राष्ट्रपति पौडेलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उद्धार राहत र पुनर्स्थापनाका काम अघि बढ़ाउन तीनै तहका सरकारसँग सभामुख अर्यालको माग।
0: दैलेख सदरमुकामको नमूना बस्ती फेरि पहिरोको उच्च जोखिममा। झापाबाट 22 हात्तीको समूह भारततर्फ।
1: स्ट्रेट अफ होर्मुज नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी। निषेधित क्षेत्रमा प्रवेश गर्ने पानी जहाजलाई प्रतिबन्ध सूचीमा राखिने।
0: र नेपाल भलिबल लीग एनभीएलमा आज पनि दुई खेल हुँदै मधेस पहिलो जितको खोजीमा।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। दिनेश र जगत विदा हुन्छौ। नमस्कार।
6: 103.8 अन्तर्मनको आवाज।
7: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
8: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
7: दीक्षा ब्युटी पार्लर रे?
8: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
7: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
8: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
7: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
8: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
7: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
8: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
7: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
8: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
9: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
10: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
9: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
10: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
9: प्रोप्राइटर थान प्रकाश नेउपाने 98560 33878। प्रशान्त नेउपाने 98460 26925।
11: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
10: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
11: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
12: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
13: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
11: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
12: हाक्कैमा दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
14: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
11: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोप्राइटर हरिचन्द्र महत, मोबाइल 98235527763 र 98660 80715 र रामचन्द्र महत 98461 16878।
15: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
16: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
15: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, ठेकको चिन्ता लिनु भएको छ यो दिदीले।
17: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
15: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
14: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136।
19: ए आज पनि भात डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
20: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भो।
19: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो?
20: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो।
21: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
22: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856086507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
23: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
24: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
23: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
25: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोप्राइटर भोज बहादुर सुना
18: मोबाइल 9508535537 र 9806615809।
26: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
23: तपाईँको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसेलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
25: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9508535537।
18: आकर्षक सुनचाँदीको गहना नारीको चाहना।

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न बसन लोक सुशीलीको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमाज म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृङ्खलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 MHz जनतमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी म कार्यक्रम प्रस्तुता श्रिया गुरुङका रहेको हुनेछु र यहाँहरूसँग अब ठिक 4 बजेको टाइम चेकसम्म चाहिँ हामी साथमा रहनेछौँ भने श्रोता साथी आजको श्रृङ्खलामा रहेर नयाँ लोक भाकालाई कार्यक्रममा स्थान दिनेछौँ जुन चाहिँ हजारे मात्र बजारमा प्रकाशित भएको नयाँ अनि सुमधुर भाकाहरू रहनेछन् र सँगसँगै नयाँ नयाँ 30 भाकाहरूलाई पनि कार्यक्रममा स्थान दिन्छौँ भने कार्यक्रमको पहिलो साङ्गीतिक कोसेली सुरुवातको लागि 52 बाजे किन कसैको गीतको बोलमा सजिएको रमाइलो भाका राखिरहेको छु जसमा आवाज रहेको छ खेम सेन्चुरी अनि दीपिका बैम्ब मगरको भनी लय र सङ्गीत सजिएको छ खेम सेन्चुरीकोमा। स्वीकार्नुहोला सुमधुर भाकालाई।

हजुर साथी बन बजे किन कसैको गीतको बोलमा सजिएको सुमधुर भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र अहिलेको लागि भत्कारको लागि विष्णु माझीको आवाजमा सजिएको घरबार गीतको बोल राखिरहेको छु स्वीकार्नुहोला है त

हजुर श्रोत साथी, घरबाट गीतको बोलमा सजिएको सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। विष्णु माझीको आवाजमा सजिएको सुमधुर भाका रहेको थियो भने लय र संगीत सजिएको थियो सुन्दरमणि अधिकारीकोमा। निकै नै सुमधुर भाका रहेको थियो भने यहाँ सम्पूर्ण श्रोत साथीले पक्कै पनि कार्यक्रममा सुमधुर तीज भाकालाई सुन्नुभयो होला भन्दै श्रोत साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि आउँछ अर्को सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु। ठेक्यो बारी बादलले सुमधुर भाका रहेको छ, स्वीकार्नु होला है त।

أتشهد سعدي تشيكي باري ها بعد لولي قبول ما سجيت اسمه ده ما كاروي كتير يعني سامبورا شهد سعدي ठीक अनु भय होला भन्दै अहिलेको लागि भने गायिका फेरि पनि सुमधुर भाका राख्न तर्फतिर लागिरहेको छु तीस भाका रहेको छ नचाउन बढीलाई गीतको बोलमा सजिएको स्वीकार्नु होला है त

हजुर श्रोत साथी, नाचौन बरिले गीतको बोलमा सजिएको सुमधु भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र यहाँहरू सम्पूर्ण श्रोत साथीले स्वीकार्नु भयो होला भन्दै अहिलेको लागि भने छोरी त ज्वाइसँग मख बरिले गीतको बोललाई राखिरहेको छु, स्वीकार्नु होला है त।

हजुर श्रोता साथी छोरी त जयसँग म खबरीलाई गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र हाम्रो सम्पूर्ण श्रोता साथीहरूले पनि कार्यक्रममा स्वीकार्नु भयो होला भन्दै श्रोता साथीहरूको लागि पनि हामी कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौँ र छुटिनुपर्ने बेला पनि हाम्रो भइसकेको छ। रास रहेको छ सम्पूर्ण श्रोता साथीले कार्यक्रममा बुझाएको सुमधु भाकालाई सुनेर भरपूर मनोरञ्जन लिनुभयो होला र जाँदा जाँदै कार्यक्रममा भन्देऊ न आमा गीतको बोल राखिरहेको छु। सुमधु भाकालाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुत प्रिया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार।

0: 103.8 अन्तर्मन को आवाज।
1: ल किन हो हाम्रो दिदी त छोराको बर्थडे को दिनमा पनि खुशी देखिनुहुन्न त?
2: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो सारै चिन्ता भयो।
1: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
2: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
1: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनी स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
4: हेलो बा,
5: कति बन्यो घर? अनि ढलान भयो त?
6: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
5: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
6: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
1: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
3: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
1: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9191950630 र 9746780681।
7: अफिसबाट अमित सरको फोन।
8: पछि कल ब्याक गर्छु।
9: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
10: मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
11: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9956020279।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
12: स्टुडियो टाइम
13: अहिले दिउँसोको 4 बज्यो।
14: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9156095301।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: वरिष्ठ हडजोडनी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
3: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
6: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो
5: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
6: हो त है सामान लिन टाढा किन जानु पर्यो र
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
8: कस्मेटिक पार्लर तथा सिलौनाहरूको होलसेल विक्रेता
0: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461620
9: कहाँ जाने
10: सिधै मयम चिसापानीबाट काठमाडौँ काठमाडौँबाट
9: मयम चिसापानी अनि बीचमा नझर्ने
10: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
9: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
0: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461168 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363
11: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मिन बहादुर सुनार 98253919122 98058 र 98460976246
0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद कुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुङमाया पुन
12: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
0: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
12: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
12: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
12: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
12: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
13: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-592-162-593।
15: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
16: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
17: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065-590-065, मोबाइल 98-166-34-372।
18: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900
2: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
3: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ
2: घातक रोग जस्तै मुटु रोग मुटु को शल्यक्रिया कैंसर मृगौला रोग डायलिसिस मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ
3: सेवा लिने क्रम मा चाहिने जानकारी
2: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोष को नम्बर
3: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
2: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ
3: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778
4: सुवर्ण अवसर
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस वास्तुला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
4: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
5: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
4: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
5: पिनास नाकको एलर्जी नाकमा मासु पलाएको
4: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
5: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
4: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
5: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
4: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर्स सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
6: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
7: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
6: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पोस चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
7: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
5: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
8: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
5: प्रोप्राइटर रबिन थापा सम्पर्क 9056033398 र 9465610950
9: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ

0: सधैं झै यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
3: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
4: प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
1: र 9968168787।
6: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
7: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रू 25,000 रुपियाँ र प्रमाण पत्र
7: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र
6: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र
7: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
6: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोर प्रस्तुति
7: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार
6: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म
7: टिम दर्ता शुल्क 500 रुपियाँ
6: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 डोलेगौंडा बेपी चोक
7: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे
6: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4
7: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय
6: थप जानकारीको लागि सम्पर्क 9806681166 9841349304 र 9462626743।

0: कति राम्रे देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
0: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन सुप्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850557731 9806557731
3: 30 का गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
3: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार
4: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
3: द्वितीय पुरस्कार रु 15,000
4: तृतीय पुरस्कार रु 10,000
3: सान्तोना पुरस्कार रु 5,000
4: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
3: द्वितीय पुरस्कार 5,000
4: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
3: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
4: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9850609337
3: सुरेन्द्र श्रेष्ठ 9850636136
4: रविन्द्र राज पौडेल 9850662888
5: 103.8 अन्तर्मनको आवाज
6: स्टुडियो
7: अहिले साँझको 5 बज्यो
8: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
9: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
10: धोरबाराही हाइलाइट्स को साथ में
11: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
10: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 9841649304
12: राष्ट्रपति रामचन्द्र पौडेलले भोटेको
10: सम्पर्क 9841649304

भएको छ। भदौ 10 गते फोरेकोसी बाढीले पुर्याएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले आज राष्ट्रका नाममा विशेष सम्बोधन गर्नुभएको हो। सम्बोधनमा राष्ट्रपति पौडेलले यस प्राकृतिक प्रकोपलाई कहले लाग्दो र अकल्पनीय संज्ञा दिनुभएको छ। बाढी र पहिरोका कारण जनधनको क्षति हुनुका साथै सड़क पुल र जलविद्युत आयोजना जस्ता राष्ट्रका महत्वपूर्ण पूर्वाधारहरू ध्वस्त भएकोमा उहाँले गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले विपत्तिमा परेर ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप परिवारजनमा संवेदना व्यक्त गर्नुभएको छ। उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विभत्ताहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारले निर्देशन दिनुभएको छ। नेपालले आफ्नो भूमिमा रहेका हरेक विदेशी नागरिकलाई परिवारको सदस्य सरह मान्ने उल्लेख गर्दै उहाँले प्रभावित देशका सरकार तथा कूटनीतिक नियोगहरूसँग प्रभावकारी सम्मानवय भइरहेको जानकारी दिनुभएको हो। जोखिमपूर्ण अवस्थामा ज्यानको प्रवाह नगरिकन उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय प्रतिनिधि र स्वयंसेवकहरूको उच्च प्रशंसा गर्दै राष्ट्रपतिले उनीहरूको कार्यलाई नेपाली राष्ट्रिय चरित्रको उत्कृष्ट नमूनाका रूपमा चित्रण गर्नुभएको छ। उद्धार गरिएका नागरिकका लागि स्वच्छ खानेपानी, खाद्यान्न, औषधि र सुरक्षित आश्रयस्थलको सुनिश्चितता गर्न राष्ट्रपति पौडेलले जोड़ दिनुभएको हो। विपदको समयमा प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली र उपकरण सहित सहयोग गर्ने छिमेकी मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति राष्ट्रपतिले कृतज्ञता ज्ञापन गर्नुभएको हो। यसै सन्दर्भमा वहाँले हिमाली क्षेत्रको नाजुक परिस्थितिलाई विश्वव्यापी तापक्रम वृद्धिसँग जोड्दै अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायका लागि ठोस कदम चाल्न विश्व समुदायलाई आह्वान गर्नुभएको छ। राष्ट्रपति पौडेलले वर्तमान समय राजनैतिक विवाद वा एकअर्कालाई दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने बेला भएको बताउनु भएको हो। साथै भविष्यमा यस्ता जोखिम न्यूनीकरणका लागि नेपालको वर्तमान विकास मोडेलमाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता उहाँले औलाउनु भएको छ। नेपाली कांग्रेसले रसुवाको फोटेकोसी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई 1 करोड़ रूपियाँ आर्थिक सहयोग गरेको छ। पार्टी महामन्त्री प्रदीप पौडेल सहितको टोलीले आज सिंहदरबारमा अर्थमन्त्री डाक्टर सोनिम बागुलीलाई भेटेर सहयोग रकम हस्तान्तरण गर्नुभएको हो। भेटका क्रममा अर्थमन्त्री डाक्टर वाक्लेलाई बाढ़ी प्रभावित नागरिकको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेको महामन्त्री पौडेलले बताउनु भएको छ। भेटपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले बाढ़ीबाट क्षतिग्रस्त भएका जलविद्युत आयोजनाका सुरुङमा फँसेका नागरिकको अवस्थाबारे जानकारी गराउन सरकारको ध्यानकर्षण गराएको बताउनु भएको छ। नेपाली कांग्रेसको आगामी महाधिवेशनको तयारीसँगै तनहुँ क्षेत्र नम्बर 1 क्षेत्रीय सभापतिको सम्भावित उम्मेद्वारका रूपमा युवा नेता तथा संचारकर्मी नवीन राज पौडेलको नाम चर्चामा आउन थालेको छ। पत्रकारिता, राजनीति र सामाजिक क्षेत्रमा सक्रिय पौडेल पछिल्लो समय गाउँ फर्किएर स्थानीय स्तरमा केही गर्नुपर्छ भन्ने उद्देश्यसहित सामाजिक तथा राजनैतिक गतिविधिमा सक्रिय भएपछि उहाँको सम्भावित उम्मेद्वारले कांग्रेसभित्र चर्चा बढ़ाएको हो। करिब 25 वर्षदेखि पत्रकारितामा सक्रिय पौडेलले संचारकर्मीका रूपमा आफ्नो पहिचान बनाउनु भएको छ। उहाँ करिब 15 वर्षदेखि नेपाली कांग्रेस केन्द्रीय प्रचार प्रसार समितिको सदस्यका रूपमा समेत जिम्मेवारीमा रहेको बताएको छ। यसअघि कांग्रेस चितवनको जिल्ला सदस्यका रूपमा काम गरेका पौडेलले तनहु कांग्रेसका विभिन्न संगठनात्मक गतिविधिमा समेत योगदान पुर्याउँदै आउनु भएको छ। पछिल्ला निर्वाचनमा संगठन परिचालन तथा प्रचार प्रसारमा सक्रिय भूमिका निर्वाह गरेको उहाँ समर्थकहरूको दावी रहेको छ। गाउँ फर्किएपछि शिक्षा, सामाजिक सेवा तथा स्थानीय नागरिकका समस्या र आवश्यकताका विषयमा समेत पौडेलले चासो दिँदै आएको बताएको छ। कांग्रेस वृत्तमा पौडेललाई सभापति गगन थापा निकट नेताका रूपमा समेत चर्चा गर्ने गरिएको छ। युवालाई संगठनमा जोड्ने र क्षेत्र नम्बर 1 कांग्रेस संगठनलाई थप सक्रिय बनाउने नेतृत्वका रूपमा उहाँलाई अघि सार्नुपर्ने आवाज समेत उठ्न थालेको छ। रसुवा जिल्लाको सीमा क्षेत्र रसुवागढ़ी तथा

0: हाम्रो तटीय क्षेत्रमा भोटेकोसी नदीमा आएको भीषण बाढ़ीबाट भएको जतनको क्षतिप्रति गोर्खा नगरपालिकाले दुःख व्यक्त गर्दै राहतका लागि प्रधानमन्त्री राहत तथा उद्धार कोषमा 50 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाले बाढ़ीबाट प्रभावित नागरिक तथा मृतकका परिवारप्रति संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। बाढ़ी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नगरपालिकाले 50 लाख रूपियाँ प्रधानमन्त्री राहत तथा उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको हो। गोर्खा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एक देव खनालका अनुसार उक्त रकम जनप्रतिनिधि कर्मचारी तथा शिक्षकको केही दिनको पारिश्रमिकबाट संकलन गरिनेछ, जसमा नगर प्रमुखबाट 20,000, उपप्रमुखबाट 15,000, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यबाट 10,000 र वडा सदस्यबाट 5,000 रूपियाँ सहयोग गरिने भएको छ। नगरपालिकाभित्रका अधिकृत स्तरका कर्मचारीको 7 दिन, सहायक स्तरका कर्मचारीको 5 दिन र अन्य कर्मचारीको 2 दिन बराबरको पारिश्रमिक सहयोग गरिने निर्णय भएको छ। त्यसै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीतर्फ माध्यमिक, द्वितीय, साविक, उच्च माध्यमिक, निम्न माध्यमिक, प्रथम माध्यमिक, तृतीय, निम्न माध्यमिक, द्वितीय र प्राथमिक तृतीय तहका शिक्षकको 7 दिन तथा विद्यालय सहायक बाल विकास सहजकर्ता र विद्यालय सहयोगीको 2 दिनको पारिश्रमिक जम्मा गरिने नगरपालिकाले जनाएको छ। मुस्ताङमा सबै प्रजातिका स्याउ टिप्न शुरू भएको छ। एक साता अघिदेखि छिटो पाक्ने उच्च घनत्वका गाला, किरङ लगायतका स्याउ टिप्न शुरू गरेका कृषकले सोमबारदेखि रोइथाने प्रजाति अन्तर्गतका रेड रोयल गोल्डेन रिचा स्याउ बजारमा पछाउन थालेका छन्। बगैँचामा फलेका स्याउ पाक्न थालेपछि स्थानीय कृषक तथा व्यापारीहरू स्याउ टिप्न व्यस्त रहेका छन्। बोटमा स्याउ पाकेको र चाड पर्वको सिजन शुरू भएकाले व्यापारीले बगैँचा नै ठेक्कामा लिएर स्याउ खरिद गरिरहेका छन्। कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाएको छ। कार्यालयकी निमित्त प्रमुख बबिता नेपालीले उच्च घनत्वको स्याउ बजारसम्म पुगिसकेको अवस्थामा स्थानीय प्रजातिका स्याउ समेत भदौ महिनामै बजारमा पुग्ने बताउनु भएको छ। स्याङ्जाको वालिङ नगरपालिका एक खत्री खोलामा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्। भारतको तमिलनाडु प्रदेश गुलुमलाई खर भएका अन्दाजी 55 वर्षीय कुमार स्वामी पातली सोमबार बिहान स्थानीय कृष्ण प्रसाद ढकालको घरमा सुतिरहेको अवस्थामा मृत फेला परेका हुन्। प्रहरीका अनुसार कुमार स्वामी विगत 25 वर्षदेखि स्याङ्जाको भिरकोट नगरपालिका 4 स्थित छाङसाङदी मन्दिरमा साधुको रूपमा बस्दै आएका थिए। उनी अत्याधिक मादक पदार्थ अथवा रक्सी सेवन गर्ने गरेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएपछि वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले मुचुल्का लगायत प्रारम्भिक अनुसन्धानको काम सकेर सब पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाएको छ। मृतकका आफन्तलाई घटनाबारे जानकारी गराउने प्रक्रिया भइरहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभएको हो। रघुगंगा गाउँपालिका 7 मलाङमा पहिरोका कारण सड़क अवरोध भएको 3 महिना बितिसक्दा पनि सड़क खुलाउन सकिएको छैन। गत जेठ 19 गतेदेखि पहिरो खस्न थालेपछि अवरोध भएको सड़क अहिलेसम्म सञ्चालनमा ल्याउन नसकिएको हो। लामो समयदेखि सड़क सञ्चालनमा नआउँदा स्थानीयवासीलाई दैनिक आवाजावदेखि खाद्यान्न तथा अन्य आवश्यक सामग्री ढुवानीमा समेत समस्या भएको छ। जेठमा पहिरो खस्न थालेपछि केही समय पहिरो पन्छाएर सड़क सञ्चालन गर्ने प्रयास गरिए पनि ठूलो पहिरोले करिब 200 मिटर सड़क बगाएपछि सड़क पूर्ण रूपमा अवरोध भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनु भएको छ। मलाङमा सड़क बन्द भएपछि स्थानीयवासी पहिरोबाट जोखिम मलेर यात्रा गर्ने गरेका छन्। पहिरो पार गरेर रघुगंगा गाउँपालिका 7 का केही बस्ती, वडा नम्बर 8 का सबै बस्ती तथा त्यस क्षेत्रमा निर्माणधीन 3 वटा जलविद्युत आयोजनामा पुग्न पर्ने भएकाले स्थानीयवासी तथा जलविद्युत कम्पनीको दैनिकी प्रभावित भएको छ। पहिरोको कारण बिरामी, वृद्ध वृद्धा, बालबालिका तथा अत्यावश्यक कामका लागि आवाजावाज गर्नुपर्ने नागरिकलाई समस्या भएको रघुगंगा गाउँपालिका सातका वडा अध्यक्ष थक बहादुर पाइजाले बताउनु भएको छ। भाग अनुसार सड़क अवरोध हुँदा गाउँमा उत्पादित कृषि उपज बजारमा पुर्याउन र दैनिक उपभोग्य सामग्री गाउँसम्म लैजान समेत समस्या भएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमल सिन्हाका अनुसार सड़क खुलाउने प्रयास हुँदै आए पनि पहिरोको भूगोल जोखिमयुक्त हुनका साथै वर्षायाममा लगातार पहिरो छर्ने भएकाले सड़क सञ्चालनमा ल्याउन कठिनाई भएको हो। भोटेकोसीको बाढ़ी पहिरोपछि स्याङ्जाका सम्पर्कविहीन 8 जनाका परिवारबाट डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको छ। बाढ़ी पहिरो गएको लामो समयसम्म पनि 8 जना सम्पर्कमा नआएपछि परिवारका सदस्यले डीएनए परीक्षणका लागि रगतको नमूना दिएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। भोटेकोसीको बाढ़ी पहिरोपछि भिरकोट नगरपालिका 5 पकानका 70 वर्षीय कृष्ण आर्य र वहाँकी श्रीमती राधा आर्यल गोसाईकुण्ड जाने क्रममा नुवाकोटको बच्चारबाट सम्पर्कविहीन हुनुभएको थियो। यस्तै कालीगण्डकी गाउँपालिका 7 ताप्रे बेसीका गुरूदत्त पाण्डे सोही वडाका नुवाकोटको मैलुङ हाइड्रो पावरमा कार्यरत 30 वर्षीय अमलदार रोहन राणा चाबकोट नगरपालिका 10 का दिनामनी पंगेनी वालिङ नगरपालिका 14 घर भई इराका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक समबहादुर थापा भिरकोट नगरपालिका 2 का नेपाली सेनाका 31 वर्षीय गणेश कार्की र कालीगण्डकी गाउँपालिका 3 का 52 वर्षीय तिलक राणा सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन मध्ये वालिङका सम्बहादुर थापा र भिरकोटका गणेश कार्कीका परिवारबाट जिल्ला प्रहरी कार्यालयमा डीएनए परीक्षणका लागि रगतको संकलन गरिएको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 18.07 अंकले बढ़ेर 2560.84 बिन्दुमा पुगेको छ। यस्तै लगातार 4 कारोबार दिन बढ़ेको हो। आज फाइनेन्स र व्यापार बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा निर्जीवन बीमा समूह 2% भन्दा धेरैले उकालो लागेको छ। आज 195 वटा कम्पनीको शेयर बढ़ेकोमा 79 वटाको घटेको छ। 4 वटा कम्पनीको शेयर भने खटबर भएको छैन। आज प्योर इन्जिनियरिङको शेयर 15% बढ़ेको छ। सम्पर्कमा बजार बढ़ेको दिन सिन्धु विकास बैंक र जानकी फाइनान्सको शेयर 15% घटेको छ। आज नेप्सोसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको बिहिबार 3.46 अर्ब कारोबार भएकोमा आज 352 वटा कम्पनीका 92,98,000 कित्त शेयर 3.83 अर्ब रूपियाँमा किनबेच भएको छ। साँझ 5 बजेको ठोरबुरा हेलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचादी पसल, धुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुवेदा चार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9864-78528 र 9908-16142।
4: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
6: कहाँ?
5: गण्डकी मेडिकल हल।
7: हो, गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
7: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0635903669, मोबाइल 9840826926।
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
8: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
9: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटिएल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
8: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
9: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
8: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौँ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
7: फोन बजार सिद्धार्थ बैङ्क र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
10: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
11: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
12: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
11: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
12: त्यसो भए कहाँ जाने त कान्छा?
11: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
12: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
5: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
12: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुलेगौडा, आफ्नै निवासमा।
4: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855411445 र 9855420445।
13: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
14: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन,
2: हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
11: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
13: खाक्कैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
12: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
9: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 9835527763 र 9860715
11: र रामचन्द्र महत 9461616878
6: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो?
1: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोभे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यातिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: पाइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
6: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
5: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
6: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
5: फोन नम्बर 0564143121,
6: मोबाइल 9805678634 र 9701105090।
7: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
8: म्याडम, धुम्रपान भनेको के हो?
7: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
8: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखि? म्याडम,
7: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
8: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
7: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
9: आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
10: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउँ न
9: दीक्षा ब्युटी पार्लर रे
10: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
9: हो र त्यस्तो के हुन्छ र त्यहाँ
10: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
9: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
10: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने
9: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
10: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
9: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
10: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र सुकला गण्डकी नगरपालिका 2 कोत्रे तनहु प्रोप्राइटर निशा लामा सम्पर्क 97090334335
11: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9821653507। साइनचेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
3: भोटेको शिवबाडीबाट प्रभावित 13,500 को उद्धार, करिब 5,000 अझै सम्पर्क विहीन।
4: विपत्तिको 13 दिनमा राष्ट्रपति पौडेलको सम्बोधन, बढ्दो विश्वव्यापी तापक्रमबाट उत्पन्न जोखिम प्रति गम्भीर हुन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह।
3: मनास्लु तथा लार्के पास पदमार्गमा पदयात्रा नगर्न स्थानीय प्रशासनको आग्रह। सुनसरीको कोशी गाउँपालिका 6 का एक युवकको चट्याङ लागेर ज्यान गयो।
4: रूसमा हिम पहिरोमा परिएका र पर्वतारोहीको ज्यान गयो, 6 जना घाइते, कठिन भूभागका कारण उद्धारमा समस्या।
3: र एनपीएलको टेलिभिजन र ओटीटी प्रसारण अधिकार 32 करोडमा बिक्री।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। यो सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट।

0: प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म 13,396 जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार गरिएका मध्ये 3,533 जना रसुवा, नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा सुरक्षित रूपमा आश्रय लिइरहेका छन्। बाढ़ीपछि हालसम्म 1,355 जनाको शव फेला परेको छ भने 4,996 जना अझै सम्पर्कविहीन छन्। तीमध्ये 98 शवको शनाखत भए आफन्तलाई बुझाइएको छ। बाढ़ीपछि घाइते तथा प्रभावित गरी हालसम्म 6,672 जनाले उपचार सेवा लिएका प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। उहाँका अनुसार विभिन्न अस्पतालमा उपचाररत 323 मध्ये 228 जना डिस्चार्ज भएका छन्। त्यस्तै नेपाली सेनाबाट 3,379 जना र सशस्त्र प्रहरीबाट 2,970 जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्। त्रिभुवन शिक्षण अस्पताल महारगंजमा मात्रै एक भारतीय नागरिक सहित 21 घाइतेको उपचार भइरहेको छ। अस्पतालका प्रवक्ता डाक्टर गोपाल सेनाईले अस्पतालमा ल्याइएका 81 घाइते मध्ये हाल भारतीय नागरिक नवलेश शर्मा सहित 21 जना नेपाली नागरिकको उपचार भइरहेको हो। सिलचर अस्पतालबाट हालसम्म उपचार गरेर 55 जना डिस्चार्ज भएका छन्। 4 जना अस्पतालमा आएर अन्य अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो। ती अस्पतालमा ल्याइएका मध्ये शिक्षण अस्पतालमा ल्याइएका मध्ये 25 वर्षीय कुशल मगरको उपचारको क्रममा मृत्यु भएको थियो।
1: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था र बढ्दो विश्वव्यापी तापक्रमबाट उत्पन्न जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर हुन आग्रह गर्नुभएको छ। आज राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय समुदायका मित्र राष्ट्रलाई नेपाल लगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न र जलवायु न्याय सुनिश्चित गर्न ठोस तथा प्रभावकारी कदम चाल्न आह्वान गर्नुभएको हो। राष्ट्रपति पौडेलले नेपालले विगतमा भूकम्प, बाढ़ी, पहिरो, महामारी लगायत विभिन्न विपत्तिको सामना गर्दै आएको स्मरण समेत गराउनुभयो। प्रत्येक पटक नेपाली जनताले असाधारण साहस, धैर्य, संयम र अदम्य दृढताका साथ कठिन परिस्थितिको सामना गरेको उहाँको भनाई थियो। उहाँले विपत्तिको यस कठिन घड़ीमा सम्पूर्ण राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघ संस्था, निजी क्षेत्र, व्यवसायी समुदाय तथा सम्पूर्ण नागरिकलाई एकताबद्ध भएर उभिन आह्वान गर्नुभयो। उहाँले अहिलेको समय पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको समेत भएको बताउनुभयो। उहाँले विपत्तिपछि पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा अघि बढ़दा नेपालको विकास मोडेलमाथि समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो।
0: राष्ट्रिय मानवाधिकार आयोगले बाढ़ीबाट अति प्रभावित रसुवा र नुवाकोटका नागरिकको आधारभूत मानवाधिकार संरक्षण गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ। आयोगका सदस्य डाक्टर लिली थापाको नेतृत्वमा गएको उच्चस्तरीय अनुगमन टोलीले दुई जिल्लाका बाढ़ी प्रभावितको मानवाधिकारको अवस्थाबारे स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा बाढ़ीबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको र प्रभावित क्षेत्रमा खानेपानी, विद्युत र स्वास्थ्य सेवाको अभाव रहेको पाइएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता एवं सहसचिव टीकाराम पोखरेलले आज विज्ञप्ति मार्फत प्रभावित नागरिकको आधारभूत मानवाधिकार संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरिएको छ। त्यस्तै उद्धार कार्यमा विज्ञ जनशक्तिको अभाव, सुरक्षाकर्मीको संख्या न्यून हुनु, उद्धार सामग्रीको कमी हुनु र सर्वसाधारणको आवजातमा समस्या रहेको पनि अनुगमनका क्रममा पाइएको आयोगले जनाएको छ। आयोगले बाढ़ीबाट रसुवा र नुवाकोटमा आधारभूत आवश्यकताका भौतिक संरचनामा क्षति पुगेकाले खानेपानी, विद्युत र स्वास्थ्य सेवा जस्ता आधारभूत सेवा नियमित सञ्चालन गर्न आग्रह गरेको छ। साथै आयोगले प्राविधिक विज्ञ सहितको टोलीको व्यवस्था गरी तत्काल परिचालन गर्न पनि सरकारलाई भनेको छ।
1: बागमती प्रदेश सरकारले भटेकोशी बाढ़ीबाट विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोबासको व्यवस्थापन गर्न बजेट उपलब्ध गराउने भएको छ। आज ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री किरण थापा मगरले बाढ़ीबाट विस्थापित नागरिकको खाद्यान्न तथा बसोबासका लागि प्रादेशिक विपद व्यवस्थापन कोषबाट बजेट र सामग्री उपलब्ध गराउने जानकारी दिनुभएको हो। उहाँले विपदपछिको खोज तथा उद्धार र राहत वितरणको सम्बन्धमा संघ प्रदेश र स्थानीय सरकार बीच स्पष्ट कार्य विभाजन र आपसी समन्वय गर्ने सहमति भएको पनि बताउनुभयो। सोही अनुसार प्रदेश सरकारले बाढ़ी प्रभावित नागरिकको खोज, उद्धार र राहत

0: सब व्यवस्थापनमा संघीय सरकारलाई सहजीकरण गरिरहेको उहाँको भनाइ छ। मुख्यमन्त्री थापाले बाढ़ीमा परि अभिभावक गुमाएका बालबालिकालाई प्रदेश सरकारले संचालन गरेका आवासीय विद्यालयहरूमा कक्षा 12 सम्मको पढ़ाईको सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय गरेको पनि बताउनुभयो।
1: सुनसरीको कोशी गाउँपालिका 6 लाही टोलका एक युवकलाई चट्याङ लागेर मृत्यु भएको छ। आज बिहान भैंसी चराउन गएका बेला पानीसँगै परेको चट्याङ लागेर कोशी गाउँपालिका 6का 26 वर्षीय पप्पु यादवको घटनास्थलमा मृत्यु भएको हो। मृतक यादवको शव जिल्ला अस्पताल इनरुवामा पोस्टमार्टम गरिएको थियो।
0: जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु तथा लार्केपास पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ। चुम्नुम्री गाउँपालिका 4 नामरूङ स्थित थेराङ खोलामा आएको बाढ़ीले दुईवटा पुल बगाएपछि मनास्लु तथा लार्केपास पदमार्गमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको हो। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माले आज सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म मनास्लु पदमार्ग अथवा लार्केपास पदमार्गमा यात्रा नगर्न नगराउन आग्रह गर्नुभएको हो। आज थेराङ खोलामा आएको बाढ़ीले चुम्नुम्री गाउँपालिका 4 र वडा नम्बर 2 जोड्ने फलामे पुल बगाएको छ। यस्तै गाउँपालिकाबाट नामरूङ जंगल जाने बुढ़ी गण्डकी नदीमाथिको झुलंगे पुल समेत बाढ़ीले बगाएको छ। पुल बगाएपछि उक्त क्षेत्रमा आवत जावत जोखिमपूर्ण बनेको जनाउँदै प्रशासनले मनास्लु वा लार्केपास पदयात्राको तयारीमा रहेका तथा यात्रामा रहेका सबै पदयात्रीलाई अर्को सूचना जारी नभएसम्मका लागि पदयात्रा नगर्न आग्रह गरेको छ।
1: थाहा संसार नेटवर्कमा भोटेकोशी बाढ़ीबारे जथाभावी भिडियो पोस्ट गर्नेहरू धमाधम पक्राउ पर्दै लगायतका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन गर्छ।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। भोटेकोशी बाढ़ीबारे अपमानजनक भिडियो बनाएर सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवा पक्राउ परेका छन्। प्रहरीको साइबर ब्यूरोले बाढ़ी पीड़ितको अपमान गरेर भिडियो बनाउने बैतडी सुनरिया गाउँपालिका 7 घर भई काठमाडौँको बलम्बु बस्ने 24 वर्षीय वीरेन्द्र मडैले पक्राउ गरी आज सार्वजनिक गरेको हो। विभिन्न जात जातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुशी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेकाले उनलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिनुभयो। उनी विरूद्ध जिल्ला अदालत काठमाडौँबाट विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुरमा म्याथप गरी अनुसन्धान थालिएको छ।
1: धनुषामा प्रहरीले 197 ग्राम लागू औषध खैरो हिरोइन सहित दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले आज बिहान धनुषाको मिथिला नगरपालिका 2 नक्टा भीच स्थित जनकपुर ढल्केवर सड़क खण्डबाट सबैलाग नगरपालिका 10 खरियानी टोलका 34 वर्षीय राकेश चमार र भारतको मधुबनी जिल्ला कमलाबारीपुरी 13 निवासी 27 वर्षीय संजीत कुमार रामलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको J956 नम्बरको मोटरसाइकल रोकेर चेक जाँच गर्दा उक्त पदार्थ फेला परेको हो। पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान थालिएको छ।
0: शेयर बजारमा आज नेप्से परिसूचक 18.07 अंक बढ़ेर 2560 को बिन्दुमा कायम भएको छ। नेप्सेसँगै आज कारोबार रकम पनि बढ़ेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहिबार 3,46 करोड़ रूपियाँको शेयर खरिद बिक्री भएको बजारमा आज 3,83 करोड़ रूपियाँको शेयर कारोबार भएको छ। 13 उपसमूह मध्ये आज 11 उपसमूहको परिसूचक बढ़ेको छ भने 2 उपसमूहको परिसूचक घटेको छ। यसअघि घटेको निर्जीवन बीमा उपसमूहको परिसूचक आज सर्वाधिक 2.05% बढ़ेको छ। त्यस्तै बैंकिङ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक 1% भन्दा बढ़ी बढ़ेको छ। वित्त र व्यापार उपसमूहको परिसूचक भने आज सामान्य अंक घटेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। रूसमा आएको हिम पहिरोमा परेर 11 जनाको मृत्यु भएको छ। त्यो घटनामा 6 जना घाइते भएका छन्। रूसको उत्तरी काकेसस स्थित काबार डिनो बालकारिया क्षेत्रमा पर्वतारोहीको समूह हिम पहिरोमा परेको स्थानीय आपतकालीन सेवाले जानकारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। माउन्ट मिजिर्गीमा गएको हिम पहिरोमा 33 जना पर्वतारोहीको समूह बगेको थियो। आज बिहानसम्म 10 जना पर्वतारोही आफै पहाड़बाट तल झरेका थिए भने 6 जनाको अवस्था अझै अज्ञात रहेको आपतकालीन सेवाले जनाएको छ। खोज तथा उद्धारमा 50 भन्दा बढ़ी आपतकालीन कर्मचारी खटिएका छन्। तर कठिन भूभाग र थप हिम पहिरोको जोखिमको कारण उद्धारमा समस्या भएको छ। माउन्ट मिजिर्गीको पश्चिमी शिखर 5,047 मिटर अग्लो छ भने पूर्वी शिखर 4,927 मिटर अग्लो छ। यो काकेसस क्षेत्रका 5,000 मिटर भन्दा अग्ला 12 हिमाल मध्ये एक हो। काकेसस पर्वतारोहणका लागि लोकप्रिय क्षेत्र मानिन्छ।
0: अब खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि नेपाल क्रिकेट संघ क्यानले टेलिभिजन र ओटीटी प्रसारण अधिकार कुल 32,68,00,000 बिक्री गरेको छ। क्यानका सचिव पारस खड्काले आज जारी गरेको विज्ञप्ति अनुसार एनपीएलको विश्वव्यापी ओटीटी अधिकार खरिद अधिकार 18,04,00,000 रूपियाँको बोलपत्र पेश गरेको नेट टीभीले प्राप्त गरेको छ। यसै गरी नेपालभित्रको टेलिभिजन अधिकार हिमालयन टेलिभिजनले प्राप्त गरेको छ। क्यानका अनुसार हिमालयन टीभीले 14,64,00,000 रूपियाँको बोलपत्र पेश गरेको थियो। यस्तै एनपीएलको प्रत्येक खेलको टिकटिङ अधिकार ई सेवाले प्राप्त गरेको छ। क्यानले जनाए अनुसार ई सेवाले पेश गरेको 85,00,000 रूपियाँको बोलपत्र पास भएको थियो। टिकट बिक्रीबाट भएको आमदानीको 95% रकम क्यानले पाउनेछ भने सेवा प्रदान गरे बापत ई सेवाले 5% रकम प्राप्त गर्ने जनाइएको छ। एनपीएल आगामी कार्तिक 9 देखि मंगसिर 5 गतेसम्म चल्नेछ।
1: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: भोटेकोशी बाढ़ीबाट प्रभावित 13,500 को उद्धार, करिब 5,000 अझै सम्पर्क विहीन।
1: विपत्तिको 13 दिनमा राष्ट्रपति पौडेलको सम्बोधन। बढ़दो विश्वव्यापी तापक्रमबाट उत्पन्न जोखिम प्रति गम्भीर हुन अन्तर्राष्ट्रिय समुदायलाई अपील।
0: मनास्लु तथा लार्केपास पदमार्गमा पदयात्रा नगर्न स्थानीय प्रशासनको आग्रह। सुनसरीको कोशी गाउँपालिका 6 का एक युवकको चट्याङ लागेर मृत्यु।
1: रूसमा हिम पहिरोमा परि 11 पर्वतारोहीको ज्यान गयो, 6 जना घाइते। कठिन भूभागका कारण उद्धारमा समस्या।
0: र एनपीएलको टेलिभिजन र ओटीटी प्रसारण अधिकार 32 करोड़मा बिक्री।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत विदा हुन्छौ। नमस्कार।
6: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
7: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
8: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
6: खाकैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो। पालो पाएन भने बर्बाद।
9: हामी कहाँ स्थानीय उत्पादन सहित का स्वादिष्ट खाना का परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
10: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98235527763 र 98660815
11: र रामचन्द्र महत 98461168।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063613195 र 98467153368।
13: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
14: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
15: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 98568783002 र 98460783002।

0: connect your dream, connect your future. Stay, connect your heart.
1: Connect Australian education and visa services. Shukla Gandaki Char Tulegora, Wa in Department Bowen Sunday, Mobile, Antanabe Pansati, Botis Sarsi, Tiranabe, Ro Antanabe Pansati, Artis Shunya Tirata.
2: कान्छे भोलि घर पूजा गर्नुपर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
3: हस् मम्मी नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
2: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
3: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
4: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
4: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9468683522
6: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
7: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
6: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भयो खेरको चिन्ता लिनु भएको छ यो दिदीले
8: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
8: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
3: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
2: ए हो र, ल त ल,
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9850621692।
5: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
6: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
6: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
5: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
6: सान्त्वन पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
5: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
6: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार,
5: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म,
6: टिम दर्ता शुल्क 500 रुपियाँ।
5: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौडा बेपी चोक,
6: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे,
5: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4,
6: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
5: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9842626743।

0: आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि सिबिआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
1: ए ल ल,
2: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98460 56999 छ।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
9: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
8: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
0: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा। विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 98253919122, 98058 28008 र 98460970246।
10: तीसका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
5: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
10: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
5: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
10: द्वितीय पुरस्कार रु 15,000,
5: तृतीय पुरस्कार रु 10,000,
10: सान्त्वना पुरस्कार रु 5,000।
5: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
10: द्वितीय पुरस्कार 5,000
5: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7।
10: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
5: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 98560 31937,
10: सुरेन्द्र श्रेष्ठ 98560 36136,
5: रविन्द्र राज पौडेल 98560 62888।
11: नमस्ते, अहिले टप डोल्पालाई सिन्दै हुनुहुन्छ।

0: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुस्तिक, जापुस्तिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9814533305।
3: मम्मी भोक लाग्यो, खाजा खाऊँ न?
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
3: हस् मम्मी।
4: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
4: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
4: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
5: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
6: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
1: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
7: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
5: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
8: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
9: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
8: हो र, कहाँ छ र त्यस्तो?
9: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
10: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
10: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479760।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
1: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न।
11: जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
12: यो बाटो पनि कहिले बन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
11: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
13: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860-73-73-10 र 9961-53-507
14: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
15: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
14: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
15: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
14: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
15: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
14: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
15: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
14: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
15: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
14: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
15: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
16: सिधै मयाम चिसापानीबाट काठमाडौँबाट
17: मयाम चिसापानी अनि बिचमा नझर्ने
16: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोच्ने महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
17: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
15: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825-52663
18: This is Radio Dhorbarahi 103.8 MHz.

0: लौ आयो खुशीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
2: हेलो बा,
3: कति बन्यो घर? अनि ढलान भयो त?
4: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
3: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
4: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
5: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
6: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
5: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9811956630 र 9746780681।
7: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
8: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
0: धोरबाराही हाइलाइट्सको साथमा
6: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841493004।
9: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। ढोरबाराही हाइलाइट्सको शुरूमा आजका प्रमुख समाचारहरू सुन्नुहोस्। कठिन घड़ीमा देशवासीलाई संयम रहँदै एकताबद्ध हुन राष्ट्रपति पौजेलको आह्वान। अन्तर्राष्ट्रिय मंचमा जलवायु न्यायका लागि ठोस कदम चाल्न विश्व समुदायलाई आग्रह। प्रदेश जिल्ला र स्थानीय तहमा विपदबारे काम गर्न सर्वदलीय संयन्त्र बनाउन सबै राजनैतिक दलहरू तयार। सुरुङमा 121 जना मात्रै फँसेको नेपाली सेनाको प्रस्तोक्ति। विपद प्रभावितहरूको आधारभूत मानवाधिकार संरक्षण गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। राहत वितरणमा पीड़ितको सम्मान र गोपनीयता कायम गर्न परिषदको अनुरोध। भारतमा क्यान्सर पत्ता लगाउन कुकुर र एआईको सहकार्यबाट प्रयास गरिने। अस्ट्रियामा 14 वर्ष मुनिका छात्रालाई टाउको छोप्ने कपड़ा लगाउन प्रतिबन्ध लगाउने कानून लागू। र एनबीएलमा अन्नपूर्ण स्पाइकर किङ्सको लगातार दोस्रो जित, मधेस वरियर्सलाई 3-1 सेटमा पराजित गर्न सफल। अब पूरा समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढ़ीबाट सृजित कठिन घड़ीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ। भदौको 10 गते भोटेकोशी बाढ़ीले पुर्याएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले आज राष्ट्रको नाममा विशेष सम्बोधन गर्नुभएको हो। सम्बोधनमा राष्ट्रपति पौडेलले यस प्राकृतिक प्रकोपलाई कहाली लाग्दो र अकल्पनीय संज्ञा दिनुभएको छ। बाढ़ी र पहिरोका कारणले जनधनको क्षति ठूलो हुनुका साथै सड़क पुल र जलविद्युत आयोजना जस्ता राष्ट्रका महत्वपूर्ण पूर्वाधारहरू ध्वस्त भएकोमा उहाँले गम्भीर चिन्ता प्रकट गर्नुभयो। राष्ट्रपति पौडेलले विपत्तिमा परेर ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै शोक सहनीय क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले आज राष्ट्रको नाममा विशेष सम्बोधन गर्नुभएको हो। सम्बोधनमा राष्ट्रपति पौडेलले यस प्राकृतिक प्रकोपलाई कहाली लाग्दो र अकल्पनीय संज्ञा दिनुभएको छ।

अरेको खोजी र उद्धार कार्यलाई तीव्रता दिन सरकारलाई निर्देशन दिनुभयो। नेपालले आफ्नो भूमिका रहेका हरेक विदेशी नागरिकलाई सरकारको सदस्य सरह मान्ने उल्लेख गर्दै उहाँले प्रभावित देशको सरकार र कूटनीतिक नियोगहरूसँग प्रभावकारी समन्वय भइरहेको बताउनु भएको छ। नेपाली सेनाले रसुवा बाढ़ीका कारणले भोटे कोशी तथा त्रिशुली नदी क्षेत्रमा रहेका जलविद्युत आयोजनाका सुरुङमा 121 जना मात्रै फँसेको बताएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजना गरिएको कार्यक्रममा सेनाका सहायक रथी सुभाषचन्द्र थापाले यो जानकारी दिनुभएको हो। उहाँका अनुसार रसुवा गढ़ीमा 5, लाङटाङमा 7, सिडिएमएमा 7, माथिल्लो त्रिशुली 1 झण्डै 50, त्रिशुली 3A 42 गरेर 121 जना सुरुङभित्र रहेका छन्। त्रिशुली 3B हराएका सबै व्यक्ति सुरुङभित्र प्रवेश गरेका व्यक्ति नभएको सहायक रथी थापाले बताउनुभयो। विभिन्न परियोजनाको काम गर्ने 900 जना भन्दा धेरै सम्पर्कविहीन भएका छन् भन्ने पनि ती सबै सुरुङभित्र नरहेको उहाँको भनाइरहेको छ। सुरुङ पूर्ण रूपमा नछोडिएसम्म सुरुङभित्र फँसेका व्यक्तिको खोजी चलिरहने सेनाले जनाएको छ। खोजी र उद्धारसँगै सेनाले पुननिर्माण र पुनर्स्थापनाको काम पनि सँगसँगै अगाडि बढ़ाएको छ। प्रदेश जिल्ला र स्थानीय तहमा विपदबारे काम गर्न सर्वदलीय संयन्त्र बनाउन सकिने भएको छ। यसका लागि सबै राजनीतिक दलहरू तयार भएको र यसबारेमा सन्देश प्रवाह भइसकेको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरियलले जानकारी दिनुभयो। विपद पछाडिको अवस्थामा सरकारसँगै काम गर्ने गरी सर्वदलीय संयन्त्र बनाउने निर्णय 11 भदौमा भएको थियो। भदौको 10 गते विनाशकारी बाढ़ी गयो। भोलिपल्टै राष्ट्रपति सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभयो। राष्ट्रपा, कांग्रेस, नेकपा, एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा, जसपा र जनमत पार्टीका शीर्ष नेताहरू उपस्थित उक्त बैठकले 10 बुधे संकल्प गरेको छ, जसको बुधा नम्बर 10 दीर्घकालीन समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने विषय पनि उल्लेख भएको छ। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउने अरूमध्ये आलसम्म 98 जनाको शव मात्रै परिवारलाई हस्तान्तरण गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आज साँझ 6 बजेसम्म 98 जनाको शव परिवारलाई हस्तान्तरण गरिएको जनाएको छ। अन्य शव शनाखत हुन सकेको छैन। हालसम्म भोटेकोशी बाढ़ीमा ज्यान गुमाएका 1356 जनाको शव भेटिएको छ। सबैभन्दा बढ़ी चितवनमा 363 शव भेटिएका थिए। त्यस्तै रसुवामा 169, नुवाकोटमा 197, धादिङमा 70, गोर्खाममा 75, तनहुँमा 38, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 221 शव फेला परेको प्राधिकरणले जनाएको छ। बाढ़ीमा परेर हालसम्म 4994 जना सम्पर्कविहीन रहेका छन्। सबैभन्दा बढ़ी नुवाकोटमा 2340 जना सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले प्राधिकरणलाई जानकारी दिएको छ। सम्पर्कविहीन हुने मध्ये 587 जना विदेशी नागरिक रहेका छन्। त्यस्तै 100 जना सुरक्षाकर्मी पनि सम्पर्कविहीन भएका छन्। यस्तै जलविद्युत आयोजनाहरूमा हराएका कर्मचारी र मजदूरको खोजी पनि भइरहेको छ। भोटेकोशी नदीमा रहेको विभिन्न जलविद्युत आयोजनामा नेपाली र विदेशी उद्धारकर्ता खोजीमा जुटिरहेका छन्। राष्ट्रिय मानवाधिकार आयोगले विपद प्रभावितहरूको आधारभूत मानवाधिकार संरक्षण गर्न आग्रह गरेको छ। भदौको 10 गतेको बाढ़ीबाट प्रभावितहरूको मानवाधिकारको अवस्थाका बारेमा आयोगका सदस्य लिली थापाको नेतृत्वमा गएको उच्चस्तरीय अनुगमन टोलीले रसुवा र नुवाकोट जिल्लाको स्थलगत अनुगमन गरेको थियो। अनुगमन पछाडि आयोगले यस्तो आग्रह गरेको हो। अनुगमनका क्रममा बाढ़ीबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको, प्रभावित क्षेत्रमा खानेपानी, बिजुली, स्वास्थ्य सेवाको अभाव देखिएको, उद्धार कार्यमा विज्ञहरूको अभाव रहेको आयोगले जनाएको छ। सुरक्षाकर्मीहरूको संख्या न्यून रहेको, उद्धार सामग्रीको कमी रहेको, सर्वसाधारणको आवत जावतमा समस्या देखिएको लगायतका समस्याहरू आयोगको अनुगमनका क्रममा पाइएको जनाइएको छ।
यसैबीच समाज कल्याण परिषदले भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार राहत र मानवीय सहयोगका क्रममा पीड़ितको आत्मसम्मान मर्यादा र गोपनीयताको सम्मान गर्न सामाजिक संघ संस्था तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ। राहत र मानवीय सामग्री वितरण गर्दा आचार संहिता पूर्ण रूपमा पालना गर्न र पीड़ितको पीड़ा थपिने गरेर उनीहरूको अनुमति बिना फोटो र भिडियो नखिच्न परिषदले अनुरोध गरेको हो।

0: परिषदले पीड़ितको अनुमति बिना व्यक्तिगत फोटो भिडियो र धार्मिक र व्यावसायिक प्रकृतिका फोटो लोगो संकेत र प्रचारात्मक सामग्री राखेर रा प्रकाशन र प्रसारण नगर्न पनि सामाजिक संघ संस्था लगायत सबै पक्षलाई आग्रह गरेको छ। परिषदले विपदको समयमा मानवीय सहयोगका गतिविधि सञ्चालन गर्दा पीड़ितको सम्मान मर्यादा र गोपनीयतालाई प्राथमिकतामा राख्न सम्बन्धित सबैमा अनुरोध गरेको छ। परिषदको वेबसाइटमा पनि बाढ़ी प्रभावित क्षेत्रमा उद्धार राहत र पुनर्स्थापना सम्बन्धी आवश्यक सूचना प्रकाशन गरिएको छ। परिषदले 10 भदौमा नेपाल चीन सीमास्थित भोटेकोशी लेन्दे खुल्लामा आएको बाढ़ीका कारणले रसुवा नुवाकोट र धादिङ लगायत विभिन्न जिल्ला प्रभावित भएको र ती प्रभावित नागरिकको उद्धार राहत वितरण र मानवीय सहयोग भइरहेको जानकारी दिएको छ। नेपाली कांग्रेसले रसुवाको भोटेकोशी बाढ़ी प्रभावित नागरिकको उद्धार र राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई 1 करोड़ रूपियाँ आर्थिक सहयोग गरेको छ। पार्टीका महामन्त्री प्रदीप पौडेल सहितको टोलीले आज सिंहदरबारमा अर्थमन्त्री डाक्टर सोनी मोगलेलाई भेटेर सहयोग रकम हस्तान्तरण गर्नुभएको हो। भेटका क्रममा अर्थमन्त्री डाक्टर वाग्लेलाई बाढ़ी प्रभावित नागरिकको खोज र उद्धार कार्यमा थप प्रभावकारी बनाउन आग्रह गरेको महामन्त्री पौडेलले बताउनुभयो। भेटपछि संचारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले बाढ़ीबाट क्षतिग्रस्त भएका जलविद्युत आयोजनाका सुरुङमा फँसेका नागरिकको अवस्थाबारे जानकारी गराउन सरकारको ध्यान आकर्षण गराइएको बताउनुभयो। माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी कार्यलाई प्राथमिकता दिन माग गर्दै पीड़ित परिवारले काठमाण्डुको माइती घरमा आज प्रदर्शन गरेका छन्। आयोजनामा फँसेका व्यक्तिका आफन्तहरूले उद्धार र खोजी कार्यमा सरकारले चासो नदेखाएको आरोप लगाएका हुन्। सरकार आफूले पनि खोजी कार्यमा चासो नदिएको र आफन्तहरूलाई पनि खोजी गर्न जान नदिएको उनीहरूको गुनासो छ। भटेकोशीमा आएको बाढ़ी पछाडि त्रिशुली 3B जलविद्युत आयोजनामा कार्यरत रहेका 178 जना कर्मचारी र श्रमिक सम्पर्क विहीन रहेका छन्। बाढ़ीले आयोजनालाई पूर्ण रूपमा क्षति गरेको छ। सरकारले उद्धार तथा खोजी कार्यका लागि आयोजनाको भौतिक संरचना नै पत्ता लगाउन सकिरहेको छैन। आयोजनामा उद्धार कार्य कठिनाई देखिएको सरकारको भनाइ छ। बाढ़ी प्रभावित सुमन्ना श्रेष्ठ अमात्याले त्रिशुली 3B कार्यरत कर्मचारी र कामदारको खोजीमा सरकारले तदारुकता नदेखाएको बताउनुभयो। सरकारले हराएका जीवित र नभई शव भए पनि आफन्तलाई उपलब्ध गराउनु पर्ने पीड़ित परिवारले बताएका छन्। नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको बैठक आह्वान गरेको छ। भोलि बस्ने गरेर बैठक बोलाइएको समितिका सदस्य सचिव राजु कटुवालले बताउनुभयो। उहाँका अनुसार बैठक दिउँसो 1 बजे सानेपामा बस्नेछ। बैठकले महाधिवेशनको कार्यतालिका एरफेर गर्ने तयारी गरेको छ। जारी कार्य सम्पादन समितिको बैठकले 15औं महाधिवेशनको कार्यतालिका धकल्ने निर्णय गर्दै आएको छ। नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आज 1,38,49,425 रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। नेपाल राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीहरूका तर्फबाट संकलन गरिएको रकम कोषमा जम्मा गरिएको हो। राष्ट्र बैंकका गवर्नरको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा भदौको 10 गते आएको बाढ़ीबाट प्रभावितका लागि गवर्नर डेपुटी गवर्नर र बैंकमा कार्यरत स्थायी तथा करार कर्मचारीहरूले सामूहिक रूपमा योगदान गरेर संकलन गरेको रकम कोषमा जम्मा गरिएको जानकारी दिएको छ। भदौको 10 गते भोटेकोशी क्षेत्रमा आएको बाढ़ीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावित क्षेत्रको पुननिर्माण र नागरिकको सहयोगका लागि देशैभरिबाट सहयोग जुट्ने क्रम बढ़न थालेको छ। यसै क्रममा तनहुँको शुक्ला गण्डकी नगरपालिका 4 दुरेगौंडामा रहेको सृष्टि आमा समूहले प्रधानमन्त्री दैविक प्रकोप उद्धार राहत कोषमा 51,151 रूपियाँ सहयोग गरेको छ। समूहले विभिन्न कार्यक्रम मार्फत संकलन गरेको रकम बाढ़ी प्रभावित नागरिकको राहत र प्रभावित क्षेत्रको पुननिर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रदान गरेको जनाएको हो। विपदको समयमा आमा समूहले आफ्नो सामाजिक दायित्व निर्वाह गर्दै गरेको यो योगदानले मानवीय सहयोग र एकताको सकारात्मक सन्देश दिएको छ। तनहुँबाट पनि विभिन्न संघ संस्था र व्यक्तिहरूले राहत कोषमा सहयोग गर्ने क्रम जारी रहेको छ। तनहुको शुक्ला गण्डकी नगरपालिका नौ स्थित पोस्तकधारी सालघारी सामुदायिक वन उपभोक्ता समितिले 11,100 रूपियाँ सहयोग गरेको छ। बाढ़ी आएको 13 दिनको पुण्यतिथिको अवसरमा समितिले आज सोमबार उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा जम्मा गरेको अध्यक्ष खड्ग बहादुर गुरूङले जानकारी दिनुभयो। समितिले प्रभावित नागरिकलाई राहत र प्रभावित क्षेत्रको पुननिर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरेको जनाएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिका छ खैरनीटार स्थित प्रगति टोल दाजुभाइ समूहले विपद प्रभावितको राहत र उद्धारका लागि 20,000 सहयोग गरेको छ। समूहले उक्त रकम प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरेर विपदको कठिन समयमा पीड़ितलाई सहयोग पुर्याउने उद्देश्यले रकम हस्तान्तरण गरेको हो। समूहका संरक्षक अमृत घिमिरे सहित सम्पूर्ण कार्य समिति तथा सदस्य अरूले संकलन गरेको रकम सोमबार खातामा जम्मा गरिएको समूहले जनाए। तपाईं यति बेला साँझ 7 बजेको ढोरबारही हाइलाइट सुनिरहनु भएको छ। खबरहरू अझै बाँकी रहेका छन्, हामीलाई सुन्दै गर्नुहोला।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
4: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
5: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
6: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
6: चिया त पिएर जाऊ,
5: अहिले हतार छ, पछि आउँदै गरौँला है।
7: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460 61268 र 98560 60268।
8: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
9: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
8: दीक्षा ब्युटी पार्लर रे?
9: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
8: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
9: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
8: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
9: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप मेकअप र हेयर सेट अनि तपाईलाई अरु जस्तो होइन तपाईलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
8: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
9: बिहेमा मात्र किन, आफूलाई माया गर्न पनि त कहिलेकाहीँ समय दिनुपर्छ नि।
8: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
9: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्लागन्जकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
10: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
11: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
10: वरिष्ठ हडजोडनी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
11: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिलीप श्रेष्ठ,
10: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुनिल आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
11: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
11: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
12: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 98560131053।
13: अफिसबाट अमित सरको फोन,
14: पछि कल ब्याक गर्छु। सरी भगवान, आज पनि ढिला भयो।
15: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
16: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
17: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560202779।
0: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा। अब बाँकी समाचारहरू। तनहुको शुक्ला गण्डकी नगरपालिकाका विभिन्न नदी र घाटबाट अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले एउटा ट्राक्टर र एउटा मिनी टिप्परलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिएका दुवै सवारी साधनलाई कार्यवाहीका लागि शुक्ला गण्डकी नगरपालिकामा सिफारिश गरेको थियो। नगरपालिकाले दुवै सवारीलाई जनही 12,000 दरले कुल 24,000 रूपियाँ जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक द्वारिका प्रसाद जानकारी दिनुभयो। तनहुका विभिन्न नदी र घाटबाट नदीजन्य पदार्थको अवैध उत्खनन र चोरी निकासी बढ़दै गएको भन्दै प्रहरीले निगरानी र कार्यवाहीलाई तीव्र बनाएको जानकारी दिएको छ। सामाजिक सहिष्णुतामा आघात पुर्याउने अभिव्यक्ति सहितको भिडियो सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँको चन्द्रगिरी नगरपालिका 12 बलम्बु बस्ने बैतडीको सूर्या गाउँपालिका 7 घर भएका 24 वर्षका वीरेन्द्र मडै रहेका छन्। उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको हो। मडैले भोटेको सीमा आएको बाढ़ीबाट भएको जनधनको क्षति सम्बन्धी विभिन्न जात जातिलाई लक्षित गरेर होच्याउने तथा अपमानित गर्ने अभिव्यक्ति रहेको भिडियो बनाएका थिए। उनले विपत्तिमा खुशी व्यक्त गर्ने आशयको उक्त भिडियो सामाजिक सञ्जाल फेसबुकको रिल्समा प्रसारण गरेको प्रहरीले जनाएको छ। हाडनाता बलात्कार कसुरमा 14 वर्ष कैद तोकिएका व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा घर भएका अर्घबहादुर गुरूङ रहेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो। 14 साउन 2081 कास्की अदालतले 14 वर्ष कैद तोकेका उनी कैद भुक्तान गरिरहेका थिए। सोही क्रममा उनी जेएनजी आन्दोलनका क्रममा कारागारबाट भागेको प्रहरीले बताएको छ। पक्राउ परेका उनलाई कास्की कारागारमा पठाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा कुकुरको सुँघ्ने क्षमता र कृत्रिम बुद्धिमत्ता अर्थात एआई को संयोजनबाट क्यान्सरको प्रारम्भिक संकेत पहिचान गर्ने प्रयास अगाडि बढ़ाइएको छ। बेंगलुरूमा रहेको स्टार्ट अप डोग्नोसिसले कुकुरको गन्ध प्रतिको प्रतिक्रिया एआई मार्फत विश्लेषण गरेर परीक्षण विधि विकास गरिरहेको समाचार संस्था एएफपीले जनाएको छ। डोग्नोसिसले 15 कुकुरलाई तालिम दिएको छ। कुकुरलाई सेन्सरयुक्त उपकरण लगाएर मस्तिष्कको गतिविधि, श्वास प्रश्वास र शरीरको भाषा अभिलेख गर्दछ। बिरामीले झण्डै 10 मिनट कपासको मास्कमा सास फेरेपछि त्यो नमूना प्रयोगशालामा लगेर कुकुर मार्फत परीक्षण गरिन्छ। त्यस क्रममा बिरामी र कुकुर बीचमा प्रत्यक्ष सम्पर्क हुँदैन। डोग्नोसिसका अनुसार कर्नाटकका 6 अस्पतालमा 1500 जना भन्दा धेरै सहभागी हरूमा गरिएको अध्ययनमा 7 प्रमुख प्रकारको क्यान्सर पहिचानमा 90% भन्दा धेरै शुद्धता हासिल भएको छ। यो अध्ययन जर्नल अफ क्लिनिकल ओन्कोलोजीमा प्रकाशित भएको छ। कम्पनीले अर्को वर्ष यसको व्यावसायिक प्रयोग शुरू गर्ने लक्ष्य राखेको छ। अस्ट्रियामा नयाँ शैक्षिक सत्र शुरू भएसँगै 14 मुनिका छात्रका लागि विद्यालयमा डेस्क कार्फ हेड स्कार्फ अर्थात टाउको छोप्ने कपड़ा लगाउन प्रतिबन्ध लगाउने कानून लागू गरेको छ। कानूनले देशैभरिको सार्वजनिक तथा निजी विद्यालयहरूमा हिजाब र बुर्का जस्ता टाउको छोप्ने परम्परागत मुस्लिम कपड़ामाथि रोक लगाएको बीबीसीले जनाएको छ। रूढ़ीवादी पीपुल्स पार्टीकी एकीकरण मन्त्री क्लाउडिया बाउरले टाउकोमा बाँधिने हेड स्कार्फ दमनको प्रतीक तथा एकदमै सानो उमेरदेखि नै किशोरीहरूलाई नियन्त्रणमा राख्ने माध्यम भएको बताउनुभयो। तर आलोचकहरूले नयाँ कानूनले देशमा मुस्लिम विरोधी भावनालाई बढ़ावा दिइरहेको र यो असंवैधानिक पनि हुन सक्ने बताएको खबरमा उल्लेख छ। कानूनमा व्यवस्था भए अनुसार यदि बारम्बार प्रतिबन्ध उल्लंघन भएमा बाल कल्याण सेवालाई जानकारी गराउनु पर्नेछ। अन्तिम उपायका रूपमा अभिभावकलाई 800 युरोसम्म जरिवाना तिराउन सकिने जनाइएको छ। अब खेल समाचार। तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको ओटीटी प्रसारण अधिकार नेट टीभीले प्राप्त गर्ने भएको छ। नेपाल क्रिकेट संघको आह्वान गरेको बलपत्रमा 18.4 करोड़ रूपियाँमा नेट टीभीले ओटीटी अधिकार प्राप्त गरेको हो। ओटीटी प्लेटफर्मको नेपालभित्रबाट करसहित अधिकतम 400 रूपियाँ, खाड़ी देशबाट 600 रूपियाँ र अन्य देशबाट 10 अमेरिकी डलरसम्म शुल्क लिन पाउने भएका छन्। यसले नेपालभित्र लिनियर टेलिभिजन अधिकार 14.64 करोड़ रूपियाँमा हिमालय टेलिभिजन नेटवर्कले प्राप्त गरेको छ। यस्तै टिकटिङको अधिकार 85 लाख रूपियाँमा ई सेवाले प्राप्त गरेको छ। टिकटिङबाट प्राप्त हुने आमदानीको 95% ज्ञानलाई र 5% ई सेवालाई प्राप्त हुनेछ। एनपीएल आउँदो कार्तिकको 9 गतेदेखि मंगसिरको 5 गतेसम्म किर्तिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ। एनपीएलको तेस्रो संस्करणलाई अझ सफल, व्यवस्थित र प्रभावकारी बनाउन सबै साझेदारसँग सहकार्य गर्ने क्यानले प्रतिबद्धता व्यक्त गरेको छ। युरोपेली फुटबलहरूको नियामक निकाय यूएफएले नेपालमा भदौको 10 गते गएको बाढ़ी का पीड़ितहरूप्रति ऐक्यबद्धता जनाएको छ। यूएफएले नेपालका लागि बाढ़ी पीड़ितको सम्झनामा यो हप्ता हुने च्याम्पियन्स लीगका सबै खेल अगाडि 1 मिनट मौन धारण गर्ने समेत जनाएको छ। त्यसक्रममा नेपाल तिमी एक्लो छैनौ सन्देश लेखिएको ब्यानर पनि प्रदर्शन हुनेछ। यूएफएका अध्यक्ष अलेक्जेन्डर चेफेरिनले विपदमा परेका नेपालीप्रति आफ्नो संस्थाको ऐक्यबद्धता रहेको बताउनुभयो। यसअघि स्पेनी क्लब बार्सिलोना, रियल मड्रिड लगायतले पनि खेल अगाडि नेपालको बाढ़ी पीड़ित को सम्झनामा मौन धारण गरेका थिए। नेपाल भलिबल लीग एनबीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार 2 जीत हात पार्न सफल भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्डहल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले मधेस वारियर्सलाई 3-1 सेटमा पराजित गरेको हो। अन्नपूर्णले पहिलो सेट 25-16, तेस्रो सेटमा 25-22 र चौथो सेट 25-21 जितेको छ। मधेसले दोस्रो सेट 21-29 जितेको छ। यसअघि अन्नपूर्ण पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाण्डु रेड्सलाई हराएको हो। मधेसको यो लगातार तेस्रो हार रहेको छ। मधेस पहिलो खेलमा सगरमाथा स्म्यासर्स र दोस्रो खेलमा काठमाण्डौसँग पराजित भएको हो। प्रतियोगितामा अहिले बेलुका 7 बजेदेखि सगरमाथा र कर्णाली खेलिरहेका छन्। 6 वटा टोली सहभागी पहिलो संस्करणको एनबीएलको विजेताले 20 लाख रूपियाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुने आयोजकले जनाएको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनो आउँदो मार्चमा हुने चुनावमा पुनः उम्मेद्वार हुनुहुने भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस बारेमा जानकारी दिएको हो। सन् 2016 फिफा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएका इन्फान्टिनो फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्ता कम्पनीहरूलाई हिस्सेदारी बिक्री गर्ने आफ्नो योजना रद्द गरेपछि दबावमा पर्नुभएको थियो। इन्फान्टिनोको आकर्षक योजनाले विश्वव्यापी विरोध निम्त्याएको थियो। युरोपेली फुटबलको नियामक निकाय ईएफएले विश्वकप सहित फिफाका सबै प्रतियोगिताहरू बहिष्कार गर्ने चेतावनी दिइरहेको छ। गएको जुलाईमा सम्पन्न विश्वकप पछाडि नयाँ कार्यकालका लागि उम्मेद्वारी दिने योजना सार्वजनिक भए यता इन्फान्टिनोले फेरि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने कुरा फिफाले पहिलो पटक सार्वजनिक गरेको हो। हामी यिनै खबरहरू सँगसँगै ढोरबाराही हेडलाइन सुन्तमा आएका छौं। बिदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्। कठिन घड़ीमा देशवासीलाई संयम रहँदै एकताबद्ध हुन राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान। अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको लागि ठोस कदम चाल्न विश्व समुदायलाई आग्रह। प्रदेश जिल्ला र स्थानीय तहमा विपदबारे काम गर्न सर्वदलीय संयन्त्र बनाउन सबै राजनैतिक दलहरू तयार। सुरुङमा 121 जना मात्रै फँसेको नेपाली सेनाको प्रस्तोक्ति। विपद प्रभावितहरूको आधारभूत मानव अधिकार संरक्षण गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। राहत वितरणमा पीड़ितको सम्मान र गोपनीयता कायम गर्न परिषदको अनुरोध। भारतमा क्यान्सर पत्ता लगाउन कुकुर र एआईको सहकार्यबाट प्रयास थालिने। अस्ट्रेलियामा 14 वर्ष मुनिका छात्रालाई टाउको छोप्ने कपड़ा लगाउन प्रतिबन्ध लगाउने कानून लागू। र एनबीएलमा अन्नपूर्ण स्पाइकर किङ्सको लगातार दोस्रो जित। मधेस वारियर्स 3-1 को सेटमा पराजित। हवस् त यिनै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ढोरबाराही हाइलाइट आजको लागि सकिएको छ। राति 10 बजे हामी थप विवरण सहितको समाचार लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
18: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
19: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
20: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
19: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
20: ठिक भन्नुभयो भाउजू। अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
19: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
20: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
19: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
20: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
19: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
20: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0565930
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
20: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
20: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
11: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
20: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856324020, 9801454674 र 9846324020।
21: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
22: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
23: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
21: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
22: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850557731, 9806657731।
24: आज पनि भात डढायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
25: यी बुढा कुरै नबुझिको नै त्यस्तै पड्किने के, खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
24: नरिसौ न त, बरु हिँड कहाँबाट ल्याउने हो?
25: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
26: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
11: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा, मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9850583507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
27: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
28: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
27: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
28: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
20: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
20: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9850633098 र 9465610950।
29: अफिसबाट अमितसरको फोन,
14: हस्न पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
15: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
16: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
11: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 9856020279।
25: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
2: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि।
3: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर। मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
3: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98171556606।
6: सधैँ नै यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
8: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श।
10: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142033
7: र 98678687।
13: १०३.८ अन्तर्मनको आवाज।

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेकौडा फित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार।
3: मोबाइल 9800558537 र 9800665159।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोप्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
6: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
7: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
6: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
7: त्यसो भए कहाँ जाने त कान्छा?
6: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
7: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
8: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855-11445 र 9855-20445।
9: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्छ। राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागुण्डकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 98560-32475 र 98011-32475।
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके, ल जाउँ।
5: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर गोविन्द सिग्देल फोन 98560-28543 र 98417-00787।
11: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
12: साँच्चै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
11: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
12: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
9: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141-35622।
13: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
7: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
13: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
14: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि,
15: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
16: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560-62029।
13: एपी स्टोर, दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
17: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
13: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
17: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल,
13: फोन नम्बर 0564-14-321,
17: मोबाइल 98065-78634 र 97081-10790।
18: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
19: ए, दाई पनि घरै हुनुहुँदो रहेछ त।
18: खै, ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
20: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
18: ए हो र, हस् दाई, म आजै जान्छु।
17: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98560-62891।
21: फोटो
0: ठुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
18: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
21: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
22: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
23: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
24: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
25: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
26: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
25: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
26: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
27: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
28: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
27: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
28: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
27: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
29: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौंडा भित्री बजार साङ्गेला विकास बैंकको पछाडी। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
30: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
31: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
32: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
31: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
32: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
21: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
25: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौंडा, मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466 18817।
33: एक सय 3.8 अन्तर्मनको आवाज।
34: स्टुडियो टाइम चेक,
35: अहिले रातिको 8 बज्यो।
1: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165 95301।

0: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा यही भदो 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मन्जर साथै 24 घण्टा डाक्टर रुकेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
1: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0065414377 मोबाइल 9856043।
2: कहाँ जाने?
3: सिधे मयम चिसापानी बाट काठमाडौँ बाट
2: मयम चिसापानी अनि बिचमा नझर्ने?
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9225552663।
5: हेलो बा,
6: कति बन्यो घर? अनि ढलान भयो त?
7: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
6: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
7: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
8: हजुर, उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
9: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
8: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9091950630 र 9746680681।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
0: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
9: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
0: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार
9: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
0: द्वितीय पुरस्कार रु 15,000
9: तृतीय पुरस्कार रु 10,000
0: सान्त्वना पुरस्कार रु 5,000
9: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
0: द्वितीय पुरस्कार 5,000
9: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
0: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
9: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9856031937
0: सुरेन्द्र श्रेष्ठ 9856031736
9: रविन्द्र राज पौडेल 9856628888
11: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने
12: के भयो दाई पैसा भएपछि नि के को तनाव हो र
11: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु
13: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी पिभीसी पाइप फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0564142636 मोबाइल 9556078302 र 9946078302
9: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
0: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
9: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
0: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
9: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटनापछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
9: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
0: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
9: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
14: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
15: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
14: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
15: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
9: हजुर घरभित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
16: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
9: प्रोप्राइटर रबिन थापा सम्पर्क 9556033998 र 9465010950
17: उफ आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
18: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउ न
17: दीक्षा ब्युटी पार्लर रे
18: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
17: हो र त्यस्तो के हुन्छ र त्यहाँ?
18: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
17: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
18: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
17: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
18: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
17: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
18: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका दुई कोत्रे तनहु प्रोपाइटर निशा लामा सम्पर्क 97090 34335।
19: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम।
20: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
19: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
20: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
19: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
20: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
19: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
20: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
19: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
20: टिम दर्ता शुल्क 500 रुपियाँ।
19: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 डोलेगौंडा बिपी चोक।
20: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
19: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
20: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
19: थप जानकारीको लागि सम्पर्क 98066-81166, 98461-49304 र 98462-26743।

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपत्ती, फोन 0635 93 369।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। देशको पूर्वी राज्य साक्सनी अनहाल्टमा दक्षिणपन्थी एएफडी पार्टीको निर्णायक जीतपछि जर्मन चान्सलर फ्रिडरिख मेर्ट्सले जर्मनीले दलीय राजनीतिमा ठूलो हलचल बेहोर्नु परेको बताएका छन्। बिल्ड समाचार पत्रिकाले प्रकाशित गरेको प्रतिक्रियामा मेर्ट्सले चुनावी नतिजा खुशी व्यक्त गर्दै एएफडीका नेता एलिस बाइडलले आगामी संघीय निर्वाचनमा कम्तीमा 40% मत हासिल गर्ने लक्ष्य रहेको बताएका छन्। भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण मृत्यु हुने मानिसहरूको सम्झनामा नेपालले आज राष्ट्रिय शोक मनाइरहेको छ। शोकक्रममा नेपालभरिका सरकारी कार्यालय र विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्दै भदौ 10 गतेको बाढ़ीमा परि ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्। जलवायु परिवर्तनको मारमा परिरहेका नेपाल सहितका देशका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपील गर्दै उनले भने,
4: म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
3: नेपालका राष्ट्रपति रामचन्द्र पौडेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा परेर आजसम्म कम्तीमा 1355 जनाको मृत्यु भएको पुष्टि भएको छ भने हजारौं मानिस अझै सम्पर्कविहीन छन्। रूस र उत्तर कोरियाले दुई देशको सीमा वारपार गर्न सकिने मोटर गुड्ने पहिलो पुल औपचारिक रूपमा खुला गरेका छन्। 1 किलोमिटर लामो उक्त पुल प्रशान्त तटदेखि केही किलोमिटर मात्र टाढा छ। युक्रेनका मानवाधिकारवादी समूहहरूले उक्त पुल भएर दुई देशबीच सैनिक सहायता सामग्री ओसार पसार गर्ने माध्यम बन्न सक्ने भन्दै चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग 3 चरणको वार्ता गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कूटनीतिलाई अघि बढ़न दिन मिलेर काम गर्न जरूरी रहेको बताएका छन्। कुनै ठोस नतिजाबारे केही उल्लेख नगरी जेलेन्स्कीले छलफल युक्रेनको हवाई प्रतिरक्षा आवश्यकतामा केन्द्रित भएको उल्लेख गरे। उनले युक्रेनका साझेदारहरूलाई कुन कुरा फलदायी हुनेछ भन्ने कुरा थाहा रहेको भन्दै त्यो कुरा सरद्याम अघि नै आवश्यक रहेको बताए। र उत्तर कोरियाका नेता किम जङ अनले आफ्नो मुलुकको नौसेना परमाणु अस्त्र सम्पन्न फौज बन्नुपर्ने बताएका छन्। काङकोन नामक एउटा विध्वंसक युद्धपोत बनाउन निर्देशन दिने क्रममा उनको यो अभिव्यक्ति आएको हो। गत वर्षको मेमा सञ्चालनमा ल्याउन खोज्दा उक्त युद्धपोत आंशिक रूपमा डुबेको थियो। उत्तर कोरियाको पश्चिमी तटमा 3 महिना अघि उनले सोही प्रकृतिको अर्को युद्धपोत बनाउन निर्देशन दिएका थिए। यो बीबीसी नेपाली सेवा हो।
5: साझापखमा तपाईलाई स्वागत छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण जलविद्युत आयोजनाका विभिन्न संरचनाहरूमा फँसेका भनिएकाहरूको उद्धार प्रयास निरन्तर जारी रहने नेपाली सेनाले जनाएको छ। ती आयोजनाका सुरुङमा सयौंको संख्यामा मानिसहरू फँसिरहेको र उनीहरूको उद्धारमा ढिलाइ भएको भन्ने टिप्पणी र गुनासोका बीच सेनाले भनेको छ अझै पनि आशा मरेको छैन। राष्ट्रपतिले पनि आज राष्ट्रका नाममा सम्बोधन गर्दै सम्पर्क विहीनहरूको खोजी र उद्धार निरन्तर जारी रहने बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा ज्यान गुमाएका 1350 भन्दा धेरै जनाको शव फेला परेको छ। ती शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1000 भन्दा धेरै शव माटोमा पुरिएको नेपाल प्रहरीले जनाएको छ, जसलाई उसले शवलाई माटो मुनि सुरक्षित राखिएको बताउने गरेको छ। करिब 5000 जना अझै पनि सम्पर्कविहीन रहेको प्राधिकरणको भनाइ छ। ती मध्ये ठूलो संख्यामा जल विद्युत आयोजनाका सुरुङमा फँसेकाहरू रहेको बताइएको थियो, तर नेपाली सेनाका सहायक रथी सुभाषजङ थापाले आज आयोजित प्रेस ब्रिफिङमा भने,
6: 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनेल भित्र फँसेका व्यक्ति होइन, परियोजनासँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले 67 हिसाब गर्ने हो भने आरआरी 121 मात्रै टनलभित्र पसेको चाहिँ तथ्य देखिन्छ।
5: सरकारले उद्धारमा ढिलाइ गरेको र हात झिकेको जस्ता आरोपहरू सार्वजनिक भएका थिए, तर सहायक रथी थापा भन्छन्,
6: जबसम्म सम्पूर्ण टनल ब्रेक थ्रू हुँदैन त्यतिन्जेलसम्म यो जारी नै रहन्छ, र अर्को कन्डिसन होइन सरकारले नै अब नगर्ने भन्ने निर्णय गर्छ अथवा प्राधिकरणले नै पुग्यो नभइन्जेलसम्म हाम्रो खोजी जारी नै रहन्छ र हाम्रो आशा अहिलेसम्म पनि मरेको छैन।
5: उनले उद्धार कार्यमा भोग्नु परेको जटिलता देखाउन बाढ़ी अघि र पछिका नक्सा, तस्विर तथा भिडियो फुटेजहरू पनि प्रस्तुत गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले पनि उद्धार र खोजी निरन्तर जारी रहने बताएका छन्। देशवासीको नाममा सम्बोधन गर्दै उनले कतिपय विषयमा सरकारलाई सचेत तुल्याउन लक्षित ठानिएको अभिव्यक्ति पनि दिएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रपति पौडेलले उद्धार र राहतमा संलग्न सबै व्यक्ति, संस्था र संगठनहरूको प्रशंसा गरेका छन्। अन्तर्राष्ट्रिय समुदायप्रति पनि सहयोगको निम्ति आभार प्रकट गरेका राष्ट्रपति पौडेलले आफन्तहरू सम्पर्कविहीन भएको पीड़ामा रहेकाहरूलाई आश्वस्त पार्दै भने,
4: परिवारका सदस्य तथा साथी भाइहरूको खबरको प्रतीक्षामा रहनुभएका सबैलाई म खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहनेछ भन्ने कुरामा विश्वस्त पार्न चाहन्छु।
5: उद्धार खोजी र राहत वितरणमा संघीय सरकारले स्थानीय र प्रदेश तहसँग समन्वय नगरेको भनी आलोचना भएको थियो। सरकारले त्यसको खण्डन गरिसकेको छ। राष्ट्रपति पौडेलले भने,
4: सरकारबाट राज्यका स्थानीय लगायत सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्ने म विश्वास व्यक्त गर्दछु।
5: पीड़ामा परेका नागरिकले असन्तुष्टि र आक्रोश व्यक्त गर्दा सत्ता पक्षकै व्यक्तिहरू उल्टै उनीहरू विरूद्ध खनिने गरेको भन्दै आलोचना भएको थियो। प्रधानमन्त्री बालनले एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश पीड़ा व्यक्त गर्ने माध्यम भएको बताउँदै त्यसलाई संयमतापूर्वक सुन्नुपर्ने बताएका थिए। राष्ट्रपति पौडेलले पनि त्यही प्रसंग दोहोर्याउँदै भनेका छन्,
4: पीड़ितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन समाधानका लागि प्राप्त महत्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु।
5: सम्बोधन अघि आजै राष्ट्रपति पौडेल बाढ़ी प्रभावित क्षेत्र पुगेका थिए। सरकारका अनुसार ती जिल्लाका होल्डिङ सेन्टरमा 3500 भन्दा धेरै विस्थापितहरूले आश्रय लिइरहेका छन्। राष्ट्रपतिले तीमध्ये केहीसँग भेट पनि गरेका थिए भन्छन् नुवाकोटबाट हाम्रो संवाददाता शक्तिमाया तामाङ।
7: आज नुवाकोटको बट्टार कवर हलमा राष्ट्रपति रामचन्द्र पौडेल अवलोकनको लागि आउँदै गरेको खबरसँगै आफूहरूमा खुशीको तरंग छाएको त्यहाँ बस्दै आएका पीड़ितहरूले बताए। होल्डिङ सेन्टरमा रहेका एकजना महिला र एकजना पुरूषले पीड़ितहरूको अवस्था र जिज्ञासा सहित राष्ट्रपति समक्ष राख्ने गरी तयारी रहेकोमा राख्न नपाएको भन्दै उनीहरूले गुनासो गरेका छन्। बुद्धिमान तामाङ,
8: राष्ट्रको बाबु भइसकेपछि हामीलाई चाहिँ केही आसन पाउँछ भन्ने आशा थियो, केही निराश नहोस् भनेर केही जानकारीहरू दिन्छ कि भन्ने आशा थियो। उहाँको एउटा वक्तव्य सुन्नु पाएन, हामी पीड़ामा बसेको मान्छेलाई केही सान्त्वना दिन्छ कि भनेर अपेक्षा गरेका थिए। सुरक्षा कर्मीले घेर उहाँ आउनुभयो जानुभयो।
7: होल्डिङ सेन्टरमा आएका राष्ट्रपति रामचन्द्र पौडेलले आफूहरूको बारेमा जिज्ञासा राखेको सन्तमाया तामाङले बताए। उनले भनिन्,
9: राष्ट्रपतिजीले चाहिँ तपाईँहरूलाई कसलाई के भए भनेर सोध्नुभयो। हामी परिवार चाहिँ सकुशलै छौँ, सम्पत्ति चाहिँ अब केही पनि छैन, सबै भौतिक चाहिँ केही पनि छैन, क्षति भइसक्यो भनेर भन्यौँ। हामीले अहिले चाहिँ आमा बुवा घुम्यो, दाजुभाइ घुम्यो, दिदी बहिनी घुम्यो भनेर भन्नुभयो सबैजनाले। सबैको दुःख देख्नुभयो, रोई गराइ थियो त्यहाँ सबैजना, अनि त्यही भएर बोल्न सक्ने माहौल पनि भएन।
7: अवलोकन पश्चात बाढ़ी प्रभावितहरूको पुनस्थापना सम्बन्धमा पक्कै बोल्नुहुन्छ भन्नेमा आशावादी रहेको पीड़ितहरू बताउँछन्। घर परिवार गुमाउँदाको पीड़ामा आज राष्ट्रपति शिविरमा आउँदै गरेको कुराले उत्साहित रहेको बताउँदै सुख बहादुर तामाङले भने,
10: बाढ़ी पीड़ितलाई सुरक्षित ठाउँमा यस्तो गर्छु भन्ने चाहिँ भन्छु होला भन्ने, खप्त राख्छु होला भन्ने चाहिँ लागेको थियो। तर उहाँ आउनु भयो अब विस्तारै हुँदैछ अब विस्तारै हुन्छ भनेर चाहिँ जानुभयो।
7: सरकारले समयमा नीति तयार गरेर राहत वितरण अनुदान पुनस्थापना लगायत विषयलाई तदारूकता साथ काम गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
5: अब अन्तिम विषय, बाढ़ीले निम्त्याएको विपदमा महँगी र अभावको मार खेप्न बाध्य भएको नागरिक गुनासो बढ़दो छ। काठमाडौँमा एलपी ग्यास हात पार्नु विलासिता जस्तो भएको छ। पसल पिच्छे चामल दाल र तरकारीको मूल्य फरक फरक तोकिएको पाइन्छ। चिनीको भण्डारण धेरैतिर रित्तिएको बताइन्छ। एक उपभोक्तावादी संस्था कन्ज्युमर आई नेपालकी सभापति विमला खनाल भन्छन्,
11: हुन त सरकार बनेदेखि अहिलेसम्म चाहिँ विपद अगाडिसम्म चाहिँ चामलमै 22.2% बढेको थियो है। अहिले चाहिँ अब के छ भनेदेखि एकाएक यो विपद पछि 120 रुपियाँको चिनी 140 रुपियाँ भएको छ। मौकाको फाइदा उठाएर जिरा मसिनो चामललाई हेर्ने हो भने 2400 बाट 2700 पुगेको छ। यो 12.5% चाहिँ बढेको देखिन्छ। उपभोक्ता चाहिँ एकातिर बाढी पहिरो होइन यस्तो विपदको उसमा चाहिँ घडीमा रोजगारी गुमाएका छन्, घरबार विहीन भएका छन्। अब यस्तो अवस्थामा पनि व्यापारीहरूले यो मौकाको फाइदा उठाएर यतिखेर नै हो हामीले चाहिँ फाइदा लिने भनेर विभिन्न बहानामा अब विपद त छँदैछ होइन, त्यत्रो अब बाढी गयो, घरबार विहीन भए, अब कृष्णगिरीमा पनि पहिरो आयो, यसको फाइदा उठाएर अहिले नाजायज यसको उपभोक्तालाई थोपिराखेको अवस्था छ।
12: जस्तो अब काठमाडौँमै पनि कृष्णगिरीको बाटो रोकिए पनि अर्को वैकल्पिक बाटोबाट अब ग्यास बाहेक त अरू आइरहेकै छ होइन, ग्यास पनि सिलिन्डर बाहिर भराएर ल्याउने भनिएको छ। अब यो किन भइरहेको छ त? यो
11: ग्यासको हेर्नुहोस् न, ग्यासको गाई जात्रा भएको छ। ग्यासमा अब सरकार साक्षी बसेर व्यवसायीहरूले मनोमानी गरेको अवस्था छ। किन भन्दाखेरि सरकार ल्याउन सक्छ नि त, हरेक अब ढुवानीहरू त्यसलाई दैनिक अत्यावश्यक वस्तुमा पर्छ क्या, ग्यास खाद्यान्न भन्ने कुराहरू चाहिँ यो मान्छे बाँच्नको लागि नभई नहुने कुरा आधारभूत आवश्यकताको वस्तु हो। यसलाई कम्तीमा पनि सरकारले गम्भीर भएर विभिन्न अब छ नि त, सेनाको गाडी छ, सेनाका ट्रकहरू छन् होइन, त्यसमा राखेर राशन ग्यासहरू ढुवानी गर्न सकिन्छ नि त। वैकल्पिक बाटो प्रयोग गर्नु पर्यो, कृष्ण भीरमा गयो त के भयो त, अरू बाटाहरू छैनन्, त्यो प्रयोग गर्नु पर्यो। एकातिर घरबार विहीन भएको छ, मान्छे परिवार विहीन भएको छ, यति दुःखद घटना छ। यस्तो अवस्थामा राज्यले दैनिक अत्यावश्यक वस्तुहरूको आपूर्तिमा यस्तो संकट ल्याउँछ भनेर हामीले सोचेको थिएनौ। युवा जोश जाँगरका साथ आएको छ, यसले चाहिँ राम्रो काम गर्छ, हिजोका गरेका गति कमी कमजोरीहरू गर्दैन भनेर विश्वासका साथ अत्यधिक बहुमत दिएर यो सरकार ल्यायो। तर सरकार चाहिँ कता कता अलमलमा परेको जस्तो देखिएको छ।
12: तपाईँले भन्नु पनि जुन अत्यावश्यक छ
11: अस्त व्यस्त भयो, अहिले उपभोक्ताको दैनिक जीवन अस्त व्यस्त भयो, मूल्य वृद्धि अत्यधिक भयो, बजार अनुगमन फितलो भयो, बजार अनुगमन एकाङ्की भयो। हेर्नुहोस् अब एकातिर यो चाहिँ चपेटामा परेका छन्, सारा चाहिँ नि मान्छेलाई बाँच्नै चाहिँ गाह्रो भइरहेको अवस्था छ। त्यसमाथि मूल्य वृद्धि यति थोपरिएको छ, फेरि कृत्रिम अभाव, यो ग्यासमा होइन 40,000 मेट्रिक टन अब ग्यासले पुग्ने ठाउँमा 1,00,000 मेट्रिक टन आइसक्यो भन्छ, अब आँखामा छारो हालेको कि के हो कि, जनताले यो नपाएर इन्डक्सन प्रयोग गर्नु परेको छ, दाउरा बाल्न थालिसकेका छन्। हेर्नुहोस् काठमाडौँमै बसेर मान्छेलाई जिउनै धौधौ भइसकेको छ। अब राज्य नभएको सरकार नभएको चाहिँ नि महसुस चाहिँ आम उपभोक्ताले गर्न थालेका छन्।
12: अघि तपाईँले भन्दै हुनुहुन्थ्यो यो अत्यावश्यक सामग्री, यो ग्यास, अब यो चामल, राशन, अब यो कुरा, अब यो अत्यावश्यक सामग्रीको जुन अलिकति सङ्कट पर्दा राज्यले जस्तो रणनीति लिनुपर्ने हो के, त्यो लिइरहेको छैन भन्न खोज्नु भएको?
11: सधैँ छैन, किनभने हामीले धेरै पटक भनेको छौँ सरकारका व्यक्तिहरूसँग संसदीय समितिमा गएर, ल यो चाहिँ नि तपाईँहरू चाहिँ अब बर्खा आउँदैछ, चाडबाड आउँदैछ, अब यो संकट हुन सक्छ, कालो बजारी हुन सक्छ, कतिसम्मलाई स्टक छ, के हो रणनीति, उपभोक्तालाई चाहिँ माग र आपूर्तिलाई सन्तुलनमा कायम गर्नको लागि के छ त भन्ने कुरा प्रश्नहरू हामीले राखेको छौँ। उहाँले सक्छौ गर्न सक्छौ भनेर आश्वासन दिनुभएको थियो, आज खोइ त त्यो आश्वासन पूरा भएको।
5: उनी थिइन् उपभोक्ता अधिकार कर्मी विमला खनाल, प्रदीप बस्यालसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 103.8 अन्तर्मन को आवाज
1: सेक्शन 1 स्टूडियो टाइम
2: अहिले रातिको 9 बज्यो
1: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
3: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
4: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भो
3: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
4: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
1: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
5: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98466188017
6: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
7: म्याडम धुम्रपान भनेको के हो
6: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिउडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट थियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
7: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
6: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
0: १०३.८ अन्तर्मनको आवाज

0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरेनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 560 23 420, 98 0141 54 674 र 98 460 23 420।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यूरो, फोन 061-590-162-590-163।
6: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
9: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
10: रामबहादुर परियार, धारे शीतल बस्ती, रु 15,055,
9: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
10: हुमनाथ अधिकारी, ढोरफिर्दी गणेश टोल, रु 10,155,
9: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
10: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
9: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
10: र समाया गुरुङ दुलेगौडा रु 55,555
11: दल बहादुर छेत्री मिनाम खानी रु 11,115
10: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल रु 30,111
11: कृष्ण बहादुर बसियल ढोरफिर्दी गणेश टोल रु 21,000
10: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रु 15,005
11: कोलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,125
10: दिलबहादुर श्रेष्ठ दुलेगौडा रु 101,111
11: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111
10: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055
11: कृष्णराज घिमिरे दुलेगौडा रु 55,555
12: सडक मेमोरियल हस्पिटल कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल
13: यस सडक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
12: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
13: सेवा लिने क्रममा चाहिने जानकारी
12: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
13: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
12: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
13: विस्तृत जानकारीका लागि सडक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
14: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
15: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
16: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
14: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
15: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
14: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर्स सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241-84264 र 98141-53305।
17: X103.8 अन्तर्मनको आवाज।

0: नहोस् छिटो निस्क अहिले फर्किन ढिला हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
1: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
1: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
2: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिङ्स टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
3: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
4: ए सबिना यस्तो हतारमा कता हो
5: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
4: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
6: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9908216142
7: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
8: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
7: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
9: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
7: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
9: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
7: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
8: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
10: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846056999 छ
11: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
12: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
11: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
12: हो त है सामान लिन टाढा किन जानु पर्यो र
13: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
14: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
8: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
13: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
8: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
15: टिकुली माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न
16: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
15: हो र कहाँ छ र त्यस्तो
16: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
8: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
15: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
8: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
15: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716।
8: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
5: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
4: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
5: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
9: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507।
17: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
17: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भूज बहादुर सुना
15: मोबाइल 9508535537 र 9806615899।
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
18: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके ल जाउँ।
18: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
8: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर गोविन्द सिग्देल फोन 9560285443 र 9947000787।
15: 30 का गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
8: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
15: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार
8: तीज गीत तर्फ प्रथम पुरस्कार ₹25,000
15: द्वितीय पुरस्कार ₹15,000
8: तृतीय पुरस्कार ₹10,000
15: सान्तोना पुरस्कार ₹5,000
8: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार ₹7,500
15: द्वितीय पुरस्कार ₹5,000
8: र तृतीय पुरस्कार ₹3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
15: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
8: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9856031937
15: सुरेन्द्र श्रेष्ठ 9856036136
8: रविन्द्र राज पौडेल 9856062688
16: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
19: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
16: अनि बन्छ त दाई
19: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
20: द एप्पल शॉप नोकिया सर्विस सेंटर दुलेगौड़ा बस्ती सौनी को ठीक पारीपट्टी
21: सबै ब्रांड का मोबाइल बिक्री साटफेट र एसेसरीज सामानहरू उपलब्ध छन्
20: नोट नयाँ आइफोन खरीद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
21: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
22: एपी स्टोर दुलेगौड़ा सृजना टोल बन्केवा चोक देखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
23: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
22: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
23: प्रोपाइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
22: फोन नम्बर 0564143121
23: मोबाइल 9865078634 र 9701107090
24: 103.8 अन्तर्मनको आवाज
25: सेक्सन 1 स्टुडियो साइन
26: अहिले रात्रिको 10 बज्यो
27: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
28: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
29: ढोरबाराही हाइलाइट्सको साथमा
30: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
29: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304
31: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ तपाईं हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस् भोटेको सिरे त्रिशुली नदीमा आगो बाढ़ीले बगाएका 1355 जनाको शव फेला परेको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरण अनुसार मृत्यु भएका मध्ये 1355 जनाको शव फेला परेको जनाइएको छ फेला परेका शव मध्ये 98 जनाको शनाखत भइसकेको छ प्राधिकरणका अनुसार 4996 जना अझै सम्पर्कविहीन रहेका छन् यस्तै सम्पर्कविहीन हुनेमा रसुवा जिल्ला प्रशासनबाट प्राप्त 1967 नुवाकोटबाट जिल्ला प्रशासनबाट प्राप्त भएको 2340 सुरक्षाकर्मी र कर्मचारी 100 जना र विदेशी नागरिक 589 जना रहेको प्राधिकरणले जनाएको छ खोज तथा उद्धारका लागि 21402 सुरक्षाकर्मी परिचालन गरिएको छ आजसम्म 13396 जनाको उद्धार गरिएको छ यही भदौको 10 गते भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट भएको क्षतिको पुननिर्माण प्रभावित क्षेत्रको पुनर्स्थापना र नागरिकलाई सहयोग गर्ने उद्देश्यले तनहुँबाट प्रधानमन्त्री दैविक प्रकोप उद्धार राहत कोषमा रकम पठाउने क्रम तीव्र बन्न थालेको छ सरकारले घोषणा गरेको राष्ट्रिय शोकको दिनमा आज तनहुँका विभिन्न संघ संस्था विद्यालय र समूहहरूले मात्रै 2,70,102 रूपियाँ सहयोग रकम कोषमा जम्मा गरेका छन् शुक्ला गण्डकीको श्रेष्ठी आमा समूहले 51,151 शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघले 51,000 प्रगति टोल दाजुभाइ समूह खैरनी चारले 20,000 पोस्तक बारी सालघारी सामुदायिक वन उपभोक्ता समिति घारीले 11,111 र शुक्ला गण्डकी ब्याडमिन्टन संघले 30,000 रूपियाँ सहयोग उपलब्ध गराएका छन् यसै गरी भीमातका विभिन्न आमा समूह जनजाति जनज्योति क्याम्पसका प्राध्यापक र कर्मचारी तथा शुक्ला गण्डकी आठ डोरफिर्दीमा रहेको आदर्श विद्या मन्दिर मन्टेश्वरी स्कूलका विद्यार्थी र शिक्षक शिक्षिकाले समेत सहयोग प्रदान गरेका छन्। यसैबीच राष्ट्रिय शोकका अवसरमा तनहुँका विभिन्न पालिका विद्यालय र संघ संस्थामा राष्ट्रिय झण्डा आधा झुकाउनुका साथै बाढ़ीमा ज्यान गुमाएका अरूको सम्झनामा दीप प्रज्वलन मौन धारण र शोक सभा आयोजना गरिएको छ। विभिन्न स्थानमा बेपत्ताहरूको शीघ्र खोजी र घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दै श्रद्धांजलि र प्रार्थना समेत गरिएको हो। दोलेगौंडाको अरणीको आवासीय माध्यमिक विद्यालय लिटल गार्डन इंग्लिस बोर्डिङ स्कूल खैरणी माध्यमिक विद्यालय शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ लगायतका संस्थाले आज शोक सभा आयोजना गरेका थिए। यस्तै अखिल नेपाल महिला संघ शुक्ला गण्डकी लायन्स क्लब अफ द दुलेगौंडा खैरणी सिटी लियो क्लब अफ दुलेगौंडा खैरणी सिटी लगायतले पनि श्रद्धांजलि तथा दीप प्रज्वलन कार्यक्रम गरेका छन्। सरकारको आह्वानमा तनहुँसहित देशैभरि आज राष्ट्रिय शोक मनाइएको हो। तनहुको शुक्ला गण्डकी नगरपालिका शोक सभा आयोजना गरेका थिए। यस्तै अखिल नेपाल महिला संघ शुक्ला गण्डकी लायन्स क्लब अफ द दुलेगौंडा खैरणी सिटी लियो क्लब अफ दुलेगौंडा खैरणी सिटी लगायतले पनि श्रद्धांजलि तथा दीप प्रज्वलन

प्रहरीले एउटा ट्याक्टर र एउटा मिनिस्ट्री पडलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिएका दुवै सवारी साधनलाई कार्यवाहीका लागि शुक्ला गण्डकी नगरपालिकामा सिफारिश गरिएको हो। नगरपालिकाले दुवै सवारीलाई जनही 12,000 रूपियाँका दरले कुल 24,000 रूपियाँ जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। तनहुका विभिन्न नदी तथा घाटबाट नदीजन्य पदार्थको अवैध उत्खनन र चोरी निकासी बढ्दै गएको भन्दै प्रहरीले निगरानी र कार्यवाहीलाई तीव्र बनाएको जानकारी दिएको छ। पोखरा उद्योग वाणिज्य संघको 70 वर्ष लामो इतिहासमा पहिलो पटक महिलाले नेतृत्व सम्हाल्नुहुने भएको छ। संघको 36 अधिवेशनबाट शोभा गौतम अध्यक्षमा निर्वाचित हुनुभएको छ। उहाँले आफ्नो 3 पुरूष प्रतिस्पर्धीलाई पछाडि पार्दै ऐतिहासिक जित निकाल्नु भएको हो। गौतमले निर्वाचनमा अर्जुन पोखरेल, उत्तम मानबुद्धाचार्य र बलराम आचार्यलाई पछाडि पार्नुभयो। शोभाले यसअगाडि बिन्दु कोइराला र हिरा भट्टराईको अध्यक्षका लागि प्रयास गरे पनि उनीहरू सफल हुन सकेका थिएनन्। वर्तमान महासचिवको जिम्मेवारी सम्हालिरहनुभएकी गौतमले अब संघको बागडोर सम्हाल्नुहुने भएको छ। यो जीतलाई उहाँले हजारौं संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाजका रूपमा लिनुभएको छ। मेरो परिचय केवल एउटा उम्मेद्वारको रूपमा मात्र नभएर हजारौं संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाज हो, उहाँले भन्नुभयो। नवनिर्वाचित गौतमको नवनिर्वाचित अध्यक्ष गौतमको व्यावसायिक यात्रा 26 वर्ष अगाडि एउटा सानो चिया पसलबाट शुरू भएको हो। उहाँले उद्योग वाणिज्य संघकै कार्यालय अगाडि चिया पसल चलाएर व्यवसायको जग बसाल्नु भएको थियो। त्यही समयमा उहाँले व्यवसायीको समस्या र बजारको मनोविज्ञानलाई नजिकबाट बुझ्ने मौका प्राप्त गर्नुभयो। पछाडि उहाँले महेन्द्रपुलमा पुष्पाञ्जली ब्युटी पार्लर शुरू गरेर आफूलाई स्थापित गराउनुभयो। त्यो बेला पार्लर व्यवसायलाई हेर्ने सामाजिक दृष्टिकोण सहज नभए पनि उहाँले त्यसलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएको थियो। अहिले उहाँ सुप्रिम सप्लायर्स मार्फत लुब्रिकेन्ट, फेसन, इभेन्ट, रेस्टुरेन्ट, कृषि र ग्रोसरी जस्ता विविध क्षेत्रमा सक्रिय रहनु भएको छ। संघमा उहाँको प्रवेश विक्रमसम्म 2073 सालमा साधारण सदस्यको रूपमा भएको थियो। तत्कालीन अध्यक्ष पवन कुमार प्रजापतिको प्रेरणाले उहाँ संस्थामा जोडिनु भएको हो। गौतम कार्य समिति सदस्य हुँदै उपमहासचिव र महासचिवको जिम्मेवारीमा रहेर आफ्नो कार्य क्षमता प्रमाणित गरिसक्नु भएको छ। संघ बाहेक उहाँले मानव सेवा आश्रम, लायन्स क्लब र अन्य सामाजिक संस्थाहरूमा समेत आफ्नो दरिलो उपस्थिति जनाउनु भएको छ। पदलाई अधिकार भन्दा पनि सेवाको अवसरका रूपमा लिने उहाँको कार्यशैलीले नै उहाँलाई आज अध्यक्षको पदमा पुर्याएको विश्लेषण हुन थालेको छ। तनहुको मेग्दी गाउँपालिका वडा नम्बर 4 जफदीका वरिष्ठ साहित्यकार चन्द्रमणि अधिकारीलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले गण्डकी प्रज्ञा साहित्य सम्मान 2083 अर्पण गरेको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानले उहाँकै निवासमा पुगेर यो सम्मान प्रदान गरेको हो। अधिकारीलाई अविचलन आस्थामणि उपनामले पनि चिन्ने गरिन्छ। साहित्यकार अधिकारी अहिले स्वास्थ्यका कारण निकै कमजोर हुनुभएको छ। नेपाली साहित्यको श्रीवृत्तिमा उहाँले पुर्याएको विशिष्ट योगदानको कदर गर्दै प्रतिष्ठानले सम्मान गरेको हो। उहाँलाई नगद 25,000 रूपियाँ र सम्मान पत्र सहित सम्मानित गरिएको हो। सम्मान कार्यक्रममा मेग्दी गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठले दोसल्ला उडाउनु भएको थियो। गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुसुमाखर नेउपानेले उहाँलाई सम्मान पत्र हस्तान्तरण गर्नुभयो। प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले नगद रकम अधिकारीलाई बुझाउनु भएको छ। मन्तव्यका क्रममा गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठले प्रतिष्ठानको यो कदमको उच्च प्रशंसा गर्नुभएको छ। जीवनभरि निस्वार्थ भावले समाज रूपान्तरणका लागि कलम चलाउने स्रष्टा अहिले रोगसँग संघर्ष गरिरहनु भएको छ। उहाँले भन्नुभयो, स्रष्टाको घरमै पुगेर नगद सहित सम्मान गर्नु अत्यन्तै प्रशंसनीय कार्य भएको श्रेष्ठको भनाइरहेको छ। यस्तो अवस्थामा गरिएको सम्मानले हामीलाई निकै हर्षित बनाएको छ। यो कार्य हाम्रो लागि पनि सिकाइको प्रारम्भ हो, श्रेष्ठले भन्नुभयो। प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुसुमाखर नेपानेले चन्द्रमणि अधिकारीको लेखन क्षमताको चर्चा गर्नुभयो। उहाँले अधिकारीलाई द्रुत गतिमा कलम चलाउन सक्ने सृजनशील स्रष्टाको रूपमा स्मरण गर्नुभएको छ। तपाईँ जीवनभरि लोभ लालचमा नफसी आफ्नो कर्मप्रति अडिग रहनुभयो, त्यही कारण प्रतिष्ठान तपाईँको आँगनसम्म आइपुगेको हो, उहाँले भन्नुभएको छ। सम्मानित व्यक्तित्व अधिकारीका सुभद्रा आमा र अञ्जु जस्ता कृति प्रकाशित छन्।

0: यस्तै छौ सिर्जना शाश्वत र आस्थाका आयामहरू पनि उहाँका चर्चित कृति रहेका छन्। कार्यक्रममा अधिकारीले रचना गरेका कविताहरू वाचन गरिएको थियो। स्रष्टाकी बहिनी भवानी अधिकारी र व्यास प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ नारायणी अधिकारीले कविता वाचन गर्नुभएको थियो। कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हर्काले पनि सहभागी हुनुभएको थियो भने प्राज्ञ अरू प्राध्यापक डाक्टर ईश्वर चन्द्र वाग्ले बाबुराम बस्ताको टिटुका देवी आचार्य र भूपेन बानियाको उपस्थिति रहेको थियो। कास्की प्रहरीले विभिन्न कसुरमा अदालतबाट सजाय पाएर फरार रहेका 11 जना प्रतिवादीलाई आइतबार आज हिजो पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा 9 जना पुरूष र 2 जना महिला रहेका छन्। विभिन्न मुद्दामा अदालतबाट फैसला भएर कैद तथा जरिवाना भुक्तानी गर्न बाँकी रहेका व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई आवश्यक कार्यवाही तथा जरिवाना असुल उपर गर्न कास्की जिल्ला अदालतमा बुझाइएको छ। पक्राउ परेका व्यक्तिहरूबाट 1 महिना कैद सजाय र 1,54,250 रूपियाँ जरिवाना असुल हुन बाँकी रहेको कास्की प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका मध्ये सवारी ज्यान सम्बन्धी कसुरमा 2 जना र लागौस सम्बन्धी कसुरमा 2 जना रहेका छन्। त्यस्तै सम्बन्ध विच्छेद कसुरमा 2 जना र अभद्र व्यवहार सम्बन्धी कसुरमा 2 जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। केही सार्वजनिक अपराध कसुरमा 1 जना, बैंकिङ कसुरमा 1 जना र सवारी दुर्घटनाबाट अंगभंग सम्बन्धी कसुरमा 1 जनालाई पक्राउ गरेर अदालतमा बुझाइएको छ। मुस्ताङमा सबै प्रजातिका स्याउ टिप्न शुरू भएको छ। एक साता अगाडिदेखि छिटो पाक्ने उच्च घनत्वको गाला किङ रोड लगायतका स्याउ टिप्न शुरू गरेका किसानले सोमबार आजबाट रैथाने प्रजाति अन्तर्गतको रेड रोयल गोल्डन रिचा रेड डेलिसियस लगायतका स्याउ बजारमा पठाउन थालेका हुन्। बगैंचामा फलेका स्याउ पाक्न थालेपछि स्थानीय कृषक र व्यापारीहरू स्याउ टिप्न व्यस्त रहेका छन्। बोटमा स्याउ पाकेको र चाडपर्वको सिजन शुरू भएकाले व्यापारीहरूले बगैंचा नै ठेक्का दिएर स्याउ खरिद गरिरहेका छन्। कृषि तथा पशुपक्षी विकास कार्यालय मुस्ताङले जनाए अनुसार कार्यालयका निमित्त प्रमुख बबिता नेपालीले उच्च घनत्वका स्याउ बजारसम्म पुगिसकेको अवस्थामा स्थानीय प्रजातिको स्याउ समेत भदौ महिनामा नै बजारमा पुग्ने जानकारी दिनुभयो। जिल्लाको थासाङ, घरपोजङ र बारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा स्थानीय प्रजातिका स्याउ उत्पादन हुने गरेको छ। जिल्लामा उत्पादित स्याउ कालीगण्डकी करिडोर अन्तर्गत जोमसोम बेनी सड़क खण्ड हुँदै सवारी साधन मार्फत म्यागदी, बागलुङ पर्वत र कास्की हुँदै देशका विभिन्न शहरमा ढुवानी हुने बारागुङ मुक्ति क्षेत्र गाउँपालिका चारतिरीका आङ्ग्या गुरूङले बताउनुभयो। भोजेकुसीको पहिरोबाट स्याङ्जाका सम्पर्कविहीन 8 जनाको परिवारबाट डीएनए परीक्षणका लागि नमूना संकलन भएको छ। बाढ़ी पहिरो गएको लामो समयसम्म पनि 8 जना सम्पर्कमा नआएपछि परिवारका सदस्यले डीएनए परीक्षणका लागि रगतको नमूना दिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। भोजेकुसीको बाढ़ी पहिरो पछाडि भीरकोट नगरपालिका 5 पकानका 70 वर्षका कृष्ण रियाल र उहाँका श्रीमती राधा रियाल गोसाईकुण्ड जाने क्रममा नुवाकोटको बट्टारबाट सम्पर्कविहीन हुनुभएको थियो। सम्पर्कविहीन मध्ये वर्लिङका सम्बहादुर थापा र भीरकोटका गणेश कार्कीका परिवारबाट जिल्ला प्रहरी कार्यालयमा डीएनए परीक्षणका लागि रगतको नमूना संकलन भएको जनाइएको छ। हवस् त, नै विविध खबरहरू सँगसँगै राति 10 बजेको धोरबाराही हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:30 बजेको धोरबाराही हाइलाइट्स सहित हामी उपस्थित हुनेछौ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिट सहित हाम्रो प्रसारण सेवामा खटिनुहुने सम्पूर्ण साथीहरूलाई विदा हुने आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा धोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: 103 Toplo Arch
1: Antarman ko awaz
2: Studio Tanchen
3: Aile Biana ko 5 bajyo
4: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
4: दीक्षा ब्युटी पार्लर रे?
5: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
4: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
5: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
4: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
5: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्जकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा। सम्पर्क 9709034335। हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो।

0: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
1: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
0: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा माछा पुछ्रे बैंकको ठिक पारिपत्ती फोन 0665 93 369
2: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
4: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
5: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
2: ए हो र हस् दाई म आजै जान्छु
6: हजुर यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
7: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9556062891
8: टिकुली माया आज पनि एउटा कुरा मान न भाई चाडबाड आउन लाग्यो पोखरातिर जाऊँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
9: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
8: हो र कहाँ छ र त्यस्तो
9: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
6: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
8: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
6: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौंडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
8: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
6: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
10: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
4: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
10: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौंडा प्रोप्राइटर कीर्तिमान थापा मगर
11: जित्तै मयाम चिसापानीबाट काठमाडौँ काठमाडौँबाट मयाम चिसापानी
9: अनि बिचमा नझर्ने
11: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
9: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
6: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9941161678 र दुलेगौंडा ढोरफिर्दी छाप्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9225552663

0: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
1: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आठतन हो।
2: फुकै खाए सारै मिठो पकाए त स्वाकै एक पाकेटले पेट भरि नि के हो भन अपाकै
3: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
0: धोरबाराही हाइलाइट्सको साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461349304।
2: नमस्कार अनि शुभ बिहानी। रेडियो धोरबाराही 103.8 मेगाहर्जसँगै फेसबुक पेज वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकसाथ प्रसारण भइरहेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। आज मिति 2083 साल भाद्र महिनाको 23 गते मंगलबार आज जेएनजी आन्दोलन भएको एक वर्ष पूरा अर्थात जेएनजी आन्दोलन दिवस नेपाल सम्बद्ध 1146 भाद्र कृष्ण पक्षको द्वादशी तिथि सन् 2026 सेप्टेम्बर 8 तारीक धोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। आज जेएनजी आन्दोलन भएको एक वर्ष पूरा शहीदहरूको सम्झनामा सार्वजनिक विदा दिने सरकारको निर्णय कठिन घड़ीमा देशवासीलाई संयम रहँदै एकताबद्ध हुन राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायका लागि ठोस कदम चाल्न विश्व समुदाय समक्ष आग्रह भुटेकोशी बाढ़ीका मृतकहरूको सम्मानमा राष्ट्रिय शोक मनाइयो बेपत्ताको खोजी र उद्धार जारी बाढ़ी पीड़ित व्यवसायीलाई पुनरुत्थान प्याकेज र अमेरिका युक्रेन बीचको छलफल जारी बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तीव्र सेना मार्फत हालसम्म 4020 जनाको हवाई उद्धार 28 शिक्षक र 500 भन्दा बढ़ी विद्यार्थी अझै सम्पर्कविहीन 10,000 भन्दा धेरै प्रभावित कांग्रेस सभापति गगन थापासँगको सम्वादबारे इतर समूहलाई शेखर कोइरालाको ब्रिफिङ पूर्व सभापति शेरबहादुर देउवाको ग्रेसफुल एक्जिट नयाँ बटम लाइन बाढ़ी पीड़ित बालबालिकाको शिक्षामा सरकारको साथ सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा भोटेकोशी बाढ़ीमा हराइरहेका मानिसहरू खोज्न कुनै कसर बाँकी नराखेको प्रधानमन्त्री बालेन्द्र शाहको दावी उद्धार राहत र पुनर्स्थापनामा योजना एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा सरकारको ध्यानाकर्षण खोज उद्धार र राहतमा खटिएका सुरक्षाकर्मी र स्वयंसेवकहरूको उच्च प्रशंसा कानून मन्त्री सुविता गौतम र बेलायतका उच्च स्तरीय न्यायिक प्रतिनिधिमण्डलबीचमा हिजो भेटवार्ता दुवै पक्षको न्यायिक प्रणाली न्यायिक स्वतन्त्रता र न्यायमा सर्वसाधारणको पहुँचका मुद्दा व्यवस्थापन र मेलमिलापका उपायबारे विचार आदान प्रदान 600 भन्दा बढ़ी चालकहरू सम्पर्कविहीन हुँदा चीनसँगको व्यापारदेखि इभी आयातसम्म असर मुस्ताङी स्याउको ब्राण्डलाई जोगाई राख्न जिल्ला स्तरबाट स्याउ टिप्न पाइने कार्यतालिका सार्वजनिक मुस्ताङका सबै प्रजातिका स्याउ टिप्न खुल्ला खोजी र उद्धारसँगै पुननिर्माण र पुनर्स्थापनाका लागि पनि अगाडि बढ़ेको सेनाको दावी प्रभावित क्षेत्रमा खानेपानी बिजुली स्वास्थ्य सेवाको अभाव देखिएको र उद्धार कार्यमा विज्ञहरूको अभाव रहेको राष्ट्रिय मानवाधिकार आयोगको भनाई पीड़ितहरूको अनुमति बिना फोटो र भिडियो नखिच्न समाज कल्याणको निर्देशन बाढ़ी प्रभावितहरूका लागि नेपाली कांग्रेसले दियो 1 करोड़। अर्थमन्त्री सोनी वाग्लेलाई महामन्त्री प्रदीप पौडेलले गर्नुभयो चेक हस्तान्तरण। सुरुङमा फँसेकाहरूको उद्धार र खोजी कार्यमा प्राथमिकता दिन माग गर्दै काठमाडौँको माइतीघरमा पीड़ित परिवारको प्रदर्शन। नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्ने बैठकले महाधिवेशनको कार्यतालिका हेरफेर गर्न सक्ने। बाढ़ीबाट प्रभावित नागरिकहरूको उद्धार र राहतमा नेपाल राष्ट्र बैंकका कर्मचारीहरूद्वारा 1,39,00,000 योगदान। भोटेकोशी बाढ़ी पीड़ितका लागि तनहुँबाट पनि सहयोग गर्नेहरूको संख्या थपिँदै हिजो मात्र 9 संस्थाले गरे 2,70,000 भन्दा बढ़ी सहयोग। प्रदेश जिल्ला र स्थानीय तहमा विवाद बारिक काम गर्न सर्वदलीय संयन्त्र बनाउन सबै राजनैतिक दलहरू तयार। सुरुङमा 121 जना मात्रै फँसेको नेपाली सेनाको प्रेस ट्रफी। विपद प्रभावितहरूको आधारभूत मानवाधिकार संरक्षण गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। राहत वितरणमा पीड़ितको सम्मान र गोपनीयता कायम गर्न परिषदको अनुरोध। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको परिवा भीर खण्डमा हिजो साँझबाट यातायात पुनः सञ्चालनमा। ग्रीन आर्मीलाई 35 दिनभित्र नाम परिवर्तन गर्न गृह मन्त्रालयको पत्र। परराष्ट्र मन्त्री शिशिर खनाल र मालदिव्सका विदेश मन्त्री एडम बीचमा हिजो टेलिफोन वार्ता। भोटेकोशी बाढ़ीबाट पाठ सिक्दै नदी किनारमा 200 मिटर क्षेत्र खाली राख्न कल्याण गुरूङको आग्रह। पीड़ितहरूले सरकारको अभाव महसुस गर्न नपर्ने गरेर काम गर्न सभामुख डीपी अर्यालको निर्देशन। भोटेकोशी बाढ़ीका मृतकहरूको सम्मानमा हिजो राष्ट्रिय शोक दिवस मनाइयो। राष्ट्रिय झण्डा आधा झुकाउन सबै संलग्न। चिरिमे जलविद्युत आयोजनामा अझै पनि उद्धारको सम्भावना। सुरुङ खोल्न ब्लास्टिङ कार्य शुरू। छमेलको पर्यटन विकास परिषदद्वारा बाढ़ी पीड़ितलाई राहत सामग्री सहयोग। ब्रेक थ्रू नभएसम्म जलविद्युतका टनेलमा खोजी जारी रहने नेपाली सेनाको भनाए। विपद प्राधिकरणद्वारा रसुवा बाढ़ीमा भ्रामक सूचनाहरूबाट सचेत रहन आग्रह। भोटेकोशी बाढ़ी पछाडि विद्युत सुरुङमा 121 जना मात्रै फँसेको सेनाको निष्कर्ष। बाढ़ी पीड़ित व्यवसायका लागि पुनरुत्थान प्याकेज घोषणा। करदेखि पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म उपलब्ध गराइने। भोटेकोशी बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा हिजो देशैभरि 13 दिनको पुण्यतिथि पारेर दीप प्रज्वलन। हालसम्म 1,355 जनाको शव फेला। 4,916 जना अझै सम्पर्कविहीन। बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने। नेपाल उहलाकलाई एपीपीयू इनोभेशन अवार्ड प्रदान। काठमाडौँमै खसी भन्दै टेपले टाँसेर बाख्राको मासु बिक्री वितरण गरेको घटना सार्वजनिक। शान्तिबाट फेरि शुरू गर्ने विषयमा अमेरिका र युक्रेन बीचमा छलफल शुरू। भदौको 10 को बाढ़ीमा चीनतर्फ 24 देशका 519 जना नागरिक बेपत्ता भएको तथ्याङ्क सार्वजनिक। हिम पहिरो विध्वंसले 11 दिन पछाडि तिब्बतको केरुङ पुगेको अन्तर्राष्ट्रिय संचार माध्यम। नयाँ दिल्लीमा भवन भत्किँदा 6 जनाको मृत्यु। मेक्सिकोमा पटका विस्फोट हुँदा 10 जनाको मृत्यु 64 जना घाइते। हर्मुज जल डमरू मध्ये नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी। अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी। इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका 11 जनाको मृत्यु। खाड़ी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्ने कतारको दावी। र प्रतिनिधि मण्डल र पार्टी नेतृत्व फेरबदल गर्ने तयारीमा जापानका प्रधानमन्त्री। भारतमा क्यान्सर रोग पत्ता क्यान्सर पत्ता लगाउन कुकुर र एआई को सहकार्यबाट प्रयास गरिने अस्ट्रेलियामा 14 वर्ष मुनिका छात्रालाई टाउको छोप्ने कपड़ा लगाउन प्रतिबन्ध लगाउने कानून लागू एनबीएलमा अन्नपूर्ण स्पाइकर किंग्सको लगातार दोस्रो जीत मधेस वारियर्स 3-1 को सेटमा पराजित भदौको 10 गते गएको बाढ़ीको पीड़ित प्रति युरोपेली फुटबलको नियामक निकायको ऐक्यबद्धता फिफाका अध्यक्ष जियानी इन्फान्टिनो आउँदो मार्चमा हुने चुनावमा पुनः उम्मेद्वार बन्ने तेस्रो संस्करणको एनबीएल क्रिकेटको ओटीटी प्रसारण अधिकार नेट टीभीलाई दिने निर्णय हवस् त यिनै खबरहरू सँगसँगै आजका लागि ढोरबाराही हाइलाइट सकिएको छ मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईँलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला 7 बजे विस्तृत समाचारहरूसहित उपस्थित हुनेछौ समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसहित म अशोक विदा हुने आज्ञा चाहन्छु नमस्कार शुभ दिन
3: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस् हामी समाचारको रूपमा प्रसारण गर्नेछौ खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस् हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्
4: X103.8 अन्तर्मन को आवाज
5: होइन कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै
6: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
6: त्यसो भए कहाँ जाने त कान्छा
5: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
6: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
7: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रश कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
8: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै
9: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 98551443 र 98551443
10: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
11: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
12: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
10: खाकैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
8: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
3: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेदी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 98235527363 र 98660 80715
12: र रामचन्द्र महत 98461 16878
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुङमाया पुन
14: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
15: हाड़ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पवीन थापा र हाड़ जोड़नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
14: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
15: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
14: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
15: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
14: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
15: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
14: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
15: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
16: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौं।
17: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 फोन 061-592-562-593।
18: होइन यो धुवामा के गरिराखेको छौ भने तिमी
19: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
18: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
19: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
18: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
20: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
21: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98-1-71-656।
22: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
20: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
22: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900।
23: सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
24: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
25: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श,
26: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
22: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गंडकी चार दुलेगौड़ा संपर्क 0564142333
0: र 9868168887
19: दाई पहिला यो मोबाइल हेर्नुस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुस् त ए चिन्ता नगर्नुस् तपाई द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
19: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठीक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
5: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
4: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
6: 103.8 अन्तर्मनको आवाज
7: दिनको संकेत सधैं बिहानीले गर्छ त्यसैले तपाईको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनचाँदी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म अशोक विश्वकर्मा। आज मिति 2083 साल भदौ महिनाको 23 गते मंगलबार, सन् 2026 सेप्टेम्बर 8 तारीक। आज भदौको कृष्ण पक्षको द्वादशी तिथि, जेनजी सहित दिवस एवं विश्व फिजियोथेरापी दिवस र आज नै अन्तर्राष्ट्रिय साक्षरता दिवस समेत मनाइँदै श्रोतावृन्द, यस कार्यक्रमको प्रायोजक जय शिव सुनचाँदी पसल हो। जय शिव सुनचाँदी पसल दोलेगौंडाको बनकेवा चोकमा रेडियो ढोरबाराही भन्दा दुई तीन घर तलपट्टि रहेको छ। तपाई पनि आधुनिक आकर्षक गरगहनाहरू बनाउन परेको छ भने तपाईँ पनि यही पसलमा आएर कारोबार गर्नुहुन हार्दिक अनुरोध गर्न चाहन्छौ। र यो जानकारी सहित अब लागौ तपाईँको आजको राशिफल तर्फ। सबैभन्दा पहिला मेष राशि, तपाईँको आजको दिन सामान्य छ। नयाँ कामको थालनी नगर्न आज उपयुक्त दिन छ। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। दाजुभाइसँगको सहकार्य गरेर काम गर्नुपर्ने देखिन्छ। राजनीतिक क्षेत्रमा भने घेराबन्दी हुने जोखिम तपाईँमा देखिन्छ। घरायसी वातावरणमा केही असहज परिस्थिति देखिन सक्छ। सानातिना काममा नै धेरै समय खर्च होला। विवाद र झमेलामा पर्न सकिन्छ भने राजनीतिक र सामाजिक काममा पनि केही अवरोध आउन सक्ने दिन रहेको छ। वृष राशि, बोलीको प्रभाव बढ़नेछ। आफ्नो कुरा प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिनेछ। सहयोगी अरूको साथले सोचे जस्तै काममा सफलता मिल्ने सम्भावना छ। करियरका विषयमा मिल्ने साथी र विश्वासिलो व्यक्तिको सुझाव निकै उपयोगी बन्नेछ। यस्तै लगानी डुब्ने जोखिम पनि वृष राशिलाई आज छ। तपाईँको बोलीले व्यवहारमा समस्या पनि हुन सक्ने भएकाले संयमता अपनाउन पनि जरूरी देखिन्छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ भने व्यापारमा घाटा होला। हरेक क्षेत्रमा मेहनत गर्नुपर्ने दिन छ। मिथुन राशि, डुब्न लागेको धन प्राप्त हुनेछ। राजनीतिमा विपक्षीको साथ मिल्नेछ। नयाँ साथीहरूसँगको भेटले मनमा उत्साह थपिनेछ। स्वास्थ्यमा सुधार हुनेछ भने विदेशमा गरेको लगानीबाट फाइदा हुन सक्ने देखिन्छ। परोपकार र सामाजिक सेवाप्रति पनि रूचि बढ़ेर जानेछ। नयाँ विषय सिक्ने र ज्ञान बढ़ाउने राम्रो समय रहेको छ। मेहनत अनुसार कार्य सिद्धि हुनेछ। राजनीतिक तथा सामाजिक क्षेत्रमा सफलता मिल्न सक्छ। कर्कट राशि, धार्मिक तथा सामाजिक महत्व बोकेको स्थानको भ्रमण गर्ने अवसर मिल्नेछ। लामो समयदेखि रोकिएको काम पुनः अगाडि बढ़नेछ। अग्रज र अनुभवी व्यक्तिको सुझावलाई आत्मा साथ गर्दा नयाँ अवसरहरू प्राप्त गर्न सकिनेछ। दिन राम्रो छ। शिक्षामा पनि प्रगति होला। जग्गाको कारोबार